0: बाल बालिकामा बढ़ी बाढ़ी फेरि आउने डर, राति निदाउन नसक्ने, नराम्रो सपना देख्ने, अचानक रूने तथा सानो आवासमा समेत चस्किने समस्या देखिएको बताएका छन्। मनोवैज्ञानिक गोपाल बोहराका अनुसार नुवाकोटको बेदोरमा काम गरिरहेको मनोसामाजिक टोलीले यस्ता लक्षण भएका बाल बालिका भेटेको छ। उहाँका अनुसार केही बाल बालिका राति पटक पटक बिउजिएर बाढ़ी आयो भन्दै कराउने गरेका छन्। बाढ़ीले भौतिक क्षति मात्र गरेको छैन, प्रभावित समुदायमा गहिरो मनोवैज्ञानिक संकट सृजना गरेको विश्व स्वास्थ्य संगठनले समेत जनाएको छ। घरबार विहीनता, परिवारबाट छुटिनु, आफन्तको मृत्यु वा बेपत्ता हुनु, रात केन्द्रमा भीड़भाड़ र स्वास्थ्य सेवा अवरूद्ध हुनुका कारण मानसिक स्वास्थ्य तथा मनोसामाजिक आवश्यकता बढ़िरहेको डब्ल्यूएचओको आकलन छ।
1: हानी नोक्सानी कोषले सुनलाटो नेपालको आवाज। गत भदौ 10 गते रसुवा स्थित भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति पुर्यायो। बाढ़ीका कारण हजारौं भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। अहिलेसम्मका विभिन्न वैज्ञानिक विश्लेषणहरूलाई लिने हो भने यसको मुख्य कारक जलवायु परिवर्तन नै रहेको देखिन्छ। नेपाल जस्ता साना मुलुकहरूको कार्बन उत्सर्जनमा सबैभन्दा धेरै योगदान रहे पनि यस्तै साना राष्ट्रहरू बढ़ी मारमा पर्ने गरेका छन्। भोटेकोशी जल प्रलय पश्चात नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय हानी नोक्सानी कोष समक्ष जनधनको क्षतिपूर्तिका लागि प्रस्ताव पठाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार तत्कालका लागि 20 मिलियन अमेरिकी डलर क्षतिपूर्ति सहयोग माग गरिएको छ। जलवायु परिवर्तन विज्ञ मञ्जित ढकालका अनुसार नेपालले दावी गरेको रकम कानूनी रूपमा बाध्यकारी क्षतिपूर्ति भने होइन, अन्तर्राष्ट्रिय नियम र पेरिस सम्झौतामा कानूनी क्षतिपूर्तिको व्यवस्था नभएकाले आवश्यक रकम अन्तर्राष्ट्रिय समुदाय र छिमेकी मुलुकहरूसँगको सहकार्यबाटै जुटाउनु पर्ने हुन्छ।
0: नेपाली कांग्रेसले 15 महाधिवेशन कार्यतालिका हेरफेर गरेको छ। आन्तरिक विवाद मिलाउन नेताहरूले कसरत गरिरहेका बेला पार्टी निर्वाचन समितिले तल्लो तह महाधिवेशन कार्यतालिका हेरफेर गरेको हो। कांग्रेसले गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते गर्ने निर्णय गरेको छ। दुई दिनमध्ये अनुकूलताका आधारमा अधिवेशन गर्न भनिएको छ। त्यसअघि पनि तल्लो तहका अधिवेशन तालिका पटक पटक सारिएका थिए। 6743 अधिवेशनबाट नयाँ कार्य समिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। त्यस्तै असोज 7 गते गाउँ नगर, 10 गते प्रदेशसभा, क्षेत्रीय प्रतिनिधि सभा, क्षेत्रीय अधिवेशन मिति समेत तोकिएको छ।

0: सर एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर नेपाली कंग्रेसभित्र 15 महाधिवेशनलाई लिएर देखिएको विवाद थप पेचिलो बनेका बेला सभापति गगन कुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष सम्वाद गर्न समेत नसकेको गुनासो गरेका छन् पार्टीलाई एउटै प्रक्रियाबाट महाधिवेशनमा लैजाने प्रयास स्वरूप आफूले देउवासँग भेटका लागि पटक पटक पहल गरे पनि समय पाउन नसकेको जानकारी थापाले सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा गराएका हुन्
3: पार्टीभित्र महाधिवेशनको विषयमा फरक मत र विवाद चलिरहँदा आज नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला अर्थात बीपीको 110 जन्म जयन्ती देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ विक्रम सम्वत 1971 भदौ 24 गते जन्मिनुभएका बीपीले नेपालमा राष्ट्रियता लोकतन्त्र र समाजवाद स्थापनाका लागि अतुलनीय योगदान दिनुभएको छ
2: रसुवामा हैजा विरूद्ध 21,000 डोज खोप तथा विभिन्न संक्रामक रोग परीक्षणका लागि आवश्यक किट पठाएको छ मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगबाट प्राप्त हैजा विरूद्धको प्रभावित जिल्लामा पठाइएको हो
3: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर र जोगीमारामा पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़ेपछि विकल्पका रूपमा गोरखतर्फको सड़क स्तरोन्नतिको काम शुरू भएको छ त्रिशुली नदी वारी गोर्खातर्फको 19 किलोमिटर सड़क स्तरोन्नतिको काम शुरू भएको हो
2: चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको आपतकालीन राहत सामग्रीको चौथो लट मंगलबार काठमाण्डस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ चिनिया जनमुक्ति सेना पीएलए वायुसेवाको Y20A विमान मार्फत ल्याइएको राहत सामग्री नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभयो
3: नेपालमा विद्यार्थी संख्या घट्दै गएपछि सामुदायिक विद्यालय बन्द गाभ्ने र समायोजन गर्ने क्रम तीव्र बनेको छ सरकारी तथ्याङ्क अनुसार हालसम्म 662 वटा वृद्धि भएर 800 सामुदायिक विद्यालय मर्ज भएका छन् पछिल्लो 5 वर्षमा देशभरका सामुदायिक विद्यालयको संख्या 27,813 घटेर 25,623 झरेको छ
2: सुनसरीको झुङ्का कारागारबाट गत वर्षको जेएनजी आन्दोलनका क्रममा भागेका मध्ये अधिकांश फर्किएको भए पनि अझै 398 जना फरार छन् कारागारबाट 1,575 जना कैदीबन्दी भागेका थिए
3: वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन सेयर केन्द्रमा सहायक श्रमिक केयर गिभरका रूपमा काम गर्न इच्छुक नेपाली युवाका लागि पुनः आवेदन मागेको छ विभागका अनुसार नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलले 1,454 जना नेपाली सहायक श्रमिकका लागि पुनः आवेदन मागेको हो इजरायलले तेस्रो चरणमा 2,300 जना केयर गिभरमा काम गर्ने सहायक श्रमिकको माग गरेकोमा गएको असारमा नेपाल स्थित इजरायली दूतावासले चिठाबाट 836 जना छनौट गरेको थियो

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
0: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
0: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहकवर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौं। त्रिशुली शाखा सम्पर्क 98513-17966, गजुरी शाखा सम्पर्क 98513-18367, धुन्चे शाखा सम्पर्क 98513-17866, कल सेन्टर 015-7211-165, टोल फ्री नम्बर 16-60-01-1110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब विदेशका खबर। रूस राष्ट्रपति भ्लादिमिर पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत आउने भएका छन्। उनले आगामी शुक्रबार अर्थात 11 सेप्टेम्बर नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने भएका छन्। क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोभले मंगलबार पुटिनको भारत भ्रमण र मोदीसँगको भेटवार्ता बारे जानकारी दिएका हुन्। पेस्कोभका अनुसार दुई नेताबीच हुने भेटवार्तामा व्यापार र आर्थिक सहकार्य प्रमुख विषयका रूपमा रहनेछन्।
7: अब खेल र खेलाड़ीका खबर। बलिउडमा लय गुमाएस, बलिङमा लय गुमाएसँगै ब्याटिङमा सुधार गर्न नसक्दा नेपालले हारपछि एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। मलेसियामा भएको प्रिमियर कपमा खराब ब्याटिङसँगै नेपाल मंगलबार हङकङसँग 15 रनले पराजित हुन पुग्यो।
6: जननायक बीपीको सम्झना शीर्षकमा प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाको विचार छापिएको छ। व्यक्तिका नाममा र जातिका नाममा रहेको नेपाली वनलाई राष्ट्रियकरण गर्नु, जमीनको हदबन्दी तोक्नु, देशको वार्षिक आय व्यय संसदमा प्रस्तुत गर्ने प्रथा बसाल्नु, गाउँ गाउँमा रहेका राजाका सिपे जस्ता खारेज गर्नु, मुक्ति सेनालाई राष्ट्रिय सेनामा मिलाउनु, वाक प्रेस लेखन स्वतन्त्रता कायम गर्नु जस्ता अनेकौं सुधारका काम बीपीले गरेका थिए। बनेपा सिन्धुली बाटो भैंसे एउटा बाटोको कल्पनाकार पनि उनी थिए।
7: अनुत्तरी 24 भदौ शीर्षकमा मल्ल के सुन्दरको विचार कान्तिपुर दैनिकमा छापिएको छ। एकातिर स्वयं सरकारद्वारा गठन गरिएको गौरी बहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन नै अलपत्र छ, आधिकारिक रूपमा सार्वजनिक गर्न पनि आवश्यक ठानिएको छैन, अर्कातिर मानव अधिकार आयोगको प्रतिवेदन र कार्यान्वयनका लागि गरिएको सिफारिश दराजमा थन्किएको छ। सुशासनको उद्घोष सहित सत्ता आरोहण गरेकाहरूबाट दायित्व र जिम्मेवारी बोधको खोजी भइरहेको छ।
6: विश्वासमा मात्रै प्रभावकारी बन्छ पूर्व सूचना प्रणाली शीर्षकमा दिपेश घिमिरेको विचार छापिएको छ। भोटेकोशीको घटनालाई राज्यले दिएको पूर्व सूचनालाई नागरिकले किन विश्वास गरेनन् भन्ने कोणबाट अध्ययन गरिनु आवश्यक छ। साथै आगामी दिनमा विपद जोखिम न्यूनीकरणको मूल्यांकनमा नागरिकको राज्य संयन्त्रप्रतिको विश्वासलाई नयाँ सूचकको रूपमा समेटिनुपर्छ।
7: हस्त, नेपाली खबर अहिलेलाई यति नै।

चाहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 24 गति बुधबार, सेप्टेम्बर 9 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ कृष्ण पक्षको त्रयोदशी तिथि।
1: विश्व स्थापना दिवसको अवसरमा प्युठानको रेडियो माण्डवीलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: रसुवा र नुवाकोटका चार चार स्थानीय तहमा हैजा विरूद्धको खोप लगाइँदै किशोरी तथा महिलाको सुरक्षाका लागि नेपाल प्रहरीको विशेष योजना, मनुसामाजिक सहयोग पनि बढ़ाइँदै
1: पर्वतको मोदी खोलाको शाखामा पानीको बहाव बढ़दै तत्काल खतराको जोखिम नरहेको प्रशासनको भनाई, स्थानीयलाई भने सुरक्षित स्थानमा सारियो। भुटेकुसी बाढ़ीका कारण 5,000 भन्दा बढ़ी अझै सम्पर्कविहीन।
0: इजरायलमा सहायक श्रमिकको माग, पाँच थरको पाखाबारीमा फस्टाउँदै सिउँदी फल, राहत लैजान धुन्सेमा हेलिकप्टर कोर्दै जनप्रतिनिधि।
1: हंगेरीद्वारा 10 रूसी कूटनीतिक नियोगका सदस्यलाई देश छोड्न आदेश, रूसले युक्रेनमा पुनः क्षेपणास्त्र आक्रमण शुरू गर्यो, इरानसँगको सैन्य द्वन्द अन्त्य गर्ने प्रयास अमेरिकाको छलफल।
0: र एनबीएलमा आज दुई खेल हुने लीगमा काठमाडौँको दोस्रो जीत, मधेसले खपतलाई हरायो, नेपालले एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद पूर्वको सूचना प्रभावकारी गराउनको लागि सरोकारवाला निकायको सक्रियताको प्रसंग।
1: मोबाइलमा सिम कार्ड नभए पनि प्राकृतिक विपदको पूर्व सूचना दिन मिल्ने गरी सरकारले सेल ब्रोडकास्टिङ संचालनको तयारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसंचार प्राधिकरणसँगको समन्वयमा एकै पटक धेरै मानिसलाई पूर्व सूचना पठाउन मिल्ने उक्त प्रविधि संचालनमा काम गरिरहेको हो। सेल ब्रोडकास्टिङ संचालनका लागि छुट्टै कार्यदल बनाएर काम भइरहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। विगतका प्रतिवेदनको सुझावसहित कार्यदलले सेल ब्रोडकास्टिङ संचालनका लागि कार्यविधि अन्तिम चरणमा पुर्याएको छ। उहाँले भन्नुभयो, अब बजेट लगायतका विषय टुंगिएपछि कार्यविधि अनुसार कार्यान्वयनको प्रक्रिया अगाडि बढ़नेछ। कार्यदलका सदस्य समेत रहनुभएका नेपाल दूरसंचार प्राधिकरणका उपनिर्देशक विनोद चन्द श्रेष्ठले विपदको जोखिम र त्यसबाट हुन सक्ने क्षति कम गर्न नेपालमा पनि सेल ब्रोडकास्टिङ संचालन गर्नुपर्ने अघिल्ला सुझाव अनुसार काम भइरहेको समेत बताउनु भएको छ। श्रेष्ठका अनुसार मोबाइलमा सन्देश पठाउन प्रचलित एसएमएस भन्दा त्यो प्रविधि धेरै फरक हुने र प्रभावकारी हुने पनि बताउनुभयो।
0: यसैबीच जिल्ला प्रशासन कार्यालय पर्वतले सूचनाका आधारमा पर्वत स्थित मोदी खोलाको शाखा खोला, किमरूङ खोलामा पहिरो खसेर खोला थुनिएकाले हाललाई अर्को सूचना जारी नहुँदासम्मको लागि उच्च सतर्कता अपनाउनको लागि अनुरोध गरेको छ। त्यस क्षेत्रमा तत्काल ठूलो बाढ़ीको जोखिम नभए पनि जोखिममा रहेका बस्तीका नागरिकलाई स्थानान्तरण गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले भन्नुभयो,
3: काखी जिल्ला अन्तर्गत अन्नपूर्ण गाउँपालिका वडा नम्बर 11 यो किमरुङ खोलामा त्यो खोलाको छेउमा गयो भने अब सानो पहिरो भएर त्यो खोलामा खोलाको पानीको बहाव केही रोकिएको थियो हिजो बेलुकासँग राति, र त्यो राति रोकिँदाखेरि त्यसले पछि कुनै ठुलो जङ्गलको क्षति ल्याउँछ र त्यसले कुनै विपद ल्याउँछ कि भन्ने घटनालाई मध्यनजर गरी हामीले त्यो खोला साइडमा राति नै राति 8:30 9 बजेबाटै हामीले चाहिँ त्यो खोलाको साइडमा बस्ने सौली बजार माथि चारबिरे छाँची लगायतका माथि घाङ्रुकसम्मका सबै ठाउँका बासिन्दाहरूलाई हामीले सतर्क गराएका थियौँ। र त्यो खोलाको दहाल चाहिँ नि त्यो अवस्था के छ भनेर हाम्रो सुरक्षा निकाय हाम्रो नेपाल प्रहरीलाई पनि हामीले खटाएर स्थानीयहरूलाई पनि खटाएका थियौँ। र अहिले खोलाको त्यो थुनिएको बाहाल क्षेत्र चाहिँ नि थुनिएको छ। र
0: कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले अहिले पनि सावधानी अप्नाइएको र सरोकारवाला निकायका प्रतिनिधिसँग समन्वय भइरहेको बताउनुभयो। सुरक्षा निकायका प्रतिनिधिहरूलाई पनि तयारी अवस्थामा राखिएको छ।
1: यसैबीच रसुवाको भोटेकोशी सहितका क्षेत्रमा आएको विनाशकारी बाढ़ी तथा पहिरोबाट मृत्यु हुनेको संख्या 1358 पुगेको छ। बाढ़ीपछि अझै 5428 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणले जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रबाट प्राप्त विवरणका आधारमा हिजो साँझ 7 बजेसम्मको स्थिति प्रतिवेदन सार्वजनिक गर्दै बाढ़ी तथा पहिरोबाट 7037 जना घाइते भएको जनाएको छ। हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट 13583 जनाको उद्धार गरिएको छ। बाढ़ी प्रभावितको उपचारका लागि विभिन्न 19 स्वास्थ्य संस्थामा 329 जनालाई उपचार गराइरहेको छ। उपचार गरिएका मध्ये 252 जना डिस्चार्ज भएका छन् भने 43 जना उपचाररत छन्। 30 जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ भने उपचारको क्रममा 4 जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। विपद प्रभावित क्षेत्रमा 38 आपतकालीन स्वास्थ्य टोली परिचालन गरिएको छ। ती टोलीमा 175 जना स्वास्थ्यकर्मी रहेका छन्। उनीहरूले 4722 भन्दा बढ़ी बिरामीलाई उपचार दिइरहेका छन्। त्यस्तै विभिन्न होल्डिङ सेन्टरमा 13 मनो सामाजिक परामर्श टोली मार्फत 4111 भन्दा बढ़ी व्यक्तिलाई मनो सामाजिक परामर्श सेवा दिइएको छ। सब व्यवस्थापन तथा परिचालनका लागि 32 फरेन्सिस टोली परिचालन गरिएको छ। रसुवामा अज्ञात तथा बेपत्ता व्यक्तिको पहिचानका लागि डीएनए नमूना संकलनको व्यवस्थापन पनि गरिएको छ भने हालसम्म 102 शवको शनाखत भइसकेको प्रतिवेदनमा उल्लेख छ।
0: रसुवाको भोटेकोशी बाढ़ीपछि रसुवा र नुवाकोटका हैजा विरूद्धको खोप लगाउने तयारी पनि सरकारले गरिरहेको छ। प्रारम्भिक चरणमा दुवै जिल्लाका 4 स्थानीय तहमा यो खोप लगाउन लागि हो। 1 वर्षमाथिका सबै उमेर समूहका व्यक्तिलाई खोप लगाउने तयारी भएको सीआईएमसँग कुराकानी गर्दै बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक मन्त्रालयका रागीश्री कक्षपतिले बताउनुभयो।
4: अब यो एकदम विपद भएको अवस्थामा चाहिँ हामीले हैजाको खोप जुन सुरु गर्दैछौँ त्यो चाहिँ हाम्रो सबैभन्दा प्रभावित स्थानीय तह नुवाकोटको 4 रसुवाको 4 स्थानीय तहका प्रभावित वडाका 1 वर्षभन्दा माथिका सम्पूर्ण जनसमुदायहरूलाई लाउँदैछौँ। यो लाउन चाहिँ किन जरुरी छ भने यसबाट कुनै पनि हैजा नहोस् भन्नको लागि लाउँदैछौँ र यो चाहिँ हामीले तपाईँको स्थानीय तहमा भएका स्वास्थ्य संस्थाहरूसँग तपाईँले समन्वय गरेर तपाईँले त्यहाँबाट खोप प्राप्त गर्न सक्नुहुन्छ। सम्भवत पर्सिदेखि नै हामीले यो खोप चाहिँ सुरु गर्न जाँदैछ।
0: होल्डिङ सेन्टरमा रहेकाहरूमध्ये पनि महिला बालिका तथा गर्भवती सुत्केरीको विशेष स्याहार र सुरक्षाको आवश्यकता विपदको समयमा पर्छ। यसका लागि नेपाल प्रहरीको तयारी के छ? सीआईएमसँग कुराकानी गर्दै नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफले
5: प्रहरी कर्मचारी खटाएको छौ त्यो प्रहरी कर्मचारीहरूले पनि त्यही खटिनुहुन्छ उहाँहरूलाई भन्दा नि भयो महिला प्रहरी कर्मचारी हुनुहुन्छ। 2 नम्बरमा अब मोबाइलहरू भएकोहरूले त 100 नम्बर फोन गरे पनि हुन्छ। अब महिला बालबालिकाको केस हेरेर 104 डेडिकेटेड नम्बर पनि हो यो केन्द्रमा यहाँ भैटिकोटी मण्डलमा छ यसको अफिस। हाम्रो डिएससी लेभलको प्रहरी अधिकृत बस्नुहुन्छ होइन। यौन शोषण गर्न सक्ने दुर्व्यवहार गर्न सक्ने गतिविधि हुन सक्ने प्रबल सम्भावनालाई मध्यनजर राख्दै हामीले सूक्ष्म रूपमा निगरानी गरिरहेका पनि छौं। त्यसको लागि हामीले सम्बन्धित ठाउँमा फिजिकल्ली हाम्रो प्रहरी कर्मचारी महिला प्रहरी कर्मचारी खटाएका छौं। गलत गतिविधि गर्न सक्लान् भनेर हामीले त्यसमा चाहिँ उहाँहरूको पहुँचलाई घोषित गरेको अवस्थाहरू छ। हामी जताभावी राहतको नाममा होस् वा सहयोगको नाममा होस् वा चाहिँ परामर्शको नाममा होस् जोफायतै गएर त्यस्ता संवेदनशील व्यक्तिहरूलाई टचमा आउने गर्न नपाउने गरीको व्यवस्था मिलाएको छ। अब सँगसँगै अहिले जुन हिसाबले हाम्रो चाहिँ सबै ठाउँमा अब अस्थायी स्थलमा त प्रहरी डेफिनेटली छ त्यसमा नि महिला प्रहरी कर्मचारी नै हुनुहुन्छ। नजिकको प्रहरी कार्यालय वा चाहिँ आफूसँग खटिनु भएको प्रहरी कर्मचारीलाई उहाँले आफ्ना समस्याहरू आफूलाई कसैले त्यस्तो किसिमको प्रलोभन देखाइरहेको हेड देखाइरहेको वा कुनै किसिमको गतिविधि गरिरहेको सन्दर्भमा आफूलाई शंका लाग्छ भने भन्न सक्नुहुनेछ।
1: गत भदौको जेएनजी आन्दोलनमा मृत्युवरण गरेका 45 शहीदका शालिगहरू सहितको जेएनजी शहीद पार्क तयार भएको छ। सातबाटो स्थित राष्ट्रिय खेलकुद परिषद राखेको परिसरमा रहेको पार्कमा आज शालिग अनावरण गरिँदैछ। गृहमन्त्री सुभन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले बिहान 8:30 शालिग अनावरण गर्ने कार्यक्रम तय भएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी लगायतका विपदपछि मनोसामाजिक स्वास्थ्य र सरोकारवालाको भूमिका
6: भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा उनीहरूलाई चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्।
0: इजरायलमा सहायक श्रमिकको माग पाँच थरको पाखाबारीमा फस्टाउँदै सिउरी फल लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।

0: खानालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
1: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
2: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
3: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।
4: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषयमा आइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
8: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
9: आजको कान्तिपुरको पहिलो पृष्ठमा जेएनजी आन्दोलनको एक वर्ष, राजनीतिक शक्ति सिंहदरबारबाट जंगी अड्डा सरेका ती पाँच दिन शीर्षकमा खबर प्रकाशित छ। यसलाई मातृका दाहाल र तुफान न्यूपालले लेख्नु भएको छ। गत वर्ष जेएनजी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन, संसदको भविष्य र मुलुकको राजनीतिक संक्रमण बारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रह्यो। आन्दोलनपछि विकसित घटनाक्रम बुझ्न कान्तिपुरले घटनाबारे जानकारका 25 जनासँग कुराकानी गरेको प्रसंगलाई यहाँ समावेश गरिएको छ। राहत मैजाना धुन्चेमा हेलिकप्टर कुर्दै जनप्रतिनिधि शीर्षकमा गंगा विषयले खबर लेख्नु भएको छ। हेलिकप्टरको विकल्पमा ड्रोनबाट थोरै थोरै सामान ओसार्न थालिए पनि अपुग छ। सड़क सम्पर्क टुटेपछि पैसा भएर पनि खाद्यान्न किन्न नपाउने अवस्था रहेको छ। त्यस्तै जेएनजी दिवसमा प्रधानमन्त्री शाहको खोजी शीर्षकमा खबर प्रकाशित छ भने पितृपृष्ठमा कृष्णवीरको नयाँ ट्र्याक कति भरपर्दो शीर्षकमा सुदीप कैनीले खबर लेख्नु भएको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डको नयाँ ट्र्याकमा माटो र चट्टान बलियो बनाउने गरी तत्काल काम गर्न विज्ञहरूको सुझाव छ। विकल्पमा सुरुङ वा पुल बनाउनु पर्नेमा जोड़ दिइएको छ। त्यस्तै कांग्रेसमा सहमति खोज्न अधिवेशनको कार्यतालिका संशोधन शीर्षकमा अर्को खबर प्रकाशित छ। 3 र 4 असोजमा वड़ा अधिवेशन थालेर गाउँ नगरपालिका अधिवेशन र प्रदेश सभा तथा जनप्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सहित 16 देखि 19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका तय गरिएको छ। त्यस्तै जलवायु न्यायका लागि कूटनीतिक पहल बढ़ाइँदै शीर्षकमा राजेश मिश्रले पनि खबर लेख्नु भएको छ।
10: नागरिक दैनिकमा सहकर्मी गुमाउँदाको पीड़ा भुलेर उद्धारमा सक्रिय सुरक्षाकर्मी शीर्षकमा रमेश धमलाले लेख्नु भएको खबर छापिएको छ। नेपाल प्रहरीका 25 जना बेपत्ता छन्, 3 जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका 13

0: सेनाका अधिकृत र जवान गरी 45 जना बेपत्ता रहेका छन्। रसुवा स्थित चीनतर्फको ढोका हरेक दिन बिहान 7:30 बजी खुल्थ्यो। नेपालतर्फबाट सशस्त्र प्रहरी बलले 7 बजे ड्यूटी लिइसकेको हुन्थ्यो। भदौ 10 गते सदाझैं सीमा सुरक्षा कार्यालय बीओपी टिम्बुरेका सशस्त्र प्रहरी निरीक्षक अम्बीर खत्री 10 जनाको टोली लिएर सीमा सुरक्षामा खटिनु भएको थियो। छानबिन प्रतिवेदन सार्वजनिक नहुँदा सुशासनमा बाधा शीर्षकमा अर्को खबर छ। नेपाल सुशासन निगरानी समूहले जेएनजी आन्दोलनसँग सम्बन्धित छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। अत्यावश्यक सेवाबाट वञ्चित बाढ़ी पीड़ित रेडक्रस शीर्षकमा खबर छापिएको छ। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको महासंघ आईएफआरसीले नेपालको बाढ़ी प्रभावित क्षेत्रका धेरै परिवार अझै पनि अत्यावश्यक सेवा र मानवीय सहायताबाट वञ्चित रहेको जानकारी दिएको छ। आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनको एक वर्ष कर्जा प्रवाहको गति बढ़ाउन असफल शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर छ। भोटेकोशी बाढ़ी आउँदो पर्यटकीय मौसममा आंशिक असरको शंका शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकमा अवैज्ञानिक बस्ती विकासले नदी किनारमा महाविपत शीर्षकमा बहुज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ। नदी किनारमा बस्ती बसाउँदा बाढ़ीका कारण हरेक वर्ष ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। नेपालमा हरेक वर्ष मनसूनको समयमा हुने जनधनको क्षतिको मुख्य कारण मध्ये एउटा यही नै हो। यो मुलुककै एक गम्भीर समस्याको रूपमा देखिएको छ। भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले नदी किनारका बस्तीमा पुर्याएको महाप्रलय यसको पछिल्लो उदाहरण रहेको गरिएको छ। जेएनजीका अपेक्षा सुशासन र भ्रष्टाचार नियन्त्रण शीर्षकमा विवेक रेग्मीले लेख्नु भएको खबर पनि छापिएको छ। एक इन्च पनि विचलित हुने छैनौं लामिछाने शीर्षकमा लेखिएको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सड़कबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाब दिने ठाउँमा समयले आफूहरूलाई पुर्याएको उल्लेख गर्नुभएको छ। भित्री पन्नामा अर्को खबर छापिएको छ। इजरायलमा सहायक श्रमिकको माग भएको बारेमा वैदेशिक रोजगार विभाग ले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक केयर गिभरका रूपमा काम गर्न इच्छुक नेपाली युवाका लागि पुनः आवेदन माग गरेको हो। पाखाबारीमा फस्टाउँदै सिउरीको फल शीर्षकमा राधा लुइटेलले फिदिनबाट लेख्नु भएको खबर छ। किसान कर्मलाई थाँती राखेर काठमाण्डु जानुभएका पाँच थरको हिलिहाङ गाउँपालिका 7 का ओमनाथ रिजाल पछिल्लो समय थाथलो फर्केर सिउरी फल अर्थात ड्रागन फ्रूट उत्पादनमा व्यस्त हुनुहुन्छ। वहाँ लगायत अरू किसानहरू पनि यो खेतीमा आकर्षित हुँदै गएका छन्। नयाँ पत्रिका दैनिकमा नेपालले माग्यो थप प्राविधिक उपकरण शीर्षकमा परशुराम काफेले लेख्नु भएको खबर छापिएको छ। सरकारले खोज तथा उद्धार तथा डीएनए पहिचान कार्यमा संलग्न सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक उपकरण सहयोग माग गरेको हो। थपिए विदेशी टोली शीर्षकमा अर्को खबर छ। भोटेकोशीको विनाशकारी बाढ़ीपछि खोज तथा उद्धार कार्यमा शुरूमा भारत र चीनका उद्धार विशेषज्ञ तथा लगतै कोरियाली विज्ञ खटिएकोमा अहिले 3 देशका थपिएका छन्। मलेसिया यूएई र अस्ट्रेलियाका उद्धार टोलीले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। भित्री पन्नामा छापिएको खबर रहेको छ। भग्नावशेषकै अवस्थामा बागमती प्रदेश सभा भवन शीर्षकमा पोस्टराज अधिकारीले लेख्नु भएको हो। नयाँ प्रदेश सभा भवन भन्दा पनि सरकारको प्राथमिकता प्रशासनिक भवन निर्माणमा देखिएको उल्लेख गरिएको छ। अर्को खबर बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म हेलिकप्टरमा 833 को उद्धार शीर्षकमा लेखिएको छ। पवन तिमल सिन्हाले लेख्नु भएको हो। काठमाण्डु छिर्ने मुख्य राजमार्गमा सधैं दुःख वैकल्पिक सड़क निर्माणमा व्यवस्था शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। रणनीतिक महत्वको द्रुत मार्ग निर्माणमा अत्यधिक विलम्ब सोचिएको छैन अन्य विकल्प त्यसै गरी पूर्वाधार विज्ञहरूले पनि यसमा चिन्ता व्यक्त गरेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा सेटेलाइट मार्फत इन्टरनेट सेवा दिँदै एनसेल शीर्षकमा खबर छापिएको छ भने भोटेकोशी बाढ़ीबाट निजी क्षेत्रमा परेको क्षतिमा विश्व बैंकले चासो राखेको बारेमा पनि खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। हंगेरीले कूटनीतिज्ञका लागि अस्वीकार मानिएका गतिविधिमा संलग्न भएको आरोपमा रूसी कूटनीतिक नियोगका 10 सदस्यलाई देश छोड्न आदेश दिएको छ। विदेश मन्त्रालयले भनेको रूसी कूटनीतिज्ञले कस्ता गतिविधि गरेका थिए भन्ने बारे विस्तृत जानकारी गराएको छैन। उनीहरूले कति समयभित्र हंगेरी छोड्नुपर्ने हो भन्ने विषय पनि पुष्टि भएको छैन। 3 दिनको रोकपछि रूसले युक्रेनको राजधानी कियेभमा पुनः क्षेपणास्त्र आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा 2 जनाको मृत्यु भएको र 7 घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। आक्रमणबाट राजधानीका विभिन्न स्थानमा आग लागि तथा संरचनामा क्षति पुगेको छ। युक्रेनी सेनाले हवाई रक्षा प्रणाली सक्रिय रहेको बताउँदै सर्वसाधारणलाई सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरेको छ। र अमेरिकाले इरानसँगको लामो समयदेखि जारी सैन्य द्वन्द अन्त्य गर्ने प्रयास गरिरहेका बेलामा पश्चिम एसियामा आफ्नो सैन्य तथा गुप्तचर उपस्थिति घटाउने सम्भावना बारे अमेरिकी सैन्य र गुप्तचर अधिकारीहरू बीच अनौपचारिक छलफल शुरू भएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाए अनुसार रक्षा तथा गुप्तचर निकायका अधिकारीहरू बीच पश्चिम एसियाका क्षेत्रीय सैन्य आधार, सैनिक संख्या र अन्य संरचना घटाउने विकल्प बारे छलफल भइरहेको हो।
0: साझा खबरमा अब खेलकुदका खबर। नेपाल भलिबल लीग एनभीएल अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण र खप्तडबीच अपरान्ह 4 बजे शुरू हुनेछ। पहिलो खेलमा कर्णालीसँग पराजित भए पनि काठमाडौँ र मधेसलाई पराजित गर्दै अन्नपूर्ण लयमा देखिएको छ। काठमाडौँ र कर्णाली बीचको दोस्रो खेल साँझ 7 बजे हुनेछ। हिजो भएको खेलमा काठमाडौँ रेड्सले सगरमाथा स्मासर्सलाई पराजित गर्दै दोस्रो जीत हात पारेको थियो। हिजो भएको अर्को खेलमा मधेस वारियर्सले पहिलो जीत निकालेको छ। नेपालले एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्नु भएको छ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता ओमानसँग सेमी फाइनल खेल्नु भएको हो। हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भए पनि समूहको विजेताकै रूपमा रहेको छ। समूह उपविजेता बनेको हङकङले सेमी फाइनलमा समूह बी को विजेता यूएईसँग खेल्नु भएको छ। र सोलुखुम्बुको माप्या दूधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको एभरेस्ट भ्यू ट्रेल रेसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। पर्यटन प्रवर्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड़ दिएको साहसिक दौड़ले फ्रान्सको विश्व प्रसिद्ध अल्ट्रा ट्रेल संस्थाबाट आधिकारिक मान्यता पाएको हो।
1: भोटिकोशी बारी प्रभावितका लागि मनोपरामर्शको महत्व, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएम को साझा खबर सुन्दै गर्नुहोला।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब विपद र मनोसामाजिक स्वास्थ्यको कुरा। बाढ़ी लगायतका कुनै पनि विपदका घटनापछि आफन्तको मृत्यु धन सम्पत्तिको क्षतिका कारण परिवार तथा समुदायका सदस्यमा मानसिक रूपमा आघात पर्छ। यस्तो अवस्थामा उनीहरूलाई मनोसामाजिक सहयोगको आवश्यकताका बारेमा साथी दीपक आचार्यले मनोविद पद्म प्रसाद घिमिरेसँग कुराकानी गर्नुभएको छ।
4: यदि बुवा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनुभएको छ कि छैन, पौष्टिक तत्व पाउनुभएको छ कि छैन। यदि पौष्टिक तत्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन। आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ।
5: होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउनुहुन्छ। अझ किशोरी महिलाहरू भर्खर अब सोला सुरु हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ, मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ?
4: किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने, सोला सुरु भएको हुन्छ, 81 नयाँ ठाउँमा आउँदाखेरि केही पनि थाहा छैन, कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक वा असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ। त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ। अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गर्न त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरन्त व्यवस्था गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यदि भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ।
5: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुनसक्छ, अरू अरू कुरा हुन्छ, यस्तो विपद पर्यो भन्ने हुन्छ होइन, त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुनसक्छ?
4: यसको लागि चाहिँ हामीले उनीहरूलाई पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन, दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमी भइहाल्छ। अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठूलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन्, भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीड़ा कम हुन्छ। दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीड़ाहरू भन्न सक्छन्। अपाङ्गता भएका बाल बालिकाको लागि अलिकति बढी चुनौती छ, खास गरेर सुन्न नसक्ने, देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ।
5: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ?
4: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन्। यो घटना हुने बित्तिकै हाम्रो संस्था सड़क आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिविलसँग मिलेर सुरुमै एक चरण 30 जनालाई, अर्को चरण 20 जनालाई गरेर लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौं र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौं।
0: मनोविद पद्म प्रसाद घिमिरेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIM को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: रसुवा र नुवाकोटका 4-4 स्थानीय तहमा हैजा विरूद्धको खोप लगाइँदै किशोरी तथा महिलाको सुरक्षाका लागि नेपाल प्रहरीको विशेष योजना मनोसामाजिक सहयोग पनि बढ़ाइँदै
0: पर्वतको मोदी खोलाको शाखामा पानीको बहाव बढ़दै जोखिममा रहेका स्थानीयलाई भने सुरक्षित स्थानमा सारियो। भोटेकोशी बाढ़ीका कारण 5,000 भन्दा बढ़ी अझै सम्पर्क विहीन।
3: इजरायलमा सहायक श्रमिकको माग, पाँच थरको पाखा बारीमा फस्टाउँदै सिउरीफल राहत लैजान रसुवाको धुन्चेमा हेलिकप्टर कुर्दै जनप्रतिनिधि।
0: हंगेरीद्वारा 10 रूसी कूटनीतिक नियोगका सदस्यहरूलाई देश छोड्न आदेश। रूसले युक्रेनमा फेरि क्षेपास्त्र आक्रमण शुरू गर्यो। इरानसँगको सैन्य द्वन्द अन्त्य गर्ने प्रयास अमेरिका छलफलमा।
3: र एनबीएलमा आज 2 खेल हुने काठमाडौँको दोस्रो जीत मधेसले खप्तरलाई हरायो। नेपालले एसएससी प्रिमियर कपको सेमी फाइनलमा ओमनसँग खेल्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विगतका राजनैतिक दल र नेतृत्वहरू जसको आलोचना भइसकेपछि विभिन्न आन्दोलन र असन्तुष्टिहरू पनि बढ़े र नयाँ पुस्ता र नयाँ उमेर समूहका व्यक्तिले अहिलेको सरकारको नेतृत्वको बागडोल सुनारी रहेका छन् तर अहिले पनि नागरिकले सोचे जस्तो काम हुन नसकेका विभिन्न गुनासाहरू आइरहेका छन् भने विभिन्न प्रकारका दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ र नागरिकहरू अहिलेको नयाँ सरकारले पनि त्यस अनुसारको काम गर्न नसकेको भन्न थालेका छन्। यहाँ गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति एउटा कुनै सार्वजनिक सभा समारोहमा अगाडिपट्टि भाषण गर्नको लागि त्यहाँ मञ्चमा उभिएको जस्तो देखाइएको छ र देब्रे हात नागरिक स्तर तल मञ्चभन्दा मुनिपट्टि रहेका व्यक्तिहरूतर्फ देखाइएको छ भने गृहमन्त्री गुरूङ जस्ता देखिने व्यक्ति भाषण गर्दै केही बोलिराखेका जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ,
6: ए पुराना दल तिमीहरू सुध्रनु क्या, हामीलाई त फुर्सदै छैन।
3: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोषको निर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ। साथै यो कार्यक्रम सीआईएन खबर .com र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन मार्फत पनि सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 150 भाग हामी प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढ़ीले बालबालिका र बालपोषणमा पारेको प्रभाव र पोषण

0: त्यहाँ प्रभावित भएका बालबालिका तथा किशोर किशोरीहरूले विभिन्न समस्या भोगिरहेका छन्। नुवाकोट पुग्नुभएका साथी सुशीला श्रेष्ठले उहाँहरूसँग भेटेर कुराकानी गर्नुभएको छ। एकैछिन सुनौ उहाँहरूलाई।
1: Thank you. सीआईएन कर्मीसँग बालबालिका तथा किशोर किशोरीहरूले पोषणको अवस्था र आफूले भोगेका विभिन्न समस्या र आफूलाई आवश्यक कुराहरूको बारेमा पनि जानकारी गराउनुभयो। त्यसै सन्दर्भलाई लिएर हामीले विभिन्न विज्ञहरूसँग कुराकानी पनि गरेका छौं। बाढ़ीले प्रभावित क्षेत्रमा अहिलेको अवस्थामा होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका विभिन्न कुराहरूमा ध्यान दिइएको छ। त्यसमा बालबालिकाको पक्षमा पनि विशेष ध्यान दिनु आवश्यक छ। विशेष गरेर बालबालिकाको पोषणमा के कुरामा ध्यान दिनुपर्दछ र यो समयमा गतिलो खानेकुरा बालबालिका र किशोरीहरूले प्राप्त गरेनन् भने मनोविज्ञानमा के असर पर्दछ भनेर हामीले मनोविद पदम प्रसाद घिमिरेसँग कुराकानी गरेका छौं।
2: बालबालिका बेसी हामीले 18 वर्षसम्मको मान्नु पर्यो र 18 वर्षसम्म भनेको उमेर अनुसारको फरक फरक प्रतिज्ञा हुन्छ। 3 वर्षसम्मको बच्चाले आफ्नो नजिकको मान्छे अहिले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने 3 वर्षभन्दा बढीकोले मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरी आमा नै चाहियो, कतै जानु भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू घुम्यो सँगसँगै पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक बुवा नै

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: कमजोर समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु जाडा पखाला लाग्नु माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू खेतबारीमा काम गर्दा वन जङ्गल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँस बारी वा चौरमा नबस्ने बस्ने गरे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको स्वास्थ्य समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ औलो कसरी पर्छ संक्रमित एनोफिलिस साथको प्रतिकारले मानिसलाई पुग्दा औलो रोग सर्दछ औलोका लक्षणहरू मुख्य लक्षण काम ज्वरो आउनु हो ज्वरो एक दिन बिराए वा नियमित आउन सक्छ ज्वरो आउँदा प्राय जाडो लाग्ने काँध छुट्ने र पसिना आउने हुन्छ टाउको दुख्ने थकान कमजोरी महसुस हुने वाकवाकी लाग्ने बान्ता हुने गम्भीर तथा जटिल औलो भएमा हात रोगीहरू दुख्ने बेहोस हुने सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन् औलोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बच्ने उत्तम उपाय हो लामखुट्टेको टोकाइबाट कसरी बच्ने झुलको प्रयोग गर्ने कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने घरको झ्यालढोकामा जाली लगाउने औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने बाहिर जाँदा वन जङ्गल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने
2: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
3: कलेजका विशेषताहरू
4: पर्याप्त सुविधा सहित आफ्नै भवन
3: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
4: पर्याप्त छात्रवृत्ति व्यवस्था
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित 1 सम्पर्क नम्बर 056493495

සදාකාලික නමස්කාර මේ හාර්දික ස්වාගත කාර්යක්‍රම ජ්‍යොතිෂ ශාස්ත්‍රම කාර්යක්‍රම ජ්‍යොතිෂ ශාස්ත්‍ර ලියන සරදෙන් ආදපනි පොසත් වෛසකයාසු මා ජ්‍යොතිෂ ශාස්ත්‍රය පොනි ප්‍රේම ප්‍රසාද සවිදි කාර්යක්‍රම ජ්‍යොතිෂ ශාස්ත්‍රම හැමලේ ජානකාරී දින ගරේකස අද කාර්ති තිමිති පංචාංග මිසාදී පර රාශිඵල රාශිඵල පසි හැමලේ තපෙක භූත වර්තමාන භවිෂ්‍යක વિશે පොනි જાણકારી වෙන දින ගරේකස पारिवारिक समस्या वैदेशिक यात्रा श्रीमान श्रीमती को दाम्पत्य जीवन निसंतानपन संबंधी का समस्या कालसर्प योग का समस्या मांगलिक योग का समस्या पितृदोष का समस्या कस्त रह बहुत वर्तमान भविष्य के विषय में ग्रह दशा अग्य के विषय में विशेष रूप में जानकारी हम तब करने 98451 75223 98056 75223 नंबर में तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु र सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिमटार चितवनबाट रेडियो साहिनो 89.8 MHz नौले चितवनबाट हाम्रो राष्ट्रिय एफएम 88.8 MHz भण्डारा चितवनबाट सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट सामुदायिक रेडियो जलजला 96.4 MHz रिवाङ रोल्पाबाट सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटोडा मकनपुरबाट रेडियो वर्षा 91.1 MHz मनङ्गवल अरपरेका सरलाईबाट नारायणी एफएम 103.8 MHz गुरीगंज पर्चाबाट सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निरकण्ठी धादिङबाट सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट असम साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले जानकारी भने प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्नुपर्ने हुन्छ, तपाईँले जानकारी पनि गर्नुपर्ने हुन्छ। कार्यक्रम ज्योतिष वास्तुमा तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजनीति 2083 साल भदौ महिनाको आज 24 गते रुदनसारी सन् 2026 सेप्टेम्बर 9 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146 गोलागा रोद नामक सम्वत्सर दक्षिणायन वर्ष ऋतु आज बुधबार रहेको छ। भाद्र कृष्ण पक्ष तिथि रहेको छ। आज त्रयोदशी तिथि रहेको छ। 11:47 तदुपरान्त चतुर्दशी रहनेछ। नक्षत्र रहेको छ अश्लेष नक्षत्र रहेको छ। आज विशेष गरी अश्लेष नक्षत्र रहेको छ। योगमा रहेको छ शिवयोग, करणमा रहेको छ वाणिज्य करण रहेको छ। आज विशेष गरी चन्द्रमा आज कर्कट राशिमा, श्री सूर्यनारायण चाहिँ सिंह राशिमा, आनन्दादि योगमा आज राक्षस योग रहेको छ। आज बिहान सूर्योदय 5:46 भयो भने सदा सूर्यास्त 6:14 हुनेछ। आजको दिनमान घड़ी विशेष गरी 12 घड़ी 48 पला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आज छ अश्लेष नक्षत्र रहेको छ। आज विशेष गरी अश्लेष नक्षत्र रहेको छ। योगमा रहेको छ शिवयोग, करणमा रहेको छ वाणिज्य करण रहेको छ।
आज विशेष गरी चन्द्रमा आज कर्कट राशिमा श्री

छ त भन्ने विषयमा विशेष जानकारी पनि गराउनेछु। विशेष गरी आजको लागि कालो बेलाको समय रहेको छ, विशेष गरी बिहानको 8:53:37 विशेष गरी 10:27:17 आज कालो बेला रहेको छ, आजको शुभ बेला रहेको छ बिहानको 10:27:18 दिउँसोको 12:56 शुभ बेला, यस्तै गरेर लाभ बेला रहेको छ बेलुकाको 4:41:54 विशेष गरी 6:15:34 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। आजको लागि विशेष गरी सूर्य सिंह राशिमा, चन्द्रमा कर्कट राशिमा, मंगल मिथुन राशिमा, बुध कन्या राशिमा, बृहस्पति कर्कट राशिमा, यस्तै गरेर शुक्र तुला राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि विशेष गरी आउनेछ कर्कट राशि। अश्लेषाको तेस्रो चरण नाम आउँछ डेबाट डिलराज, डोलराज, डेलकुमारी, दिल्ली कुमारी नाम आउँछ, अन्त्यले राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख गर्ने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने गराइरह भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर बितिरहन्छ मेषादी बारा राशिफल।

0: ರಾಶಿ
1: ಮೇಷರಾಶಿ ಉನಿಹರಿಕ ಆಜಕ ದಿನ ಹತಾರನಾ ನೀನೆ ಬಾಲ್ಯ ಅಫರ ಪಾದೆ ಹುದಾ ಸಜಗ ರಹನು ಹಲ್ಲಾ ಪ್ರಕ್ರಿಯಾ ನಮಿನಲೆ ಕಾಮ ದೇಹನ ಪರ್ನೆ ಹುನ ಸಕ್ಷ ಭೂಮಿ ತಥಾ ಪಶುಧನ ಬಾಟ ಲಾಭ ಮಿಲ್ಲೆ ಸಾ ಕಾಳಗ ಆಫಂದ ನಜಿಕಿನೆ ಸನ್ ದಿವಸೀ ದೇಖಿ ಸ್ವಾಸ್ಥ್ಯ ಕಮಜೋರ ರಹನೆ ಹುದಾ ಆಹಾರ ವಿಹಾರ ಧ್ಯಾನ ಪುಗನು ಹಲ್ಲಾ ಕಾಮ ಮಿಶ್ರ ನಮಿಲ್ಲಾ ಕೈ ಅನುಭವ ಪನಿ ಹುನ ಸಕ್ಷ ಅಧ್ಯಯನ ಭನೆ ಗುರುಜನ ಮಾರ್ಗದರ್ಶನ ಉಪಯೋಗಿ ಹುನೆ ಖಲ್ಕ ಭನೆ ರಾಶಿ ಮೇಷಲಾಯಿ ಆಜಕ ದಿನ ವಿಶೇಷ ದೇಖಿಯೋ वृषराशि उनीहरूका लागि आजको दिन छोटो समय पनि राम्रो उपलब्धि हात लाग्ने हुनेछ। स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। अवसर जुट्नाले नौलो प्रकृतिको काम शुभारम्भ गर्न सकिन्छ। दिउँसोदेखि पुरानो सम्झौता तोड्नु पर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्तीर्ण सक्छन्। ईर्ष्यालु मन भएकाहरूले चताउँदैछन्। साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्दै अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन समयमा होस् नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ। आफ्नो कमजोरी विवाह निम्त्याउन सक्छ। शुभ चिन्तकहरूलाई व्यवस्था गर्दा दुःख पाइला। मध्याहदेखि रोकिया काम बन्द जानेछन् भने चिता काम प्रारम्भ गर्न सकिन्छ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिन्छ। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछन् भने सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। दिन रमाइलो रहने खालको योग भई राशि मिथुनलाई आजको दिन विशेष लेखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बढाउन सकिन्छ। पेसा व्यापार व्यवसायमा उपलब्धि प्राप्त हुनेछ। सानो प्रयत्नले फाइदा दिलाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिन्छ। तर दिउँसोदेखि विवाह दशपत काम जिम्मेवारी वहन गर्नु पर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। विश्वमा दिगो पचनले पनि अप्ठ्यारो पार्न सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनु पर्ने परिस्थिति रहन सक्छ। आफ्नो मेहनतबाट अघि फाइदा उठाउने कोसिस गर्नेछन्। फजुल खर्च बन्नाले अर्थ सङ्ग्रहमा बाधा पुग्ने योग देखिएछ। प्रयत्न गर्दा ऋण मोचन हुनेछ। दिउँसोदेखि पारिवारिक भेटघाटी खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय रहेको छ। आमदानीमा नयाँ स्रोत फेला पर्दै जाँदैछन्। पढाइतर्फ नयाँ ज्ञान प्राप्त हुने योग पनि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन व्यापार व्यवसायले आमदानी बढाउने काम रहेको छ। आवश्यकता भौतिक साधन सजिलै जुट्नेछ। श्रमको

0: मूल्यगन पाइन्छ। व्यापारमा राम्रो फलको मार्न सकिन्छ। मिहिनेतले नामदाम इनाम दिलाउन सक्छ। दिउँसोदेखि खर्च बन्नले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सपोर्ट वा ऋण लिनुपर्ने हुन सक्छ। शुक्ले फजुर खर्च बढाउँदैछन्। आँट्यो काममा बाधा हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि, उनीहरूको लागि आजको दिन पूर्व साथी काम पारामा हुन सक्छ। भेटघाटले उत्साह जगाउनेछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। दिगो काममा जग बसाउने मौका मिल्नेछ। विशिष्ट व्यक्तिसँग मित यात्रा बढ्न सक्छ। दिउँसोदेखि आमदानी गर्न नयाँ स्रोत फेला पर्दै जाँदैछन्। कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछन्। मनका रकम हात लागि हुनेछ। तर व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि, उनीहरूको लागि आजको दिन काम गर्ने अवसर प्राप्त भए पनि सानोतिनो समस्याले अल्झाउन सक्छ। व्यापार व्यवसायमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय रहेको छ। मध्याहदेखि स्थितिमा सुधार आउनेछ। दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिन्छ। मेहनतले लाभ दिलाउँदैछन्। पेसातर्फ प्रशस्त फाइदै फाइदा हुने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि, उनीहरूको लागि आजको दिन अरूको लागि समय खर्च गर्नु पर्ला। परिस्थिति अलिक बिग्रिन सक्छ। सानोतिनो समस्याले अल्झाउँदैछन् भने स्वास्थ्य पनि प्रतिकूल रहँदैछ। व्यापार व्यवसायमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। ताकिदको कामले धेरैको उपकार गर्न सकिन्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा नामदाम इनाम कमाउने बेला पनि राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि, उनीहरूको लागि आजको दिन प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइन्छ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। व्यापार व्यवसायमा आमदानी बढ्नेछ। दिउँसोदेखि काम बिग्रिने भएर सताउनेछ भने निन उपलब्धिमा चित्त बुझाउनु पर्ला। स्वास्थ्यका लागि आहार व्यायाम ध्यान पुर्याउनुहोला। मेहनतको प्रतिफल समेत अरूले हत्याउने चेष्टा गर्ने खालको योग भए राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि, उनीहरूका लागि आजको दिन रोकिया काम सम्पादन हुन जानेछन् भने मेहनतले विशेष जिम्मेवारी दिलाउन सक्छ। भौतिक सदन जुट्नले साहसी काम गरेर लाभ उठाउन सकिन्छ। प्रतिपक्षीहरू समेत सहयोगी बन्दै जानेछन्। मध्याहदेखि दैनिकीमा थप परिवर्तन ल्याउन सकिन्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। परिवारजनसँगको साथ र आकर्षण उपहारले मन उत्साहित हुने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि, उनीहरूका लागि आजको दिन कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तैपनि मेहनत गर्दा अध्ययन प्रगति हुनेछ। गुरुजनको सुझाव सन्तानको सहयोग लाभदायक बन्नेछ। भविष्यको लागि काममा जग बसाउने मौका मिल्नेछ। तर आलस्य गर्ने बानीले पछि परिएला। दिउँसोदेखि स्थितिमा सुधार आउला। आवश्यकता भौतिक साधन जुट्दै जाँदैछन्। साहसिक कामले लाभ दिनुहोस्। प्रतीक्षितहरू समेत सहयोगी बन्ने खालको योग भने राशि मीनलाई आजको दिन विशेष लेखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9851575223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, फेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9851575223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

श्रोताहरू सबै पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशि फलका विषयमा जानकारी मैले तपाईँलाई गराइसकेका छु। र अब भन्ने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा जानकारी, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउनु बेला रहेको छ। म तपाईँलाई आज विशेष जानकारी गराउन खोजिराखेका छु। आज विशेष गरी गीताको विषयमा, श्रीमद् भगवत गीताको विषयमा जानकारी भने म तपाईँलाई गराउन खोजिराखेका छु। तपाईँले एकदमै ध्यान दिएर सुन्नुहोला है, अनि मनन गर्नुहोस्, चिन्तन गर्नुहोस्। गीताले के भनेको छ भन्ने विषयमा जानकारी पनि म तपाईँलाई गराउँछु। श्री परमात्मने नमः। श्री कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः। विशेष गरी आजको पवित्र बिहानी को रूपमा मैले तपाईँलाई गीताको विषयमा केही कुरा पस्किँदै खोजिराखेका छु। विशेष गरी कुरुक्षेत्रको धर्म क्षेत्रमा अर्जुनको हृदयमा फैलिएको शोक, भ्रम, मोह र उद्विग्नताको घडीमा भगवान श्रीकृष्णको कण्ठद्वारा झरेको दिव्य ज्ञान श्रीमद् भागवत गीता यो पृथ्वीमा प्रकट भएको थियो। त्यो समयमा हजारौं वर्ष अघि उच्चारित यी वाणीहरू आज पनि जीवन, कर्म, कर्तव्य, भक्ति र मोक्षका लागि उत्तिकै शक्तिशाली मार्गदर्शक बन्न सकेका छन्। विशेष गरी गीता ज्ञान यज्ञको स्मृति हो। धर्म मार्गमा हिँड्न प्रेरणा दिने उज्यालो दिनको रूपमा पनि हामीले गीतालाई हामीले बुझ्न सकिन्छ। श्रोता मित्रहरू, युद्धको रणभूमि कुरुक्षेत्र, दुवै पक्षका सेनाहरू उभिएका, भीष्म, द्रोण जस्ता महर्षि समान योद्धाहरू, महावीर अभिमन्यु, विराट, द्रुपद, शल्य र शिखण्डी जस्ता महान बलिशालीहरू चाहिँ युद्धभूमिमा उभिनु भएको थियो। र तर अर्जुनको अन्तर्मन भने विचलित भइराखेको थियो युद्ध गर्नको लागि चाहिँ। उहाँले देख्नुहुन्छ युद्ध म कोसँग गरिराखेको छु भन्दा आफ्नै गुरु, आफ्नै पितामह, आफ्नै कुटुम्ब, युद्ध जिते पनि मैले यिनै प्रियजनसँगको वध गरेर प्राप्त भएको राज्य कस्तो सुख हुन्छ होला त। आफ्नो आफन्तलाई हत्या गरिसकेपछि कस्तो सुख पाउँछु होला त मैले। त्यही वेदनाका वेदनामा चाहिँ अर्जुनका वचनहरू चाहिँ कृपया परया दृष्टो विषि दन्ती दमब्रवित, हे माधव, हे कृष्ण, मेरो धनुष हातबाट झरेको छ, शरीर काँपेको छ, मन अस्थिर रहेको छ, युद्ध म कसरी गरौं। गीतामा भनेको छ है, अर्जुनले भन्नुभएको छ यो युद्ध म कसरी गरौं। मन मन्दिर ढाकिएको थियो महोदय तमसले, यही घडीमा यही मोडमा भगवान श्रीकृष्णले प्रदान गर्नुभएको जीवन परिवर्तन गर्ने, मन शुद्ध पार्ने र कर्तव्य प्रकट गराउने दिव्य उपदेश नै के हो भन्दा गीता हो। यसको मूल सारांश भनेको यति नै हो है। श्री कृष्ण वदन, कृष्णले भन्नुहुन्छ असो चानन्य सोदन्वम प्रज्ञा बादम सभासे, हे अर्जुन, तिमी जसका लागि शोक गरिरहेका छौ तिनीहरूको शोक गर्न योग्य होइन, किनकि आत्मा जन्मिँदैन मर्दैन, नजायते मृियते वा कदाचित। आत्मा सनातन, अविनाशी, नित्य शुद्ध र चेतन तत्व हो। शरीर क्षणभङ्गुर हुन्छ, वसांसी जीर्णान यथा विहाय, जसरी पुरानो वस्त्र फेर्छौ त्यसरी नै आत्माले शरीर परिवर्तन गर्दछ। यसैबाट शुरू हुन्छ पहिलो अध्याय, अर्जुन
विषाद योग दोस्रो अध्याय सांख्य योग र ज्ञानको उज्यालो फैलिने थाल्दछ। भगवान भन्नुहुन्छ, कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन। यसको अर्थ के हो भने, कर्म गर तर फलको प्राप्तिको आसक्ति त्याग गर्नुपर्दछ। हामीहरूले आजको समयमा तनाव, दबाव, निराशा किन? किनभने हामी फलमा मात्र केन्द्रित छौं, कर्ममा होइन। श्री कृष्णले भन्नुहुन्छ, योगस्थ कुरु कर्माणि, अर्थ यसको के हो भन्न खोजे भन्दा, मन शान्त बनाएर कर्म गर, शान्त मनले गरिने कर्म सफल हुन्छ अवश्य नै। कर्मयोगले भन्छ, के भन्छ कर्मयोगले भन्दा, कर्तव्य टाढेर भागेर शान्ति मिल्दैन, कर्तव्य पूरा गरेरै के हुन्छ भन्दा शान्ति मिल्दछ। गीताको चौथो र पाँचौ अध्यायमा ज्ञान योग यहाँ भगवानले बताउनुहुन्छ, ईश्वर सनातन अजोपि सन्नव्ययात्मा, भगवान जन्मिने मर्ने होइन, तर धर्म र अधर्मको सन्तुलन बिग्रदा अवतार धारण गर्नुहुन्छ भगवानले। पवित्राय साधूनां विनाशाय दुष्कृतानां, श्रद्धावान लभते ज्ञानम, विश्वास बिना ज्ञान अधुरो हुन्छ। श्रद्धावान लभते ज्ञानम, विश्वास बिना ज्ञान अधुरो हुन्छ। ज्ञानाग्नि सर्वकर्माणि भस्म सत् कुरुते, ज्ञानले अज्ञानी रूपी कर्म फललाई जलाइदिन्छ। ज्ञान आयो भने के हुन्छ भन्दा, अज्ञान रूपी कर्म रूपी कर्म फललाई चाहिँ यसले ज्ञानले जलाइदिन्छ। गीताको सात अध्याय र बाह्र अध्याय भक्ति योगका फूलहरू यहाँ भगवान अत्यन्त मधुर स्वरमा भन्नुहुन्छ, मनमना भवमत भक्त हो, मेरो चिन्तन गर, मैले समर्पित हो, म प्रति समर्पित हो, तिमीहरू भक्तहरू सबै म प्रति समर्पित हो भनेर श्री कृष्णले भन्नुभएको छ। मलाई नमस्कार गर, म तिमीलाई अवश्य उद्धार गर्नेछु, भनेको मेरो साष्टाङ्ग दण्डवत नमस्कार गर्नु, मेरो श्रद्धा भक्तिद्वारा आदरण गर्नु, म तिमीलाई अवश्य उद्धार गर्नेछु। यस्तै प्रतिज्ञा संसारमा कुनै ग्रन्थमा पाइँदैन। यो यस्तो प्रतिज्ञा जुन गीतामा भन्नुभएको छ, यस्तो प्रतिज्ञा सन्धि संसारमा कुनै पनि ग्रन्थमा पाइँदैन। भगवान भन्नुहुन्छ, पत्रम पुष्पम फलम तोयम, तुलसी पत्तै भए पनि शुद्ध मनले चलाए भने भगवान प्रसन्न हुनुहुन्छ। त्यही भएर पूजा लगाउने भन्दैमा धेरै खर्च गरेर पूजा लगाउनु पर्छ भन्ने पनि छैन। पत्रम पुष्पम फलम तोयम भनेको छ, के भनेको छ भन्दा, तुलसी पातै भए पनि शुद्ध मनले चलाए भने भगवान प्रसन्न हुनुहुन्छ। भक्ति योगको योगको सुन्दरता, जसमा जाति वर्ण धनी गरिबको भेद छैन, मन पवित्र भयो भने ईश्वर मन्दिरभित्रै बस्नुहुन्छ। मन के चाहिन्छ, पवित्र चाहिन्छ। शरीर बाहिरी रूप छाला पवित्र भएर सुकिला भएर हुँदैन, मन पवित्र चाहिन्छ। जसको मन पवित्र हुन्छ उसको मनमा भगवानको मन्दिर बसेको हुन्छ, ईश्वर मन्दिरभित्रै बस्नुहुन्छ, त्यहीँभित्र हुनुहुन्छ। विशेष गरी अब ध्यान योगमा के भन्नुहुन्छ भन्दा चाहिँ, ध्यान योग यहाँ भगवान बताउनुहुन्छ, सूर्यौ देशे प्रतिष्ठाम्य, ध्यान गर्न शुद्ध स्थान चाहिन्छ, मनलाई शान्त बनाउँदै बिस्तारै बिस्तारै एकाग्रता प्राप्त गर्ने पनि भन्नुभएको छ। यतो यतो निश्चरति मनस्तल मस्तितम, जहाँ जहाँ मन चाहिँ जहाँ जहाँ भड्किन्छ फेरि फेरि ईश्वर स्मरणमा लागिरहनुहोस्। कुनै पनि मन विचलित भयो भने तपाईँले चाहिँ विष्णुको आराधना गर्नु, श्री कृष्णको आराधना गरेर अगाडि बढ्नुहोस्, मन स्थिर रहन्छ भन्नुभएको छ। आजको जीवनमा तनाव अनिद्रा मानसिक थकान हटाउन ध्यान योग अमृत समान छ। तपाईँहरू अलिक डिप्रेसनमा जानुभएको छ, तपाईँको आफ्नो आफन्तहरू भने पनि ध्यानमा बस्न सिकाउनुहोस् उहाँहरूलाई चाहिँ, अनिन्द्रा छ तनाव छन् भने ध्यानमा बस्न सिकाउनुहोस्। यो ध्यान योग भनेको आजभोलिको कलि योगको अमृत हो भनेर भनेको छ। विशेष गरी चाहिँ एघारौं अध्याय गीताको शिखर, अर्जुनले श्री कृष्णको विश्वरूप अवलोकन गर्नुहुन्छ। दिव्य ददामि ते चक्षुः, भगवान भन्नुहुन्छ
अर्जुन म तिमीलाई दिव्य नेत्र दिन्छु, मेरा अनन्त रूप हेर भनेर भन्नुभएको छ भगवान्ले है। कस्तो राम्रो छ यो यसमा हेर्नुहोस् त, अर्जुन म तिमीलाई दिव्य नेत्र दिन्छु भनेर श्री कृष्णले भन्नुभएको छ। दिव्य नेत्र दिन्छु, मेरो विराट रूपलाई तिमीले हेर, देख होला हेर भनेर भन्नुहुन्छ। त्यही क्षणमा अग्नि ज्वाला समान तेज, अनन्त सूर्यहरूको प्रकाश बराबरको उज्यालो, सबै देवता सबै रूप सृष्टि पलायन समय काल सबै एकै एक शरीरमा अर्जुन विस्मित भयभीत र भक्ति विभोत नमस्ते स्तु सहस्रकृत भनेर भन्नुहुन्छ। त्यहाँ अर्जुनले दर्शन गर्नुभयो भगवान श्री कृष्णको विराट रूपलाई दर्शन गर्नुभएको छ। जीवनको अदृश्य नियमका नियमहरू बताउनुहुन्छ। प्रकृति सृष्टिको शक्ति हो, प्रकृति चाहिँ सृष्टिको शक्ति, पुरुष चेतना आत्मा, त्रिगुण रजगुण सतगुण तमगुण, सतगुण रजगुण र तमगुण। मन मानिस किन बद्लिन्छ, मनको मन मानिस किन बद्लिन्छ भनेर, हाम्रो मन किन बद्लिन्छ भन्दा, किन कहिले शान्त कहिले क्रोध र कहिले आलस्य, यी सबै गुणहरूको खेल हो हेर्नुहोस्। सत्वगुण रजगुण र तमगुणमा यी पर्दछन्। भगवान भन्नुहुन्छ सत्वगुणले प्रकाश दिन्छ, रजगुणले तृष्णा, तमगुणले आलस्य र अज्ञान ल्याउँछ। त भन्नुहोस् है, अब तपाईँहरूमा कुन छ, कुनहरू सत्वगुण छ कि रजगुण छ कि तमगुण छ कि? सत्वगुणले प्रकाश लिएर आउँदछ उज्यालो राम्रो, रजगुणले तृष्णा, तमोगुणले आलस्य र अज्ञान लिएर आउने गर्दछ। गीता सिकाउँदछ हामीलाई के भन्छन् गीताले भन्दा, गुणातीत बन्ने अभ्यास गर्नुपर्छ, जसलाई गुणले छैन त्यही मुक्त आत्मा बन्न सक्छ। यी तिनटै सत्वगुण रजगुण र तमोगुण जसलाई हामीलाई सुन सक्दैन त्यो नै पछि भविष्यमा हाम्रो चाहिँ आत्मा परम आत्मा बन्न सक्ने गर्दछ भनेर भनेको छ। यसमा विशेष गरी 18 अध्याय पूर्व निष्कर्ष भगवान अन्त्यमा मानव जीवनको सार भन्नुहुन्छ। सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज, भन्न खोजे के भन्दा सबै मेरो शरणमा आउनुहोस्, समर्पणमा नै मोक्ष छ। मानव जीवनका सबै विवाद तनाव भ्रम अज्ञान अन्त्य गर्ने वचन, अहम् त्वा सर्वपापेभ्यो मोक्ष इष्यामि मां शुचः, चिन्ता तिमी चिन्ता नगर तिमीलाई म अवश्य उद्धार गर्नेछु भनेर भगवान श्री कृष्णले भन्नुभएको छ गीतामा। 18 अध्यायको 5 घरमा घिउको दियो बाल्नु पर्दछ, श्री कृष्णको नाम जप गर्ने, ओम नमो भगवते वासुदेवाय, दान धर्म परिवारसँग बसेर गीता सार वाचन गर्नुपर्दछ। मन शुद्ध वाणी मधुर कर्म तत्परमा हुनेछन्। विशेष गरी चाहिँ गीता 18 अध्यायमा हजुरले सक्नुहुन्छ दिनको एक अध्याय गर्नुहोस्, नभए एउटा श्लोक भए पनि तपाईँले पाठ गर्ने गर्नुहोस् दैनिक रूपमा। गीता असाध्यै पवित्र ग्रन्थको रूपमा हामीले मानिन्छ। जीवन रूपी समुद्रमा तर्ने ढुङ्गा हो गीता भनेको। ज्ञान कर्तव्य भक्ति योग यी चार स्तम्भमा टेकेर हिँड्दा मनमा शान्ति सुख समाधान स्वयं प्राप्त हुने गर्दछ भनेको छ। यत्र योगेश्वर कृष्णो यत्र पार्थो धनुर्धर तत्र श्रीविजय भूतेर ध्रुवानी तिर्मतिर्ममा, जहाँ कृष्ण छन् त्यहाँ नीति छ, धर्म छ, शान्ति छ, विजय अवश्य हुनेछ भनेर गीतामा विशेष गरी चाहिँ भनेको छ। यो गीताको चाहिँ विशेष गरी चाहिँ अब गीता 18 अध्याय अनि त्यसपछि विष्णु सहस्र नाम पनि हुन्छ। विशेष गरी चाहिँ हाम्रो भनेको छ यसरी चाहिँ भनेको छ। विशेष गरी चाहिँ हाम्रो जीवन आफैमा एउटा कुरु क्षेत्र जस्तै छ। विशेष गरी कर्तव्य मोह ज्ञान माया जीवनको सुख सुखहरू बीच चलिरहेको निरन्तर सङ्घर्ष, यही सङ्घर्षलाई भगवान श्री कृष्णले अर्जुनलाई बुझाइदिनु भएको कथा नै श्रीमद् भागवत गीता हो। यो तपाईँलाई थाहा छँदैछ। यो गीतामा 18 अध्याय 700 श्लोकहरू छन्। तर श्लोकभन्दा महत्वपूर्ण कुरा के छ भन्दा, जीवनलाई कसरी चलाउने, कर्तव्य कसरी निभाउने, भगवत प्राप्ति कसरी गर्ने भन्ने कुराहरू चाहिँ यहाँ विशेष गरी चाहिँ लेखिएको छ। म तपाईँलाई प्रत्येक अध्यायको सारांश पनि भन्न मन लागिहाल्यो मलाई है, आज प्रत्येक अध्यायको सारांश पनि भन्न मन लागेको छ। म भन्छु, तपाईँले एकदम ध्यान दिएर सुन्नुहोस् है। युद्धभूमिमा अर्जुनले आफन्त गुरु काका भाइ भतिजा सबैलाई अगाडि देख्दा उनको हात
अध्याय एकमा के छ भन्दा यो अध्याय एकको कुरा गरिरहेको छु मैले चाहिँ अगाडि देख्दा उनको हात काम छ धनुष खस्छ मन भताभत हुन्छ मन आस्तिन्छ युद्ध गरेर के पाउने भन्ने ठूलो प्रश्न उठ्छ मनमा यो अध्यायले जीवनको एउटा महान सत्य सिकाउँदछ समस्याबाट भागेर हुँदैन दुःख द्वन्द र मानसिक भ्रम यिनैबाट ज्ञानको प्रारम्भ हुने गर्दछ अर्जुनको विश्वास वास्तवमा पतन होइन ज्ञान ज्ञातको प्रवेशद्वार हो भन्ने कुरा बुझ्न सकिन्छ हामीले दोस्रो अध्यायमा हामीले यहाँ भगवान श्री कृष्णले पहिलो पटक दार्शनिक सत्य खोलिदिनु भएको हुन्छ सबैभन्दा ठूलो वाक्य नजायते मृत्युते वा कदाचित आत्मा न जन्मिन्छ न मर्छ शरीर बदलिन्छ आत्मा शाश्वत छ जीवनका सबै भय दुःख मोह किन दुख्छ किनकि हामी शरीरलाई म भनी भन्छौँ विशेष गरी म हो मेरो शरीर हो भन्छौ कृष्ण भन्नुहुन्छ कर्तव्य गर तर फलको अपेक्षा बिना यो नै निष्काम कर्म हो यो चाहिँ द्वितीय अध्यायमा यो गीताको निचोड गरिएको छ तेस्रो अध्यायमा भनेको छ कर्म छोडेर शान्ति मिल्छ कि कृष्ण भन्नुहुन्छ छोडेर होइन भगवान्लाई अर्पण गरेर कर्म गर्दा शान्ति मिल्दछ विश्वासलाई चलाइरहेको कर्म चक्र छ सूर्य उदाउँदा पानी विशेष गरी सूर्य उदाउँदा पानी पर्छ बत्ती बल्छ सबै कर्म नै कर्मकै आधारित हुन् सूर्य पनि उदाउँछ पानी पनि पर्छ बाली पनि फल्छ सबै कर्मकै आधारित हुन् मानिसले पनि कर्मबाट कहिले भाग्न मिल्दैन तसर्थ कर्तव्य जन्म सिद्ध धर्म हो कर्म गर्नाले मन शुद्ध हुन्छ भनेर भनेको छ विशेष गरी चाहिँ श्रीकृष्ण भन्नुहुन्छ मैले यो योग सूर्यलाई मनुलाई इक्वाक्सु राजालाई पनि दिएको थिएँ यसको अर्थ योग गर धर्म योग ज्ञान सदैव रहन्छ यो नयाँ होइन यहाँ भगवान्का अवतार विषम प्रकट हुन्छन् यदा यदा यी धर्मस्य ग्लानिर भवती भारत भन्ने श्लोक पनि रहेको छ धर्म पतन भएर अधर्म बढेपछि भगवान अवतार धर्म अवतार चाहिँ धारण गर्नुहुन्छ कर्म ज्ञान सन्यास यी तिनलाई एकै कसरी एकै ठाउँमा मिलाउन सकिन्छ भन्ने सूत्र यही अध्यायले दिउँछ जुन कि चार अध्यायले हो अब पाँचौ अध्यायमा कर्मयोग र सन्यास कुन उत्तम हो कर्मयोग र सन्यास कुन उत्तम हो कृष्णको निचोड के रहेको छ भने मनले आसक्ति त्यागेर कर्म गर्नु नै ठूलो सन्यास हो मनले आसक्ति कर्म गर्नु नै ठूलो सन्यास हो वस्तु छोड्नु सन्यास होइन मोह छोड्नु सन्यास होइन भित्रबाट मोह रहँदा बाहिर वस्तु छोडेर जंगल जाँदा सन्यास नै नसुनिन्छ सन्यास हुँदैन भनेर लेखेर छैठौं अध्याय भनेको छ यहाँ कृष्णले ध्यान कस्तो गर्नु कसरी गर्नु कहाँ बस्नु कति खानु कति निन्दा लिनु सबै बताउनुहुन्छ अर्जुन भन्नुहुन्छ मन त वायु भन्दा पनि चञ्चल छ कृष्ण उत्तर दिनुहुन्छ अभ्यास छैन तुको तेह्र वैराग्य न त गृहते अभ्यास वैराग्य र ध्यानको दुई पिल्लर हुन् ध्यान नै आत्मा र उन्नतिको सदैव सबैभन्दा प्रभावकारी साधन हो ध्यान गर्न सिक्नु पर्दछ हामीले भनेर भनेको छ कृष्णको स्वरमा के भन्नुहुन्छ भन्दा अर्जुन यो संसारमा जस कसैलाई भेट एक मकै रूप हुन् माटो जल अग्नि वायु आकाश ईश्वरका तत्त्वहरू हुन् यो चाहिँ यहाँ भगवान्का दुई रूप सिकाइन्छ अपर प्रकृति जड पदार्थ परा प्रकृति चित्त चेतना जीवात्मा भनेर लेखिया छ ईश्वरको महिमा बुझ्न यो अध्याय अत्यन्त जरुरी छ सात अध्याय तपाईँले ईश्वरको महिमा बुझ्न सक्नुहुन्छ पढ्नुभयो भने है अनि आठौं अध्याय भनेको छ मृत्यु समयको चिन्तन प्रभास कृष्ण भन्नुहुन्छ जीवनभरि जसको स्मरण गर्छौ अन्तिममा त्यही स्मरण हुन्छ अन्तिम स्मरण नै अर्को जन्मको ढोका बनिदिन्छ अन्तत शुद्ध स्मरण शुद्ध भयो भने भवसागर पार हुन्छ त्यही भएर भनेको छ नि त भर्गको नाम चाहिँ जपिरहनुपर्छ भर्गको नाम चाहिँ भनिरहनुपर्छ जान पनि जप गर्नु भएन भन्नु पनि भएन भने के हुन्छ भन्दा विशेष गरी अन्तिममा मर्ने बेलामा जसको धेरै आसक्त जोपट्टि धेरै आसक्त हुनुहुन्छ तपाईँ त्योतिर नै हाम्रो भाव जान्छ भन्न खोजे है अनि नौ अध्यायमा यहाँ सबैभन्दा गोप्य विद्या विद्या भक्ति ज्ञान योग कर्म सबै सुन्दर तर कठिन भक्ति सरल सहज सबैको लागि खुल्ला कृष्ण भन्नुहुन्छ पात्रता जे होस् मन पात्र मेरो प्रीति भएको हुनुपर्छ व्यक्ति जसोसुकै होस् मनमा चाहिँ म प्रति ढल्किएको हुनुपर्छ यो अध्यायमा चाहिँ भक्ति र श्रद्धाको हृदयमा
जाने कुराहरू बताउँछ नौ अध्यायमा। दश अध्यायमा कृष्णका ऐश्वर्य शक्तिहरू, सूर्यका सूर्यमा प्रकाश, चन्द्रमा शीतलता, अग्निमा तेज, सीमामा वीर्यता, समुद्रमा गहिराई, शिवमा रुद्रत्व, वसुधामा धैर्य, यी सबै मेरा अंश हुन् भन्नुहुन्छ श्री कृष्ण। भक्तले जहाँ जहाँ उत्कृष्ट देख्छ त्यहाँ भगवान्लाई सम्झन सिकाइहाल्छ भनेर भनेको छ। एघार अध्यायमा सबै अध्यायभन्दा विस्मयकारी छ, कृष्णले अर्जुनलाई विशेष गरी चाहिँ देवी चक्षु दिनुहुन्छ, सम्पूर्ण सृष्टि एकै रूपमा आविभार्य विनाश काल शक्ति रूप एकै एकै पटक विराट रूपमा दर्शन दिनुहुन्छ। अर्जुन काम हुन्छ, चकित हुनुहुन्छ, नमस्कार ढोकघट हुन्छ, दण्डवत प्रणाम गर्नुहुन्छ, यो अध्यायले सिकाउँछ ईश्वर सानो रूपमा मात्र होइन सम्पूर्ण ब्रह्माण्डमा व्यापित रहनुभएको छ भनेर सिकाउँछ एघार अध्यायले। बाह्र अध्यायमा के छ भन्दा भक्ति योग, कसरी भक्त बन्ने, को प्रिय भक्त, कृष्ण भन्नुहुन्छ द्वेष नभएको मेरो प्रिय भक्त, मित्रवर, क्षमाशील, समता राख्ने, अहिंसक, मन वचन कर्म शुद्ध भएको त्यस्तो व्यक्ति मेरो अनन्य भक्ति हुन्छ, अनन्य भक्त हुन्छ भन्दा भन्नुभएको छ। अब तेह्र अध्यायमा के छ भन्दा क्षेत्रज्ञ, क्षेत्रज्ञ विभाग योग भनेको छ, शरीर क्षेत्र हो, आत्मा क्षेत्रज्ञ हो, भगवान महादेवेश्वर हो। यो अध्यायमा अद्भुत दार्शनिक छ, हामी शरीर होइनौ, हामी चेतन आत्मा हौ, शरीर परिवर्तनशील छ, आत्मा अपरिवर्तनशील छ, हाम्रो मृत्यु भएपछि हाम्रो मृत्यु हुँदैन, आत्माको मृत्यु हुँदैन, मात्रै हामीले नयाँ लुगा किनेर लिएर आयौँ भने पुरानो लुगा छोडेर नयाँ लुगा लगाउँछौ, हो त्यही नै हो मृत्यु भनेको चाहिँ, यो शरीरबाट अर्को शरीरमा जानु नै मृत्यु हो, यसमा कुनै मृत्यु भयो भने हामीले आत्तिराख्नु पर्दैन भनेर सिकाउँछ। चौथो अध्यायमा सिकाउँछ प्रकृतिका तीन गुण, सत्वगुण, रजगुण र तमगुण। सत्वगुण भनेको उज्यालो, ज्ञान, शुद्धता, अभिमय भनेको थिएँ तपाईँलाई। रजगुण भनेको चाहिँ इच्छा, दौडधुप। तमगुण भनेको अज्ञान, आलस्य। सत्वगुणले के भन्छ भन्दा उज्यालो, ज्ञान, शुद्धता, कुनै पनि भाव हुँदैन, उज्यालो हुन्छ मनमा, ज्ञान, शुद्धता, पवित्रता हुन्छ। अनि रजगुण भनेको चाहिँ इच्छा, दौडधुप, पैसा कमाउने होइन त, यो पनि चाहियो, त्यो पनि चाहियो भने लोभहरू धेरै हुन्छ रजगुणमा चाहिँ। अनि तमगुणमा चाहिँ अज्ञान हुन्छ, आलस्य हुन्छ। मानिसले गर्ने सबै कर्म यी गुणले प्रेरित गर्दछन्। उद्धार तब हुन्छ जब गुणभन्दा माथि उठिन्छ हामीहरू भनेको छ। पन्ध्र अध्याय भनेको छ जीवनलाई उल्टो रूप जस्तै वर्णन गर्नु, मूल भगवान शाखा संसार जीवात्मा भगवानको अंश अमर शाश्वत छ, पुरुष प्रकृति परम पुरुष योग, यी तिनै सिद्धान्तको व्याख्या गर्न सिकाउँदछ। सोह्र अध्यायमा दैवी गुण, निर्भरता, सत्य, दान, अहिंसा, क्षमा, धर्म पालन भनेर सिकाउँछ। आसुरी गुण, क्रोध, हिंसा, लोभ, दम्भ, मोह, अविवेक, यो सिकाउँछ। दैवी गुणमा के पढ्यो, निर्भरता, सत्य, दान, अहिंसा, क्षमा, धर्म पालन, हामी कुन गुणमा बस्नु त हामी। आसुरी गुणमा के पढ्छ, क्रोध, रिसाउने, हिंसा, लोभ, दम्भ, मोह, अविवेक। मनुष्य दैवी गुणले उन्मुक्ति, आसुरी गुणले पतनतर्फ जान्छ भनेर लेखेको छ। सत्र अध्यायमा के भनेको छ, तीन प्रकारका श्रद्धा, सात्विक, राजसी र तामसी। मन मानिसले खाने, बोल्ने, गर्ने, यज्ञ, तप, जो सबै उसको श्रद्धा गुण अनुसार उसलाई उसले प्राप्त गर्दछ, सात्विक, राजसिक र तामसी। अठार अध्याय भनेको छ के भनेको छ भन्दा कर्तव्य अनुसार कर्म गर, भक्ति राख, भगवानलाई शरणमा, भगवानको शरणमा जाऊ। अन्त्यमा सर्वश्रेष्ठ वाक्य भन्नुभएको छ, सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज, सबै चिन्ता मोह भ्रम र भ्रम म हटाइदिन्छु, भक्तिले मात्र विश्वास गर भनेर भनेको छ। गीतामा चरम निचोड भनेको के छ भन्दा कर्तव्य, भक्ति, ज्ञान र मोक्ष मार्ग भनेर चाहिँ भनेको छ। मैले तपाईँलाई आज गीताको विषयमा छोटो जानकारी मलाई आज पनि तपाईँलाई दिन मन लाग्यो, गीताको सारांशको विषयमा, गीताको विषयमा छोटो जानकारी मैले तपाईँलाई गराएको छु। तपाईँले अरूलाई पनि सिकाउनु होला, यो कुराहरू पनि सिकाउनु होला। कार्यक्रम ज्योतिष वास्तुको बसाउँछौँ यतिखेर हामी, कार्यक्रम ज्योतिष वास्तुमा हामी तपाईँको भूत, वर्तमान र भविष्यको विषय पनि जानकारी भने हामी दिने गरेका छौँ। अनि तपाईँले यदि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। म कुनै दिन तपाईँलाई श्रीमद् भागवतको विषय पनि जानकारी गराउँछु।
भागवतले के भन्छ त भागवतमा के भनेको छ भागवतमा यसो भागवतको सारांश के हो निचोड के हो त भन्ने कुराको विषयमा छोटो मिठो जानकारी दिएर फेरि पनि म कुनै समय तपाईँहरूसँग उपस्थित हुनेछु। आज मैले तपाईँलाई गीताको विषयमा जानकारी गराएँ, कुनै दिन म तपाईँलाई वेदको विषय पनि जानकारी गराउन सक्छु। हाम्रा वेद चारवटा वेद रहेका छन्, चार वेद मध्येमा कुन वेदको काम के रहेको छ, कुन वेदले के सिकाउँछ भन्ने विषय पनि म जानकारी लिएर कुनै समयमा उपस्थित अवश्य मेरो हुनेछु। किनकि हाम्रो धर्म संस्कार संस्कृतिलाई कसरी जगेरा गर्नुपर्दछ, अनि हाम्रो धर्मले के भन्छ, संस्कारले के भन्छ, संस्कृतिले के भन्छ, गीताले के भनेको छ, वेदले के भनेको छ, धर्मशास्त्रहरूले के भनेका छन् भन्ने विषयमा जानकारी पनि हामीले तपाईँलाई गराउने गरेका छौँ। कार्यक्रम ज्योतिष वास्तुको विषयमा छौँ यतिखेर हामी, र कार्यक्रम ज्योतिष वास्तुमा हामी तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी भने हामी तपाईँलाई अवश्य निर्भर गराउनेछौँ। आजलाई कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्रावधिक नै तपाईँलाई इसारा भएको छ। भोलि बिहान फेरि ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पनि प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रमको श्रोता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: ग्रह
0: अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845725223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: अब चलाउनु होस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपीएस बाट सजिलै घर बसी इन्टरनेट बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801044477
1: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
2: चैते धानमा नेक ब्लास्टको समस्या
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम
1: अत्याधिक
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध
2: चैते धानमा नेक छ। समाधानका उपायहरू रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते दुई, हर्दीनाथ एक, हुमल दुई, हुमल पाँच, हुमल छ र हुमल सात लगाउने।
3: खेतमा पानी जमाइ राख्ने।
2: वेबिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
1: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
0: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसोक।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
5: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
5: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056।

मंगसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो, तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: कहाँ जान लाग्नु भयो तपाईँहरू ट्रोलहरूको लाएर?
1: विदेश जान लाग्यो विदेश। तपाईँहरू जस्तो युवा विदेश गएर देश कसरी बन्छ?
0: यही कृषिसँग सम्बन्धित काम गर्न सकिँदैन? यही बाख्रा पाल्न सकिन्छ, गाई पाल्न सकिन्छ, त्यता यति पैसा त यहीँ पनि कमाइन्छ नि।
2: गाई त पाले हो नि तिन वर्षसम्म, तर के हेर्नु ब्याउँदै ब्याएन।
1: अब केही गरिब नहुँदो रहेछ,
2: त्यही गरेर विदेश जानु लाग्यो।

0: महिलामाथि हातपात गर्ने लाज लाग्दैन?
1: हुन्न हजुर, हुन्न, मलाई पुलिस थाना नलानु हजुर।

0: सफाई आइलेट सुंदर नूचा रेडियो साइलो 89.8 मेगाहर्ट्ज
1: सहिनो समय सूचक अहिले बिहानको 9 बज्यो।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज
1: सहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
2: खरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चलछौ डिसोन फाइबर नेट
3: कला बैंक डिस होम इंटरनेट

आदरणीय नमस्कार, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गरेर जानुभयो भने त्यहाँबाट पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। डिजिटलका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बहस एकैसाथ आइरहेको छ भने धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकसाथ प्रसारण भइरहेको छ। आधुनिक श्रोता, नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौ। जेएनसी आन्दोलनको आज दोस्रो दिन एक वर्ष पूरा भएको छ। 23 गते सड़कमा उत्रिएका जेएनसीहरूले 24 गतेको त्यो कहाली लाग्दो दिनलाई आज पनि हामी सम्झिदाङ जिरिङ भन्छ। जेएनसी विद्रोह 23 गते सरकारले जसरी नागरिकहरूमाथि तत्कालीन सरकारले भट्टाभट गोली चलायो, त्यसपछिको एउटा अर्को स्थितिको सामना गर्नुपर्ने स्थिति आयो राज्यले र 24 गते निकै भयावह स्थिति बन्यो। तत्कालीन बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने स्थिति आयो। शीर्ष नेताहरू, दलका नेताहरू भाग्नुपर्ने एउटा परिस्थितिको सृजना भयो। धेरै ठूलो नोक्सानी भयो, सड़कमा आन्दोलन भयो, धेरै भवनहरू जले, सिंहदरबार जल्यो, अदालत अड्डा अदालतहरू जले, सरकारी सम्पत्तिको द्वन भयो, नाश भयो र त्यसै गरी निजी क्षेत्रहरूका पनि धेरै व्यापारी उद्योगीहरूका पनि उद्यमहरू जले, कल कारखानाहरू जले। आज त्यो दिन 24 गतेको दिन धेरै नागरिकले अनाहकमा ज्यान गुमाउनु पर्यो, 76 जनाकोले चाहिँ मृत्युवरण गर्नुपर्ने एउटा स्थिति आयो। राजनैतिक शक्ति सिंहदरबारबाट जंगी अड्डा सरेका थिए ती 5 दिनमा। तपाईँले राम्रोसँग थाहा छ, जंगी अड्डाले माइकिङ गर्थ्यो, कसलाई प्रधानमन्त्री बन्न मन लागेको छ भोलि आउनुहोला। आधुनिक श्रोता, यस्तो समस्या, यस्तो परिस्थितिबाट आज देश गुज्रेको एक वर्ष पूरा भएको छ। आज हामी 24 गतिको दिनमा बसेर कुराकानी गरिरहेका छौं। अझै पनि सड़कमै छन् जेएनसी, कायमै छ असन्तुष्टि। जेएनसी आन्दोलन हाइज्याक भयो भनेर पटक पटक आवाज उठ्ने गर्यो, किनभने जेएनसीहरूले गरेको आन्दोलनमा एउटा समूहले, एउटा तबकाले त्यसलाई हाइज्याक गरेर आज उनीहरू सत्तामा पुगेको एउटा परिस्थिति छ, किनभने जेएनसीले त्यस विषयमा आवाज अहिले पनि उठाइरहेका छन्। आधुनिक श्रोता, अहिले तपाईँलाई जानकारी गराउँदै गर्दाखेरि जेएनसी दिवसमा प्रधानमन्त्री बालेन्द्र शाहको पनि खोजी भएको थियो। सरकारको कार्यशैलीप्रति जेएनसी अगुवाकै असन्तुष्टि रहेको विषय पनि तपाईँलाई जानकारी गराउन चाहन्छु। गत वर्ष जेएनसी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन भयो। संसदको भविष्य र मुलुकको राजनैतिक संक्रमणबारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रह्यो। आन्दोलनपछि विकसित घटनाक्रम बुझ्न घटनाबारे धेरै विषय र विमर्शहरू यतिखेर आएका थिए। 26 भदौ 2022 शीतल निवासको राजनीतिक विमर्शमा कहिले प्रस्ताव नगरिएको एउटा विषय उठ्यो, समस्या समाधानका लागि के पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि छलफलमा सहभागी गराउन सकिएला। कामचलाउ प्रधानमन्त्री बनेका ओली समक्ष राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन नगर्ने उपायका रूपमा संकटकालको समेत प्रस्ताव गरेका थिए, तर ओलीले संकटकाल लगाउन मानेन। 23 भदौमा कर्फ्यू आदेशपछि दिउँसो 12:45 बजे सिंहदरबारबाट हिँडेको सेनाको फौज बानेतोर स्थित संसद भवनको कम्पाउण्डबाट 2:50 बजे मात्रै प्रवेश गर्यो, अर्थात कर्फ्यू कार्यान्वयन गर्न खटिएको फौजलाई 2 किलोमिटर भन्दा कम दूरी पार गर्न 2 घण्टा लाग्यो। आखिर किन लाग्यो? आज हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। जेएनसीका बलबाट बनेका सरकारहरू, तत्कालीन बेला बनेको सुशीला कार्की सरकार, त्यसको सुशीला कार्की सरकारको क्याबिनेट, त्यसले दिन खोजेको सन्देश र तत्कालीन समयको एउटा परिस्थितिको कसरी सामना गर्नु परेको थियो त नेपालीहरूले? आज नेपालीहरू बिर्सिएका छैनन्, आज नागरिकहरू बिर्सिएका छैनन्। जेएनसी आन्दोलनको म्यान्डेट पूरा गर्ने सरकारले प्रतिबद्धता जाहेर गरेको छ, तर सरकारले त्यो प्रतिबद्धता जाहेर गर्न सक्छ त, त्यो पूरा गर्न सक्छ त? भएर त्रासबाट राज्य चल्छ त, डर धम्कीबाट राज्य चल्छ त? लोकतान्त्रिक प्रक्रिया र पद्धतिमा डर धम्की त्रास आदेशका भरमा चाहिँ राज्य सञ्चालन हुन्छ त? आखिर अहिलेको परिस्थिति चाहिँ कतातिर जाँदैछ? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। दमन र विध्वंसका दोषीमाथि अझै पनि कारवाही किन भइरहेको छैन? सिंहदरबारमा थन्किएका छन् 3 प्रतिवेदनको कार्यान्वयन किन हुन सकेन? आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, आज बीपी स्मृति दिवस, बीपी जयन्ती, आज बीपी जयन्ती, बीपीलाई पनि धेरैले सम्झेका छन्। महाधिवेशनमा यतिखेर जुटेको छ संस्थापन पक्ष, देउवा पक्षको पनि छुट्ने तयारी छ। आज बीपीको 113 जन्म जयन्ती, पार्टीभित्रको महाधिवेशनको विषयमा फरक मत र विवाद चलिरहँदा आज नेपाली कंग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 110 जन्म जयन्ती देशभर
विविध कार्यक्रमका साथ मनाइन्छ। आधुनिक शोभा बिपी जयन्तीको विषयलाई लिएर नेपाली कंग्रेसले एकताको सन्देश आफूलाई दिन सक्छ त? आजको बसमा यस विषयमा पनि कुराकानी गर्दैछौ। नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: account open, activate only Karobar, search village sangha. Busy life easy, for now they are a dean. Global smart plus life ko pesma banking.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौं त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
4: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
5: डिस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा पूर्व गृहमन्त्री ओम प्रकाश अरियाल हुनुहुन्छ अरियालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
6: नमस्कार
5: अब गत वर्षको यसै दिन आज भाद्र 24 गते 23 गते 1 किसिमको आन्दोलन भएको थियो सामाजिक सञ्जाल बन्द भ्रष्टाचारको नियन्त्रण सुशासन कायम गर भनेर तत्कालीन सरकारलाई चेन्जहरूको खबरदारी थियो तर 23 गतेको घटना घटिसकेपछि 24 गतेले झन भयावह रूप लिएको आजको दिनलाई यहाँले कसरी स्मरण गर्नुहुन्छ
6: 24 गतेको दिन त धेरै ठुलो विध्वंस भयो त्यसमा राज्यका तीनवटै अङ्गहरू कार्यपालिका व्यवस्थापिका न्यायपालिका ध्वस्त भए व्यवस्थापिका त पूर्ण रूपमा नै ध्वस्त भयो त्यसपछि मान्छेको हताहत पनि भयो निजी क्षेत्रमा पनि ठुलो विध्वंस भयो मिडिया मा पनि ठूलो विध्वंस गरियो व्यक्तिगत सम्पत्ति पनि जलाइए पार्टी कार्यालय पनि जलाइए त्यो चाहिँ मुलुक नै समाप्त हुने जस्तो मुलुकलाई नै समाप्त पार्ने जस्ता क्रियाकलापहरू 24 गते भए र त्यसपछि अन्त्यमा सेना नै सड़कमा आएर राति 24 गते रातिदेखि चाहिँ स्थितिलाई नियन्त्रणमा लिनुपर्ने सम्भवको अवस्था आयो त्यस कारणले अब राष्ट्रको जीवनमा इतिहासमै सबभन्दा ठुलो क्षति पुगेको दिन हो 82 साल भाद्र 24 गते
5: अब यो 24 गतेको जगमा ओम प्रकाश अरियाल कानूनको जानकार एउटा अधिवक्ता जसले चाहिँ विभिन्न मुद्दा मामिलाहरूमा चाहिँ आफ्नो स्पष्ट रूपमा अडान वकालत राखेर भ्रष्टाचार विरूद्धको अभियानमा चाहिँ जुन किसिमको दृढ साथ जगाएको एउटा व्यक्ति यो जगले तपाईँलाई फेरि गृहमन्त्रीमा डोर्यायो जुन कुरा तपाईँले कल्पना गर्नुभएको थिएन होला तर

0: प्रधानमन्त्रीमा आफू बस्दाखेरिको अनुभूति सुनाउनुहोस् त। त्यति बेला तपाईँ जेन्जी आन्दोलनको बलमा गृहमन्त्रीमा पुग्नुभयो, सत्तामा पुग्नुभयो, त्यसपछि जेन्जीहरूबाटै प्रहार खेप्नुपर्ने स्थिति आयो छोटो समय भए पनि, यसलाई कसरी बुझ्नुहुन्छ?
1: त्यो त्यस्तो केही थिएन, त्यो मैले अब तपाईँले उचालेको कुरा हो, त्यो तपाईँले केही बुझिरहनु भएको रहेछ होइन, त्यस्तो चाहिँ एकदम जेन्जीले धेरै प्रहार गरेको भन्ने होइन, केही मान्छेले भनेको कुरालाई त्यसैलाई साँच्चै सबैले केही गरेछन् भनेर मिडिया जगतको पनि मिडियालाई भाष्य चाहिने रहेछ बढी, अनि चाहिँ अब सबैले विरोध गरेका छ भने जस्तो भाष्य बनाइदिनु हो, त्यस्तो केही पनि थिएन। एघार मान्छेहरूले चाहिँ विरोध गरेका थिए आफ्नो स्वार्थ पुरा नभएर, अब हामीले अब कानुन नछोडिकन काम गर्नुपर्ने थियो, हामी त विधिको शासनको पुनर्वहालीको लागि गएको थियौँ नि त होइन, परिस्थिति स्थितिलाई सामान्यकरण गर्नुपर्ने थियो, असामान्य स्थिति थियो त्यसलाई सामान्य बनाउनु पर्ने थियो, प्रतिशोध र द्वन्द्वको अन्त्य गर्नुपर्ने थियो, अब त्यो गर्दाखेरि कसै एउटाको पक्ष दर्ता लिनु हुँदैन थियो, त्यो नगरे बापत कसैलाई चित्त त बुझ्दैन थियो, कसै कसैलाई चित्त नबुझेकाले अब विरोध गरेका हुन्, सबैले विरोध गरेको भन्ने अर्थमा चाहिँ बिल्कुल मानेको देखेर
0: सरकारमा गइसके पछाडि सबैका लागि सहजकर्ता बन्ने प्रयत्न गर्नुभयो, तपाईँ सहकर्मी बन्ने प्रयत्न गर्नुभयो, तपाईँसँग जेएनजीहरूको कोर्डिनेसन त्यतिखेर कस्तो थियो?
1: कोर्डिनेसन राम्रै थियो, सुरुमा सबै आकर्षित हुनुहुन्थ्यो होइन, सबै नै आकर्षित हुनुहुन्थ्यो, अब जेएनजीहरू पनि अब आफ्ना सहकर्मी साथीहरू मृत्यु भएको थियो, घाइते हुनुहुन्थ्यो जेएनजीहरू होइन, उहाँको अभिभावकहरू पनि एकदम चिन्तित हुनुहुन्थ्यो, आक्रोशित हुनुहुन्थ्यो, अनि उहाँहरूलाई उहाँहरू अब बढी रिसिनु भएको थियो, जसले गमन गर्यो होइन, अनि पुराना पार्टीहरू पुराना नेताहरूसँग उहाँहरूको आक्रोश थियो, अब कर्मचारी पुलिसहरूसँग आक्रोश थियो, अब त्यो आक्रोशलाई शान्त पार्न त्यो आगो निभाउन गएको त हो हामीहरू, हामी त अरू भन्दा पनि अब त्यो सङ्कटलाई समाधान गर्न गएको हो, त्यसै गरेर फेरि पुराना पार्टीहरू पनि स्वयं चाहिँ आफूहरू पनि पीडित थियो, उनको पार्टी कार्यालय नै जलाइएको थियो, उनका नेताका घर जलाइएको थियो, अनि नेताहरू स्वयंलाई माको जीव ज्यानमाथि ठुलो हमला भएको थियो, त्यो खालको एउटा दुश्मनीको चौतर्फी दुश्मनीको अवस्था थियो, अब त्यहाँ सबैलाई स्वीकार्य हुने गरी हामी गएको हो, अब हामी गइसकेपछि त हामीले शान्ति कायम गर्नु पर्यो, अहिंसाको अपिल गर्नु पर्यो, त्यो गर्दाखेरि पनि अब एकैचोटि त कहाँ शान्त हुन्छ र होइन, धेरै आक्रोशमा आएको अवस्थामा शान्त हुनलाई केही समय लाग्छ, अब त्यही नै भएको हो त्यतिखेर।
0: तर आज एक वर्षसम्म आइपुग्दाखेरि पनि केही यसमा परिवर्तन भयो? जस्तो जुन उद्देश्य लक्ष्यका साथ जेएनजीहरू सड़कमा आएका थिए, जुन तरिकाले उनीहरूको चाहिँ आवाज थियो, जुन तरिकाको विद्रोह थियो, तर म आज हेर्दै गर्दाखेरि पनि खास जेएनजी जो चाहिँ आन्दोलनको फ्रन्ट लाइनमा देखिन्थ्यो, उनीहरू त सड़कमा देखिन्छन् त अर्यालजी।
1: हो, जेएनजीहरूले हाम्रा मागहरू पूरा भएनन् भन्ने कुराहरू चाहिँ गरिरहनु भएको छ, खास गरेर जो घाइते हुनुहुन्छ, जो चाहिँ जसको परिवारको सदस्य गुम्नु भएको छ, अनि जो चाहिँ एकदम जेएनजीका मुद्दाहरू उठाउनु भयो, सुरुमा सुशासनका मुद्दाहरू उठाउनु भयो, विधिको शासनको मुद्दा उठाउनु भयो होइन, भ्रष्टाचारको अन्त्यको मुद्दा उठाउनु भयो, अब लोकतन्त्र नै अहिले खतरामा पर्न थाल्यो भन्ने उहाँहरूको ठुलो चिन्ता छ, त्यो हिसाबले हेर्दाखेरि उहाँहरू फेरि सरकारको अहिलेका कदमहरू बाट पनि सन्तुष्ट हुनुहुन्न।
0: अनि यो परिस्थितिको सिर्जना किन भयो त्यसो भए, यो के लाग्छ तपाईँलाई त राम्रोसँग थाहा छ, राजनीतिलाई नजिकबाट बुझ्नु पनि भएको छ, यो परिस्थितिको सिर्जना आज कसले गर्दैछ?
1: अनि यो हरेक परिस्थितिमा कहीँ न कहीँ अरूले पनि फाइदा लिइहाल्छन् होइन, त्यो चाहिँ प्रत्येकचोटि त्यही नै हुन्छ, अघिल्लोचोटि पनि जेएनजी आन्दोलन तेइस गति एक ढङ्गले सुरुवात भयो, पछि अब त्यो अर्को ढङ्गले अर्को उसमा परिणत भयो र पात्र अनेक पात्रहरू आए, अनेक पात्रहरू त्यसो मिसिए, अब फाइदा लिने बेलामा अब फरक फरक अरूहरूले पनि फाइदा लिए होइन,
0: तपाईँहरूलाई त म्यान्डेट थियो नि त, तपाईँ त गृहमन्त्री हुनुहुन्थ्यो, तपाईँले यदि चाहेको भए चाहिँ जेएनजीहरूलाई एक ठाउँमा एकजेका गराउन सक्ने त्यो क्षमता राख्न सक्नुहुन्थ्यो नि त त्यो बेला होइन?
1: होइन, कतिपयको त अब त्यो मनसाय नै फरक हुन्छ, मिसन नै फरक हुन्छ, फरक मिसन भएकालाई हामीले कन्भिन्स गर्न पनि सक्थ्यौँ, हाम्रो काम त स्थिति सामान्यकरण गर्नु थियो, देशमा आगो निभाउनु थियो, विध्वंस रोक्नु थियो होइन, जीवधनको क्षति रोक्नु थियो, संविधानमाथि खेती पुगिरहेको थियो रोक्नु थियो, त्यो काम त हामीले रोक्यौँ नि त, त्यसपछि स्थिति सामान्यकरण भइसकेपछि विधिको शासनको जगेर्ना गर्नु थियो, हामीले जगेर्ना गर्यौँ, विधिको शासन पुनर्वहाली भयो, संविधानमाथि पुगेको क्षति चाहिँ रोकियो, राष्ट्र जोगाइयो र वैधानिक रूपमा हामीले चुनाव गराइसकेपछि वैधानिक रूपमा अब निर्वाचित

0: प्रतिनिधिहरूको हातमा सत्ता सुम्पिएर हिँडेको हाम्रो हिसाबले त हामीले 100% हाम्रो म्यान्डेट नै पुरा गरेकै हो नि. अब बाँकी अरू समाजमा राजनीतिक क्षेत्रमा को मिल्नुहुन्छ मिल्नुहुन्न, अब मत मिलाउने कुरा मन मिलाउने कुरा हामी त हिंसा रोक्नेसम्मको काम न हो. अब सबै मन मिलाउने मत मिलाउने कुरा त हामीले गर्न पनि हुँदैन, किनभने त्यो एउटा समाजमा चलिरहने प्रक्रिया नै हो.
1: अझ यहाँलाई थाहा छ अहिले एक वर्ष बित्दै गर्दाखेरि पनि हिजो प्रधानमन्त्री बालेन्द्र शाहको खोजी हुँदै थियो, जेएनजी शहीद दिवसमा त्यो खोजी गरिँदै थियो, कतिपयले मन्त्रालयसम्म पनि हाम्रो पहुँच छैन सरकारसँग पहुँच छैन भन्ने स्थिति बन्यो. घाइतेहरू छटपटाइरहेका छन् आफै उपचार गरेर आफै चाहिँ फेसबुकमा चाहिँ आफ्ना भावनाहरू व्यक्त गरेर चाहिँ उनीहरूले सहयोग जुटाइरहेको स्थिति छ. आखिर राज्य चाहिँ जेएनजीहरूका लागि किन यति निर्मम बन्दैछ आज त्यसो भए?
0: त्यो उतै सोध्नुपर्ने हो. हाम्रो पालामा त अब देशको प्रधानमन्त्री, देशको गृहमन्त्री, अरू मन्त्रीहरू सबै बोल ढोका खुल्ला थियो. जेएनजीहरूसँग हामी एकदमै धेरै छलफल गर्थ्यौँ, जेएनजीसँग पनि, अरू राजनीतिक स्टेक पोलिटिकल स्टेक होल्डर्ससँग पनि, कर्मचारी सुरक्षाकर्मी सबैको हामी पहुँचमा थियौँ. हामी सबैसँग सहकार्य गरेको, हामी जेएनजीलाई घाइते हुँदा हामी हस्पिटलमा पनि गएका छौँ, जेएनजीका घरमा पनि गएका छौँ, जेएनजीको हताहती भएकोमा हामी चाहिँ दाह संस्कारमा पनि गएका छौँ. दाह संस्कार भइसकेपछि अरूको घरमा गएका छौँ. हरेक हिसाबले हामी जोडिएको हाम्रो त्यतिखेरको नेतृत्व, गृहमन्त्री, प्रधानमन्त्री र अब अहिलेको सरकारका अब मान्छेहरूले किन त्यो काम गर्नु भएन, जबकि झन् बढी लाभ त उहाँहरूले लिइरहनु भएको छ. राजनीतिक रूपमा जेएनजी आन्दोलनको लाभ त उहाँहरूले लिएको. अब उहाँहरूको अब भइदियो के भने अब फेसबुकतिर चाहिँ अलिक बढी छ, होइन, यो कन्टेन्ट क्रिएटरको पृष्ठभूमिबाट आउनुभएका साथीहरूको अब फेसबुकमा बढी देखिने, सामाजिक सञ्जालमा बढी देखिने. अब जनताले पनि अहिले त्यस्तै रुचाइरहेको छ, सामाजिक सञ्जालमा आएपछि त्यही नै अन्तिम सत्य हो, त्यही नै साँचो हो कि भन्ने छ. तर हामीले चाहिँ फिल्डमा बढी खट्छौँ, हामी चाहिँ प्रत्यक्ष जोडिन्थ्यौँ, पर्सन टु पर्सन जोडिएर मान्छेको भावनाको कदर गर्छौं. अब अहिले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति देखाउने कामहरू बढी भइरहेको छ. अब यो त यो यो पुरै त्यो त्यो अलग छ, पहिला हाम्रो पालाको र अहिलेकोमा अप्रोच नै एकदम अलग छ. अहिले सामाजिक सञ्जालबाट चलिएको छ.
1: होइन, पूर्व गृहमन्त्रीज्यू, एउटा कुरा तपाईँले त्यतिखेर जेएनजी परिषद गठनको आदेशको एउटा परिकल्पना गर्नुभएको थियो, त्यो किन गठन हुन सकेन, त्यो कहाँनिर के कस्तो खालको बाधा?
0: यो त्यही सरकारलाई नै सोध्नुपर्छ. अब त्यो चाहिँ जेएनजी सम्झौतामै त्यो कुरा छ, है, जेएनजी सम्झौता प्रधानमन्त्री र जेएनजीका प्रतिनिधिहरू बीच गरेको सम्झौता हो. त्यो सम्झौताले जेएनजी जनआन्दोलन बनेको छ, त्यसले 5-6 संयन्त्रहरू गठन गर्ने कुरा छ, त्यसमध्ये जेएनजी परिषद छ. जेएनजी परिषद गठन भएको भएदेखि जो चाहिँ दलमा आबद्ध हुनुहुन्न ती स्वतन्त्र जेएनजीहरू जेएनजी परिषदमा हुनुहुन्थ्यो. जेएनजी परिषद भइसकेपछि जेएनजी परिषद र त्यो प्रधानमन्त्री कार्यालयमा राख्ने भनेको थियो, अनि प्रधानमन्त्रीको बीचमा, प्रधानमन्त्रीको सचिवालयको बीचमा मुख्य सचिवसँग त्यही समन्वय गर्थ्यो. जेएनजीहरू त्यसरी पनि सम्बोधन हुन्थ्यो. जेएनजी त्यो प्रत्यक्ष जोडिनु पर्यो नि त, सामाजिक सञ्जालबाट जोडिएको कुरालाई वाह वाह गर्ने होइन. अब सामाजिक सञ्जालमा त अनेक उद्देश्यहरू छन् नि, त्यहाँ सामाजिक सञ्जालमा अब बाट इन्ट्रेक्सन गर्दा त मान्छेले पैसा कमाइरह हुन्छ, पैसा कमाउनलाई कन्टेन्टहरू चाहिँ जस्तो कन्टेन्ट पनि बनाइरहेको छ अहिले, होइन, फाइदाको लागि चाहिँ पेट पाल्नको लागि कन्टेन्ट क्रिएट गर्ने कामहरू छ. पेट पाल्नको लागि कसैको चरित्र हत्या गर्ने कुरा छ, कसैकोलाई डिफेम गर्ने कुरा छ, कसैलाई होच्याउने कुरा छ, कसैलाई मिसगाइड गर्ने कुरा छ, फलोअर्सहरू कमाउनेमा बढी लागिरहेछ. सरकारमा पुगिसकेपछि पनि साथीहरू फलोअर्स कमाउनेमा लागिरहेछ. फलोअर्स कमाउँदा त पैसा कमाउनु त हो नि, त्यहाँबाट
1: फेसबुकले पैसा दिन्छ, कन्टेन्ट बराबरको पैसा राम्रै दिन्छ नि फेसबुकले पनि
0: हो. अनि अब सरकारमा बसेर फलोअर्स कमाउने, अब फलोअर्स कमाउँदा त्यो अपराधी फलोअर्स कमाउने कुरा बढी भइरह्यो. यहाँ त समाजमा अपराधी तत्त्वहरू पनि छन्, अपराधीहरूले लाइक गर्ने, अपराधीहरू इन्गेज हुने, अनि अपराधीहरूले आफ्नो पक्षमा आएर अरूलाई जो चाहिँ लोकतन्त्रको पक्षमा छन्, जो संस्कारको भाषा बोल्छन्, जो विधिको शासनको कुरा गर्छन्, उनीहरूको धजी उडाउने, उनीहरूको चरित्र हत्या गर्ने फलोअर्स त तपाईँले चाहिँ विदेशीहरू पनि त फलोअर्स त्यहाँ छिरेका हुन सक्छन् नि, होइन. विदेशी चाहिँ यो चाहिँ एजेन्सीका मान्छेहरू फलोअर्समा छिरेर अनि चाहिँ एक किसिमको वातावरण बनाइदिए पनि हुन सक्छन् नि. भनेपछि अब फलोअर्समा बढे भने त्यही हो मेरो सफलता भनेर त्यसरी चाहिँ अगाडि बढिएको अवस्था छ. अब लोकतन्त्रको ठ्याक्कै अपोजिटको विषयवस्तु हो यो. लोकतन्त्रमा त्यस्तो हुँदैन, लोकतन्त्रमा लोकतान्त्रिक संस्कारै बढाउनु पर्छ। अब अहिले फलोअर्स बढाउने कामहरू भइरहेको छ, यो सरकारमा बसेर पनि त्यही काम गरियो।
1: तर एउटा कुरा चाहिँ, जस्तो जनताले पनि यो कुरालाई रुचाइरहेको छ, जनताले यसैमा ताली बजाइरहेको छ, यो किन त्यसो भयो?
0: होइन, जनता त अब जनता त्यही भएर त जनतालाई एउटा सही बाटोमा निर्देशित गर्ने, सही बाटोमा ल्याउने काम नेतृत्वको हो नि। अब जनता भडखालोमा जाँदैछन्, जनताले चाहिँ समाजको संस्कार बिगार्दैछन्, आफू पनि बिग्रदैछन् भने, अब कुलतमा लाग्दैछन् भने, अब कुलतमा लागेकालाई निकाल्ने होला नि त कुलतबाट। कुलतमा लागेका हुनाले अब आफू पनि कुलतमै, त्यही कुलतमै लागेर चाहिँ अनि त्यसैलाई प्रोत्साहन दिएर त्यसबाट फाइदा लिने काम त राम्रो भएन नि। होइन, यो त उही चुरोट बेचे जस्तो भइहाल्यो नि। चुरोट बेचेर पनि त फाइदा हुन्छ नि, होइन, रक्सी बेचेर पनि फाइदा हुन्छ नि। जनतालाई कुलतमा लगाएर फाइदा लिनु त भएन नि त, यो त टोटल्ली चाहिँ अपोजिट विषयवस्तु भयो नि। जनताले यो कुरा बुझ्नु पर्यो, अब जनताहरूले पनि बुझिदिनु पर्यो नि त यस्तो कुराहरू
1: त। अहिले चाहिँ कतिपय रूपमा चाहिँ जस्तो सरकारको सक्रियता र सरकारको उपस्थिति हरेक ठाउँमा देखिएको अनुभूति भएको भनेर होइन धेरै किसिमका चाहिँ विश्लेषणहरू हुन्छन्, तर सरकार आज एउटा पोलिसी निर्माण गर्ने ठाउँमा भएका तालुकदार मन्त्रालयका मन्त्रीहरू, उहाँहरूका कार्यशैलीहरू, उहाँहरूका भूमिकाहरू देखेर तपाईँ सन्तुष्ट हुनुहुन्छ?
0: सरकार बढी फेसबुकमा देखिने भइरहेछ कि, कुरा छोडिदिनु न
1: त्यहाँ,
0: होइन, फेसबुकमा देखिने जोडिनु पर्यो नि, जस्तो जेजीसँग प्रत्यक्ष जोडिनु पर्यो नि सर, कि त हामीले लिएको अप्रोच व्यक्तित्व त त्यसो भए मिडियाले त भनिदिनु पर्यो नि। अन्तरिम सरकारले त प्रत्यक्ष जेएनजीसँग जोडिएर उहाँहरूको आक्रोश पनि सुन्थ्यो, उहाँहरूका गाली पनि सुन्थ्यो, उहाँहरूका सुझाव पनि सुन्थ्यो, उहाँहरूलाई सहकर्मीको जस्तो व्यवहार गर्थ्यो, उहाँहरूलाई उहाँहरूको पहुँचमा थियो, जेएनजीहरूको पहुँचमा थियो अन्तरिम सरकार। अहिलेको सरकार छ त जेएनजीहरूको पहुँचमा छैन नि, अहिलेको सरकारको कमजोरी भएको हुनाले स्वयं चाहिँ अहिलेको सरकार चलाउने पार्टीको सभापतिज्यू त्यसमा संलग्न भइरहनु परेको छ। सरकारले एउटा त्यो खाली ठाउँ छोड्या हुनाले त्यो खाली ठाउँ जसरी पनि पूर्ति गर्नको लागि चाहिँ पार्टीको सभापति रवि लामी छाने अग्रसर हुनु परेको अवस्था छ, त्यो कुरा त प्रमाणित भइसक्यो नि त।
1: यसमा पार्टी सभापति रवि लामी छानेको सक्रियता र संलग्नताको विषयलाई के फरक ढंगले निहाल्न सकिन्छ?
0: ज्ञाप छोड्यो नि त सरकारको, त्यहाँ जहाँ त्यो भूमिका सरकारको चाहिन्थ्यो, सरकारले अग्रसरता लिनु पर्थ्यो, सरकारले नेतृत्व दिनु पर्थ्यो, त्यसमा चाहिँ अब पार्टीको सभापति अग्रसर हुनुपर्ने अवस्था कसरी आयो त? सरकारले केही चाहिँ रिक्तता छोडेको कारणले हो नि। हो, त्यस कारणले सरकार भनेको, सरकार रहने साथीहरूले चाहिँ स्टेक होल्डरसँग प्रत्यक्ष आफैले भेटेर निरन्तर इन्गेज भइराख्नुपर्छ। उहाँहरूको भावना ठुलो कुरो हो नि, मुख्य कुरा भावना हो नि। फेसबुकबाट आएको भावना त फेसबुकमा धेरै कुराहरू डिस्टोर्ट भएर आएको छ नि, फेसबुकमा अर्कै प्रयोजनको लागि भइरहेछ कि। फेसबुकको सञ्चालन, अन्तिम सञ्चालक त नेपाल होइन नि, नेपाल राष्ट्रमा त्यसको चाहिँ सार्वभौमिकता छैन नि, यो चाहिँ डिजिटल सोभरिनिटी त नेपालभित्र छैन नि, त्यसको हेडक्वार्टर त सिलिकन भ्याली हो नि। अब सिलिकन भ्यालीसँग सहकार्य गरेर सरकार चलाउने, देश राज्य चलाउने, समाज चाहिँ लाई निर्देशित गर्ने काम त राम्रो भएन नि।
1: सम्बोधन त्यहीबाट आएको छ प्रधानमन्त्रीको,
0: सिलिगन भ्यालीसँग सहकार नेपाली जनतासँग, नेपाली जन नागरिकसँग सहकार्य गर्ने हो कुरा यति हो ल कोटकरीमा भन्दाखेरि।
1: अब अहिले सरकार कार्यशैली कस्तो छ? कार्यशैली केही सुधारात्मक छ अहिले यो छ सात महिनासम्म आइपुग्दाखेरि?
0: अनि कार्यशैली त अरूको मानवर्धन गर्ने, अहिले डिग्निटीको युग हो, एज अफ डिग्निटी हो, तर अहिले डिग्निटी समाप्त पार्ने, सबैको डिग्निटी समाप्त पार्ने, सबैलाई त्रासमा राख्ने, मेरो इज्जत कसैले लुटिदिन्छ कि भनेर अहिले बोल्न चाहिँ डराउने, गाली पाइन्छ कि भनेर बोल्न डराउने स्थिति छ। तपाईँको पेजमा, फेसबुक पेजमा गएर कसैलाई गाली गरिरहेको छ, त्यसको जिम्मेवार तपाईँ हो, त्यो पेज सञ्चालक हो, त्यो कुरा खै त्यहाँ अर्कोलाई गाली गराउने चाहिँ बाँचाउने किन चेतना गरिँदैछ? अर्काको हुर्मत दिने, आफू बाहेक अरू सबैलाई निचा देखाउने चाहिँ संस्कार किन बसालिँदैछ? यो काम किन हुँदैछ? किन रोकिँदै छैन यो सरकारबाट? यो रोक्नु पर्यो नि, आफूलाई फाइदा हुन्छ, आफ्नो कन्टेन्ट चाहिँ अरूले मन पराइदिउन् भन्नको लागि चाहिँ त्यो नशामा भएका मान्छेहरूलाई अझै उत्तेजित बनाउने खालका कुराहरू, त्यसले त भोलि राष्ट्र नै समाप्त हुन्छ नि। सबै हामी नेपाली नेपाली लड्दै गयौँ, एकअर्कामा घृणा फैलियो भनेदेखि राष्ट्र जोगिन्छ र सरकारमा भएकाले त राष्ट्र जोगिने, राष्ट्रमा एउटा चाहिँ राजनीतिक संस्कार विकास गराउने प्रयास पो गर्नु पर्यो नि त। राजनीतिक कुसंस्कार भित्राएर त्यसको फाइदा लिने कुरा, त्यो त पाप पनि लाग्छ होला नि त। अरूको चरित्र हत्या गरेर पैसा कमाउने, अरूको चरित्र हत्या गरेर पद प्राप्त गर्ने, त्यो काम त त्यो अपराधको फल हो नि, अपराधको फल लिन मिल्छ। र राजनीतिको अपराधीकरणको श्रृङ्खलाभित्र पर्छ नि यो कुरा, राजनीतिको अपराधीकरणै हो नि। अरूको चरित्र हत्या गर्ने, अरूलाई डिफेम गर्ने, होइन, पीड़ा फैलाउने त्यसबाट फाइदा लिने राजनीतिक फाइदा लिने आर्थिक फाइदा लिने भनेपछि त्यो त राजनीतिक अपराधीकरण गरेर फाइदा लिने कुरा पहिलाको र अहिलेकोमा तात्विक के फरक पर्यो त पहिला पनि राजनीतिक अपराधीकरण भयो राजनीतिक भ्रष्टीकरण भयो भनेर हामीले विरोध गरेका हौँ जेएनयू त्यसैको विरुद्धमा पनि त खास त राजनीतिको अपराधीकरण भयो राजनीतिको दलालीकरण भयो राजनीतिको भ्रष्टीकरण भयो सुशासन भएन भनेर चाहिँ विद्रोह भएको अब अहिले पनि चाहिँ राजनीतिको अपराधीकरण राजनीतिको भ्रष्टीकरण अनि चाहिँ राजनीतिक कुसंस्कारहरू चाहिँ विकास हुँदै जाँदाखेरि पनि अब सरकारले त्यसमा चासो नदिने त्यसैबाट त्यसको बेनिफिसियरी बन्ने त्यो क्रम जारी रहनु भनेको राम्रो होइन।
1: अब यो बीचमा निर्वाचन पनि गराउनु भयो, निर्वाचन गराउँदाको त्यति बेलाको अनुभव अनुभव चाहिँ कस्तो रहेको छ?
0: त्यो हेर्नुहोस् अब एउटा मेलमिलापको वातावरण बनाएको हामीले द्वन्द्व रोकेको हो, हामीले सद्भाव बढाउने कामहरू गरेको हो, त्यस कारणले नै त्यतिखेर रगतको थोपा नबगिकन निर्वाचन भयो इतिहासमा पहिलोचोटि। कहीँ पनि हामीले पुनः मतदान गर्नु परेन, फर्जी मतहरू खस्न दिएनौँ हामीले, होइन सबैले स्वीकार्नु भयो। पहिला पहिला चुनावमा नआएका दलहरू पनि चुनावमा आउनुभयो, हामीले त त्यसमा त एउटा ऐतिहासिक रूपमा नै सफलता प्राप्त गरेको हो, एउटा राजनीतिक संस्कारको लागि हामीले अपिल गरेको हो, त्यो राजनीतिक संस्कार विकास होस् भनेको हो, हामीले युवाहरू राजनीतिको मूलधारमा आउनु भनेको हो, राजनीतिक मूलधारमा आउनुभयो युवाहरू नवयुवाहरू सबै आउनुभयो, त्यसमा त अब प्याराडाइम नै सिफ्ट भएको छ नि। हो यो अवसर प्राप्त हो गर्नुभएका साथीहरूले आफूलाई पुष्टि गर्नुहोस्, आफ्नो उपस्थितिको आफ्नो नेतृत्वलाई पुष्टि गर्नुहोस् भनेर हामीले त्यसमा सहयोग गर्न खोजिरहेको छौँ नि अहिले पनि। होइन देशले पहिलोचोटि चाहिँ मधेसी समुदायको व्यक्तिलाई प्रधानमन्त्री पायो कति ठुलो उपलब्धि छ, देशले 35 वर्षको युवा प्रधानमन्त्री पायो कति ठुलो उपलब्धि छ, देशले चाहिँ गैर राजनीतिक व्यक्तिलाई एकैचोटि प्रधानमन्त्री पायो कति ठुलो उपलब्धि छ, किन भन्दा जोसुकै भोलि दलमा नलागेका मान्छे पनि एकैचोटि प्रधानमन्त्री हुन सक्ने हो, देशले एकैचोटि स्थानीय तहको प्रमुखलाई प्रधानमन्त्रीको रूपमा ल्यायो यो कुरा त अन्त भएको थिएन नि। इन्डियामै हेर्ने हो भने पनि मुख्यमन्त्रीबाट प्रधानमन्त्रीमा आएको न हो मोदी, या त स्थानीय तहको प्रमुख पनि राम्रो काम गर्यो भने एउटा चाहिँ जनताको बीचमा रुचाइयो भनेदेखि एकैचोटि प्रधानमन्त्री हुन सक्ने रहेछ भन्ने कुरा पुष्टि गराइयो हामीले, होइन यो भयो नि त। तर अब त्यहाँ त्यो पदमा पुगेपछि फेरि आफ्नो उपस्थितिको पुष्ट्याइ गर्नुपर्ने चुनौती छ, हो त्यो चुनौती चाहिँ अहिलेको सरकार प्रमुखले कसरी चाहिँ पुरा गर्नुहुन्छ भन्ने सम्बन्धमा हेर्दाखेरि आजका दिनसम्म चाहिँ भय र त्रास चाहिँ बढाउने काम भएको छ, भय त्रास बनाएर बढाएर चाहिँ मान्छेको मर्यादा कतिखेर कसले आँस पुर्याउँछ भन्ने एउटा त्रासको बीचमा बस्नुपर्ने, चौतर सी जतासुकै द्वन्द्व सिर्जना गर्ने कामहरू चाहिँ नभइदै हुन्थ्यो होइन भन्ने कुरा चाहिँ छ। सरकार भनेको अभिभावक हो, अभिभावकले अभिभावकको जस्तो भूमिका खेल्नुपर्छ, अभिभावकमा चाहिँ त्यो अलि मानवीय संवेदनशीलता चाहिँ बढ्दै जानुपर्छ र सबैसँग सहकार्य गर्ने, सहकार्यको वातावरण बनाउने, होइन सद्भावको वातावरण बनाउने काम अभिभावकबाट हुनुपर्छ, त्यसमा चाहिँ अलिक ठुलो सुधार हुनुपर्छ।
1: अब अहिले कतिपय प्रतिवेदनहरू सिंहदरबारमै थन्किएका छन्, दमन र विध्वंसका दोषीमाथि पनि कार्यवाही भइरहेको छैन, उद्यमीहरू उद्योगीहरू व्यापारीहरू निजी क्षेत्रका लगानीकर्ताहरू केही हदसम्म त थोरै थोरै उठ्न त खोजिरहेका छन्, तैपनि यसको विश्वासको वातावरण बनाउनका निम्ति सरकारले चाल्नुपर्ने कदमहरू के हुन सक्छन् जाँदा जाँदै तपाईँको सुझाव के छ?
0: त्यही हो, होइन त्यो त्रासको वातावरण सिर्जना गरिदिनु भएन, होइन भय त्रासको वातावरण सिर्जना गर्दा कसैलाई फाइदा छैन, समाजमा दुश्मनी बढ्छ, होइन राष्ट्रमा द्वन्द बढाउने कामहरू गर्नु हुँदैन। जब राष्ट्रमा द्वन्द हुन्छ त्यसपछि चाहिँ राजनीतिक शक्तिहरूको उपस्थिति बढ्दै जान्छ नेपालमा, किन भन्दा नेपालको द्वन्दले अरू छिमेकी राष्ट्रहरूको राष्ट्रिय स्वार्थमा असर पुग्न थालेपछि छिमेकी राष्ट्रहरूको चासो बढ्न थाल्छ, उहाँहरूको उपस्थिति बढ्न थाल्छ, उहाँहरूको हस्तक्षेप बढ्न थाल्छ, द्वन्द्वात्मक हुन्छ, त्यो द्वन्द्व भित्राउने कामहरू हामीलाई गर्नु हुँदैन। त्यस कारणले अब यो राष्ट्रको जीवनमा हामीले जत्रो ठुलो क्षति बिहोर्यौँ गएको साल, त्यस्तो क्षति चाहिँ भविष्यमा बिहोर्न हुँदैन, बिहोर्न नपरोस्। अब हामीले ठुलो क्षति बिहोर्न पनि सक्छ, राष्ट्रले धान्नै सक्दैन नि, द्वन्द्व राष्ट्रले धान्न सक्दैन नि, त्यस कारणले अब यो द्वन्द्व बढाउने काम चाहिँ कुनै पनि नहोस् सरकारको तर्फबाट, एउटा सामाजिक सद्भाव राष्ट्रिय सद्भाव सहकार्यको वातावरण बनोस्। अब त्यसमा चाहिँ सरकारले एउटा अभिभावकको हिसाबले नेतृत्वकर्ताको हिसाबले पहल कदमी लियोस् भन्ने मेरो चाहिँ अनुरोध छ, सुझाव छ।
1: हस् पूर्व गृहमन्त्रीज्यू, यहाँको समय र सुझाव सम्वादका लागि धेरै धेरै धन्यवाद, नमस्कार। हुनुहुन्थ्यो पूर्व गृहमन्त्री ओम प्रकाश अधियाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पुनः उपस्थित हुनेछ
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दैछ बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी साथी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त

एलजीले आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड.

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: इगो 12 खरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मिडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर इगो,
4: कल्चरल इनिसिएटिभ अफ सुने नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नाफा सिक्युरिटिज,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अग्रोज इन्सुरेन्स,
3: यति एयरलाइन,
4: वेदालय,
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि बारखरी बुक्स एट जीमेल डट कम।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: तपाई च्याउहरूको राजा च्याउ खोज्दै हुनुहुन्छ?
6: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी, बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
7: हर विषयमा चरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनेंस बैंक, सबैका लागि बैंक,
8: दिस होम इन्टरनेट।
9: यतिकै हाम्रो बेसमा नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे हुनुहुन्छ। महामन्त्रीज्यू, नेपाली यात्री भेट सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: हजुर, धन्यवाद।
9: आज भाद्र 24, आजको दिन निकै अकल्पनीय दिन पनि, फेरि बिपीको स्मृति जन्म जयन्ती पनि आज, होइन? आज कसरी सम्झिनुहुन्छ बिपीलाई सबैभन्दा पहिला?
10: अब तपाईँले एउटा दुःखद कुरा पनि अहिले उद्धृत गर्नुभयो, त्यो नेपालको इतिहासमा अब त्यसलाई हामी चाहिँ एउटा ऐतिहासिक धब्बाकै रूपमा सम्झिन्छौँ। त्यसलाई त्यो घटनामा चाहिँ जुन हामीले सम्पदाको राष्ट्रिय सम्पदाहरू विनाश गर्यौँ, त्यो हामीलाई परेको गहिरो चोटको क्षतिपूर्ति हुनै सक्दैन। र मूल कुरा अब तपाईँले अहिले उठाउन खोज्नुभएको बिपी चाहिँ संयोगले चाहिँ भाद्र 24 जन्मिनु भएको हो। बिपी कोइराला जन्माएको, बिपी कोइराला आज उहाँको चाहिँ जन्म जयन्ती पनि हो र यो हाम्रा लागि चाहिँ प्रेरक दिन हो। यस्तो ऐतिहासिक दिन जसले नेपाली धरतीलाई एउटा सपोर्ट दियो, जसको नेतृत्वमा चाहिँ एउटा युगान्तकारी परिवर्तन भयो, नेपाली समाजलाई चाहिँ अन्धकारपूर्ण चाहिँ एउटा स्थितिबाट प्रजातन्त्रको आलोक, प्रजातान्त्रिक प्रकाश प्रदान गर्ने चाहिँ एउटा शिखर पुरुष, यो पुरुष जन्मिएको दिन हो। उहाँले नेपालको चाहिँ प्रजातन्त्रको एउटा लामो सङ्घर्षको चाहिँ जुन अहिले बिन्दुमा हामी छौँ त्यसको बीजारोपण गर्नुभएको थियो, 7 सालको क्रान्तिको, जनक्रान्तिको नेतृत्व गरेर। र नेपाली समाजमा एउटा अमिट एउटा त्यस्तो व्यक्तित्व जसकै कारण चाहिँ उहाँको जीवनकालभरि नेपाली राजनीति घुमिरह्यो, नेपाली राजनीतिको प्रजातान्त्रिक धुरी खडा भयो र अन्य राजनीतिक दलहरूलाई पनि प्रजातान्त्रिक बाटोमा लाग्ने प्रेरणा दियो र नेपाली समाजलाई खुला आकाश प्रदान गर्यो। त्यो व्यक्ति चाहिँ जननायक बिपी कोइरालाको आज जन्मदिन हो, त्यसलाई हामीले सम्झदा मात्रै पनि हामीले गौरव हुन्छ।
9: एउटा कुरा नि बाबुजीज्यू, होइन, अब बिपीको जन्म जयन्ती हो, बिपीलाई तपाईँले राम्रोसँग सम्झिनु पनि भएको छ, तर आज हेर्नुहोस् न, अब देशमा अहिलेको स्थिति हेर्ने हो भने जेएनजी विद्रोह त भएको पनि 1 वर्ष पुरा भएछ, होइन, एउटा नयाँ सरकार आएको छ। नेपाली कंग्रेसको हिसाबले हेर्ने हो भने त तपाईँहरूले रिफर्मको बाटो पनि एउटा तय भयो, तपाईँहरूलाई त राम्रै पनि भएको छ, कंग्रेस अब सुध्रिनुपर्छ भन्ने छ, तर कंग्रेसभित्रको एउटा तब्कालाई अझै पनि मिलाउन सकिएको छैन, होइन, फरक फरक समानान्तर गतिविधिहरू चलिरहेका छन्, फरक फरक समयमा महाधिवेशन किसानका मितिहरू तय भएका छन्। आज बिपीलाई सम्झिँदा पनि अलिकति अप्ठ्यारो महसुस हुँदैन तपाईँहरूलाई?
10: होइन, मुलुक त हामी कहाँ छौँ भन्ने कुरा हो, होइन अहिले हामी कुन स्थितिमा छौँ, मुलुक कुन स्थितिमा छ। अब पछिल्लो चाहिँ एउटा घटना हेर्ने हो भने विवत्सर भयावह घटना चाहिँ भोटिकुसीको चाहिँ त्यो चाहिँ विपत्तिले हामीलाई त्यो सङ्कटको सामु उभ्याएको छ। आज हजारौँ व्यक्तिहरू चाहिँ हराइरहेका छन्, हजारौँको जीवन गएको छ, खरबौँको सम्पत्ति विनाश भएको छ। एकातिर अहिले भर्खरको यो घटना छ, दुःखद घटना, पीडादायक घटना छ, त्यसको सामना हामी गरिरहेका छौँ। र तपाईँले भन्नुभएको चाहिँ यो नेपाली कङ्ग्रेसको चाहिँ अहिले आन्तरिक जुन विषयहरू छ, मूलत हामी प्रजातन्त्रवादी चाहिँ हौँ भन्नेहरूले चाहिँ बुझ्नुपर्ने कुरा के हो भने कुनै काम विधिपूर्वक सम्पन्न भयो भने त्यसलाई सहर्ष हामीले स्वीकार गर्नुपर्छ। विधि मिचेर, प्रक्रिया मिचेर, विधिमाथि व्यक्ति हाबी भएर होइन, एउटा चाहिँ संसारभरि स्थापित मान्यता के हो भने विधिमाथि व्यक्ति हाबी भयो भने प्रजातन्त्र मर्छ, लोकतन्त्र मर्छ, होइन त्यो बाटो हामीले कहिले पनि हिँड्नु हुँदैन। तर हामीले अहिले जुन बाटो हिँडेका छौँ नेपाली कङ्ग्रेसका चाहिँ हामीहरू भनौँ न, एउटा नेतृत्व परिवर्तनको एउटा प्रक्रियालाई सम्पन्न गरेर पन्ध्रौँ महाधिवेशनको चाहिँ सम्मुखमा हामी खडा छौँ र नेपाली कङ्ग्रेसलाई चाहिँ पुनर्जीवन दिने चाहिँ एउटा ऐतिहासिक अभिभारा हाम्रो काममा छ। र सँगसँगै पार्टीभित्र अन्य गतिविधिहरू पनि देखिएका छन्, होइन, यदि सम्मत भएका परिवर्तनलाई, प्रक्रिया सम्मत भएको चाहिँ बदलावलाई चाहिँ नि चाहिँ त्यसलाई चाहिँ हामीले सहजतापूर्वक लिन सकिरहेका छैनौँ, त्यसैले यो समस्या आएको छ। त्यसैले मूलत के कुरा के हो भने आज बिपी जयन्तीको यस पुनित पवित्र र ऐतिहासिक जुन दिनमा म सबै पार्टीका साथीहरूलाई आग्रह गर्न चाहन्छु, हाम्रो समस्या समाधानको चाहिँ नि एउटै बाटो के हो, एउटै चाहिँ उपाय के हो भने चाहिँ पन्ध्रौँ महाधिवेशनमा सबै सहभागी भएर हामीले त्यो प्रजातान्त्रिक अभ्यासलाई चाहिँ अङ्गीकार गरेर हामीले चाहिँ जे परिणाम आउँछ त्यसलाई स्वीकार गर्यौँ भने चाहिँ सबभन्दा चाहिँ नि समस्या समाधानको बाटो त्यही हो। त्यसो भएको हुनाले अन्य
9: गतिविधिहरू
10: त्यही त ती गतिविधिहरूलाई चाहिँ नि हामी जुन कुरा हामी चाहिँ अलिकति आध्यात्मिक कुरामा पनि विश्वास गर्छौँ, लौकिक र पारलौकिक कुरामा पनि हामी विश्वास गर्छौँ। त्यसो भएको हुनाले तपाईँले भन्नुभएको होइन, अब ती कुराहरू अब भावनात्मक कुरा हुन् हेर्नुहोस्, तपाईँले भन्नुभएका होइन भावनात्मक कुरा हुन्, ती कुराहरू पनि हामीले सम्झिनुपर्छ। ती कुराको हेक्का राखेनौँ भने वास्तवमा हामी सही बाटोतर्फ अग्रसर हुन सक्दैनौँ। त्यसैले हामीले वातावरण निर्माण गरेका छौँ, एउटा उहाँहरूले
9: वातावरण निर्माण हुन्छ भने क्या महाधिवेशनको मिति फरक फरक भइ नै सक्यो। अब मेरो के सर्वोच्चमा गएको मुद्दाको किनारा दलागुन्जेलसम्म चाहिँ चौधौँ महाधिवेशन नेतृत्व लिनुपर्छ, त्यो रङ्गले अगाडि जानुपर्छ भन्ने खालका विषय
10: सुन्नु न, मुलुकको के कुरालाई चाहिँ मान्ने हो त, हामीले के कुरालाई मान्ने, संवैधानिक अङ्गले भनेको कुरा मान्ने हो कि होइन, हामीले हामी प्रजातन्त्रवादी हो कि होइन। अदालतले दुईपल्ट भनिसक्यो, वैशाख चारमा भन्यो, अस्ति चाहिँ फेरि भन्यो, दुईपल्ट भनिसक्यो महाधिवेशन रोक्नु पर्दैन भनेको होइन अदालतले। वैशाख चार गति चाहिँ नि विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनलाई सदर गरे होइन अदालतले, होइन, भनेपछि महाधिवेशनको प्रक्रिया चाहिँ नि रोक्न भनेर चाहिँ साथीहरू अदालत पुग्नु हो, रोक्नु पर्दैन भने होइन अदालतले, भनेपछि यी कुराहरूलाई मान्ने हो कि होइन? हामीले सुन्नु न, हामीले निर्वाचन आयोगले हामीलाई चाहिँ त्यो सदर नगरे अब हामी के गर्थ्यौँ? जे कुरा सदर हुन्थ्यो त्यसलाई मानेर जाँदैन थियौँ? अदालतले सदर नगरे अब हामी के गर्थ्यौँ? हामीले भनेका थियौँ सम्मानित सर्वोच्च अदालतले भनेको कुरा हामी मान्छौँ, निर्वाचन आयोगले भनेको कुरा हामी मान्छौँ, अदालतले न्यायालयले दिएको निर्णय हामीलाई चित्त बुझोस् नबुझोस् हामी मान्छौँ भनेर हामीले भने होइन, सार्वजनिक रूपबाट हामीले भने होइन। अब अहिले अब अधिवेशन गराउन मार्ग प्रशस्त गरेपछि त अधिवेशन भयो नि त हामी सबैको दायित्व हो, त्यो अधिवेशन गराएनौँ हामी अल्मली हौ भने हाम्रो चाहिँ हामी दायित्व सिद्ध हुँदैनौँ, कर्तव्य सिद्ध हुँदैनौँ हामी, त्यो पुरा गर्नुपर्छ पर्दैन हामीले अभिभारा, त्यो त अभिभारा पुरा गर्नुपर्छ हामीले, त्यो दायित्व पुरा गर्नुपर्छ हामीले, त्यो दायित्व पुरा गर्न लागेका छौँ। अब नेपाली कङ्ग्रेसको अधिवेशन चाहिँ यो तपाईँको असोज 3 र 4 गते एउटा अधिवेशन सुरु भएर असोजको 16, 17, 18, 19 महाधिवेशन सिद्धिन्छ, नेपाली कङ्ग्रेसको महाधिवेशन। हाम्रो पार्टी सभापति गगन थापाको नेतृत्वमा जो नेपाली कङ्ग्रेस छ अहिले, जो जसको वैधानिक नेतृत्व छ होइन, उहाँको नेतृत्वमा भएको नेपाली कङ्ग्रेस पार्टी बाहेक त नेपाली कङ्ग्रेस त अर्को त छैन त. नेपाली कङ्ग्रेस पार्टी अर्को छ र नेपाली कङ्ग्रेस पार्टीको नाममा अन्य गतिविधिहरू यदि कसैले गर्छ भने त्यो चाहिँ त्यसले वैधानिकता प्राप्त गर्छ र
9: एउटा तब्का त चलाइरहनु भएको छ नि त अहिले पनि चुन्देवीमा.
10: उहाँहरू उहाँ निवर्तमान सभापति हो, उहाँहरूको ठुलो योगदान छ, योको राजनीतिक संघर्षमा ठुलो योगदान छ, राजनीतिक परिवर्तनमा धेरै ठुलो योगदान छ, सारा जीवन समर्पण गर्नुभएको छ, त्यसलाई हामीले मानेकै छौँ नि, कदर गरेकै छौँ नि होइन. उहाँहरूको चाहिँ साइडबाट आएको मागलाई पनि सम्बोधन गऱ्यौँ. यो अध्यावधिको बाध्यकारी जुन अहिले प्रक्रिया छ त्यसलाई चाहिँ हामीले खुकुलो बनाएका छौँ. पुसमा पुस 10 गतेसम्म भएका चाहिँ नवीकरणलाई हामीले चाहिँ मान्यता दिएर 15 महाधिवेशनको तयारीको क्रममा चाहिँ नि गत पुस 10 गतेसम्म भएका चाहिँ नवीकरणलाई नवीकरण गरेका सदस्यहरूलाई चाहिँ महाधिवेशनमा सहभागी हुने पात्र त हामीले खोल्यौँ त, उहाँहरूकै माग हो त, हामी सबै सहभागी हुने वातावरण बन्छ, एउटा चाहिँ परिस्थिति अनुकूल हुन्छ, त्यो गरिदिनु पर्यो भनेपछि हामीले त भन्यौँ त गर्यौँ त होइन. भनेपछि अब महाधिवेशनमा सहभागी हुनलाई त गाह्रो छैन नि, वडा अधिवेशनमा सहभागी हुने प्रक्रियामा सहभागी हुने सर्वसम्मत द्वारा आउने अथवा निर्वाचनको प्रक्रियाबाट निर्वाचित भएर आउने महाधिवेशनमा चाहिँ प्रतिस्पर्धा गर्ने मन लागेको चाहिँ चाहेको व्यक्तिलाई चाहिँ समर्थन गर्ने यो बाटो त हामीले खोल्यौँ त, कसलाई बन्देज गरेका छौँ, फेरि हामीले भन्दैछौँ, भेटेर भन्दैछौँ, सार्वजनिक रूपबाट भन्दैछौँ, बैठकहरूमा भन्दैछौँ, सबैलाई सम्मान गरेका छौँ, सबैलाई इज्जत गरेका छौँ, सबैका लागि हामीले वातावरण बनाएका छौँ, हामीले पक्षपात ओरको परको आफ्नो बिरानो हामीले त गरेकै छैनौँ, सबैका लागि ढोका खुला छ, वैधानिक प्रक्रियामा सहभागी हुने सबैका लागि समान अवसर छ. त्यसैले अब घिरगिरो कसैले मनै हो, मनै अन्तिम हो, मनै सत्य हो भने घिरगिरो एउटा सच्चा प्रजातन्त्रवादीले त्यसो घिरगिरो राख्नु भएन.
9: ठिक छ, अब एउटा कुरा के गर्नुहोस् भने आज 24 गते यो काली लाग्दो दिन, धेरै दलका शीर्ष नेताहरू भागेको दिन होइन, जोगाउन नसकिएको दिन, सिंहदरबारबाट चाहिँ सिंहदरबारको गेटसम्म सेना आर्मी आइपुग्न चाहिँ करिब 2-3 घण्टा लागेको दिन, धेरै सम्पत्तिहरू राजनीतिक रूपमा राजनीतिक कार्यालय मात्र होइनन् निजीदेखि लिएर सरकारी सम्पत्तिहरू ध्वस्त भएको दिन, फ्ल्यास ब्याकमा फर्केर हेर्दा चाहिँ सरकार विध्वंस कार्यलाई कारवाही गर्ने लाइनमा छ कि छैन, र यो अवस्था ननिम्ति नदिनका निम्ति चाहिँ अहिलेको बहुमतको सरकारले काम गरिरहेको छ कि छैन.
10: मूलत हेर्नुहोस्, हामीले कानूनी राज्यका निम्ति ठूलो लडाई लडेका हौ, विधिको शासन र कानूनी राज्यका लागि, कानून सबैका लागि बराबर हो, र हामीले कुनै पनि प्रकारको अपराध चाहे त्यो राजनीतिक कर्मीबाट भएको होस् अथवा अन्य नागरिकबाट भएको होस् होइन, कसैले पनि गरेको अपराधलाई हामीले चाहिँ नि आँखा चिम्लनु नजरअन्दाज गर्नु त्यसलाई चाहिँ नि हामीले चाहिँ त्यो त्यसलाई चाहिँ व्यवस्था गर्नु उपयुक्त हुँदैन, त्यो इतिहासले हामीलाई माफ गर्दैन. हिजो हामीले जुन विभत्स घटना देख्यौँ गत 1 वर्ष भयो ठ्याक्कै आज, त्यो घटना चाहिँ कुनै पनि एङ्गलबाट जायज थिएन. हेर्नुहोस् भदौ 23मा नियता निर्दोष बालबालिकालाई गोली चलाउने जुन घटना भयो त्यसलाई कसैले पनि राम्रो कसैले भनेकै छैन. त्यो त्यो दिनको गत 23 का चाहिँ गतिविधिलाई तपाईँले निहाल्नुभयो, सञ्चार माध्यमले निहालो पनि देख्नुहुने चाहिँ हामीले व्यक्तिगत रूपमा मैले पनि होइन शान्तिपूर्ण प्रदर्शनलाई चाहिँ हुन दिनुपर्छ र जेएनजीका आन्दोलनलाई चाहिँ राज्यले सम्बोधन गर्नुपर्छ भन्नेदेखि लिएर ती मागहरू जायज छन् भन्नेदेखि लिएर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध ठिक छैन भन्ने कुरादेखि लिएर गोली चलाउने जुन कार्यलाई हामीले भर्सना निन्दा होइन तत्कालीन चाहिँ गृहमन्त्रीको राजीनामा तत्कालीन सरकारको चाहिँ नि अकर्मण्यताको बारेमा हामीले त्यो बेला पनि कुरा उठाएको 23 को घटनाको निन्दा त्यो चाहिँ यति ठुलो भर्सना हामीले गऱ्यौँ त्यो बेला पनि हामीले जबकि हाम्रै पार्टी सरकारमा थियो त्यो बेला तत्काल सरकार छोड्ने गलत काम भयो यो त एक प्रकारको चाहिँ ठुलो अपराधै भयो गोली हान्ने काम भयो एकदमै गलत भयो भन्दा हिजो अभिलिखित छ रेकर्डेड छ हिजो अब रह्यो 24 को कुरा आजकै 1 वर्ष अहिलेको कुरा सिंहदरबार जलाउने कुरा सर्वोच्च अदालत जलाउने कुरा व्यक्तिगत सम्पत्तिमा हाजिरी गर्ने कुरा कुटपिट गर्ने कुरा होइन आक्रमण गर्ने कुरा देशभरि खरबौँको सम्पदा जलाउने कुरा निन्दनीय कुरा हो नि त यो होइन त्यसमा संलग्न व्यक्तिहरूलाई चाहिँ नि एकदमै वस्तुनिष्ठ छानबिन गरेर बिना पक्षपात छानबिन गरेर त्यसमा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्छ भनेर हामीले तत्काल उठाएको कुरा हो नि यो यो राजनीतिक कुरा होइन कि फेरि यो राजनीतिबाट अभिप्रेरित कुरै होइन मैले अघि पनि भने जसले अपराध कर्म गर्छ त्यो राजनीति आवरणमा त्यसले चाहिँ नि उन्मुक्ति पाउनै हुँदैन जुनसुकै दलको सदस्य होस् जति सुकै प्रतिष्ठित व्यक्ति होस् नागरिक होस् यदि त्यस्ता कुराहरूलाई हामीले छुट दिँदै गयौँ भने मुलुक कहाँ पुग्छ विधिको शासनको जुन लडाइँ हामीले लड्यौँ त्यसको मर्म कहाँ पुग्छ कानुनी राज्यको अवधारणा कसरी हामीले चाहिँ बहाल राख्न सक्छौँ त्यसलाई चाहिँ त्यसलाई चाहिँ स्थापित गर्न सक्छौँ सक्दैनौँ नि त्यसो भएको हुनाले यी कुराहरू गलत थिए यी कुराहरू 23 गोली चलाउने कुरादेखि लिएर 24 विध्वंसम बचाउने कुरासम्म गलत थिए त्यो कुरा सम्झाउँदा पनि हामीलाई गाली लाग्छ अहिले त्रासदीपूर्ण घटनाहरू भए त्यो दिन त्यसो भएको हुनाले यी कुराहरूलाई चाहिँ हामीले चाहिँ दोहोरिन नदिने यो बाटोमा मुलुकलाई चाहिँ अग्रसर हुन नदिने दायित्व चाहिँ अहिलेको वर्तमान सरकारको जसलाई चाहिँ नेपाली जनताले लगभग 2/3 बहुमत दिएर विश्वास गरेर अहिले मुलुकको बाटो सुम्पेका छन् यो सरकारको दायित्व हो जो पनि सरकारमा हुन्थ्यो भने उसको दायित्व हो अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार छ उसको दायित्व हो प्रधानमन्त्रीको दायित्व हो अहिले त्यो पार्टीको तर्फबाट सरकारमा गएका छैन नेताहरूको दायित्व हो त्यसमा गम्भीर हुनुपर्छ
9: हस् महामन्त्रीज्यू यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार हस् नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे आठनी श्रोता नेपाली बहसमा छोटो विश्रामी छु विश्रामपछि पुनः उपस्थित हुनेछु
11: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव हुँदै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रीले भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवीन ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
12: तपाईँको नवीन ब्याङ्कमा खाता छ कि छैन त
13: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनीले रोजौँ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान प्रधान कार्यालय रामशाह पथ काठमाडौँ

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
2: यो हो नेपाली रेडियो नेटवर्क।
0: हर विषयमा चारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
3: ग्लोबल आईडी बैंक, सबैका लागि बैंक।
4: यतिखेर हाम्रो बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र साई हुनुहुन्छ। साईजी, नेपाली रेडियो कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: गुड मर्निङ, धेरै धेरै धन्यवाद।
4: अनि यो जेएनजी विद्रोहको एक वर्ष बित्यो, भाद्र 23 गतेको कुरा गर्दैछौ हामी। यो एक वर्षभित्र के परिवर्तन भयो? जेएनजीले चाहिँ नेपालको राजनीतिमा चाहिँ के कायापलट गर्यो?
5: अब जेएनजी विद्रोह जुन भयो, यो चाहिँ सुशासनका पक्षमा, भ्रष्टाचारका विरुद्धमा होइन, यो व्यवस्थाका विरुद्धको आन्दोलन थियो। व्यवस्थामा पनि केही सुधारहरू गर्नुपर्छ, व्यवस्थामा सुधार गरिएन भने व्यक्तिता हुनन् होइन। त्यो भएको हुनाले अब तपाईँको व्यक्तित्वहरू सुरु त आउलान् होइन, तर कस्तो भनेपछि अब व्यवस्थामा सुधार नगरे पनि देशमा सुशासन आउँदैन भन्ने लाइन नै थियो होइन। अब त्यो हिसाबमा भएको छ
4: भयो,
5: सत्ता परिवर्तन भयो, व्यक्ति परिवर्तन भयो होइन, व्यक्ति परिवर्तन हुनुपर्ने आवश्यकता पनि परिवर्तन भयो होइन, सत्ता पनि परिवर्तन भयो, त्यसमा चाहिँ विमत छैन। तर अब जुन हिसाबमा जेएनजीले उठाएको आन्दोलन थियो, त्यसको चाहिँ पूर्ण रूपमा चाहिँ यो सफल भएको मानिँदैन। उहाँहरूले व्यवस्थामा सुधार गर्ने भन्ने कुरा गर्नुभएको थियो, व्यवस्था सुधारको कुरामा यो सरकार लागेकै छैन। अर्को नेपो के छ भन्दाखेरि, अहिले उहाँहरूको नेपोहरू नै तपाईँको यसमा लागेको देखिन्छ होइन। त्यो भए हुनाले यो धेरै कुराहरू परिवर्तन गर्नुपर्ने छ, त्यो कुराहरू परिवर्तन हुन आवश्यक छ, त्यो भएको छ।
4: नेपो बेबीको कुरा गर्नुभयो, नेपो बेबीको कुरा गर्नुभयो, संस्था परिवर्तन भए पनि, राज्य सत्ता परिवर्तन भए पनि, यो संस्था परिवर्तन भएन भन्नुभयो। कहाँनिर के कुरामा परिवर्तन भयो ठ्याक्कै? 1, 2, 3, 4, 5 भन्नु त।
5: अब प्रदेश संरचना खारेज गर्ने, प्रदेश निर्वाचन कार्यकारी प्रधानमन्त्री बनाउने भनेर आन्दोलन थियो होइन,
4: त्यस्तो गरेको थियो।
5: आन्दोलनको मुद्दै त्यही थियो नि, सबैले नारै त्यही लगाएको थियो। अब कुनै पनि ठाउँमा राजनीतिक नियुक्ति नगर्ने भन्ने थियो होइन, संवैधानिक आयोगहरूमा सबै ठाउँमा होइन। अब अहिले राजनीतिक नियुक्ति धमाधम भइराखेको छ, कसरी मेरिटोक्रेसी हुन्छ त्यो बाहिर भनेको मात्रै हो। सबै स्वयं राष्ट्रपाको त्यतिखेरको महामन्त्रीलेसम्म पार्टी बाहेक सहयोग गरेको मान्छेले मात्रै अगाडि बढाउनु भन्ने अहिले सुन्नुभएको छैन, क्षमा माग्नु भएको
4: छैन।
5: उहाँले पछि मागेर भए त उहाँले बोल्ने कुरा र उहाँले गर्ने काम गरिसक्नु भयो त। अब अहिले तपाईँको उहाँ लिम्बुलाईसम्म तपाईँले उपकुलपति बनाउनु भएको, जसले यो देशमा एउटा जाति होइन, यो देशको सबभन्दा बढी जनसङ्ख्या भएको मान्छेहरूलाई यो नेपाली नै हेर्नु भनेर आरम्भ गर्नुभयो। त्यसलाई के मेट्रोक्रेसी भन्छ? अमन प्रसाद अधिकारीको छोरी चाहिँ कसरी मेट्रोक्रेसीमा पऱ्यो?
4: अमनजीको त संसद भवन जलाउँदाखेरिको
5: त्यो नेपो देवी केसहरू नै अगाडि गए। अब स्वयं तपाईँको अहिलेका मन्त्रीको सदस्य नेपो देवी होइन, त्यो भए हुनाले अब त्यो के छ भने व्यक्ति परिवर्तन भए होइन, तर चरित्र परिवर्तन भएको छैन।
4: तर एक वर्षसम्म चाहिँ कम्तीमा पनि भ्रष्टाचार भएन, सुशासन भयो, जनताले तत्काल डेलिभरी पाए, त्यो कुरामा त जनताहरू त आश्वस्त छ नि त होइन ज्ञानजी?
5: कहाँबाट डेलिभर पायो जनताले? ग्यासमा लाइन लागिरहेको छ, अहिले पनि सुरुमा रहेको मान्छे जीवितै छन्, उद्धार गर्दै सरकारहरू हामीले वही गराइरहेका छौँ।
4: सुरुमा जीवितै छन् होइन, 12 दिनमा पनि फेला पर्दो परे, त्यस पछाडि पनि उद्धार र राहत कार्य राम्रो भएको छैन। त्यसो भए
5: अब त्यो त गएर तपाईँले हेर्नुहोस् न, मैले भन्नु पर्दैन नि, तपाईँले बुझ्ने हो नि। अब सुरुङमा त मान्छे जिउँदैछन् भनेर मैले भन्ने होइन, पहिला
4: तपाईँले अस्ति भन्नुभएको हो सुरुङमा मान्छे जिउँदैछन्, घरमा मान्छे जिउँदैछन् भन्नुभएको थियो, 12 दिनपछि फेला परे। अहिले पनि रेस्क्यु टिम त खटिएको छ नि त त्यहाँ,
5: त्यतिखेर त रेस्क्यु त रोकिसकेको थियो प्रधानमन्त्री स्वयं संसदमै, तपाईँको बेसीलाई छैन, सारालाई छैन होइन। त्यस पछाडि तपाईँ हामी सबैले तपाईँको संसदमा बेसरी गराइसकेपछि फेरि सुरु गरे हुन्थ्यो
4: होइन। प्रधानमन्त्रीजीले भन्नुभएको थियो विश्वमा यस्तो रेस्क्यु गर्ने क्षमता भएको टिमै छैन भन्नुभएको होइन। क्षेत्रको विज्ञ मान्छे उहाँले भन्नुभएको छ नेपालमा छ भन्नुभएको छ कि उहाँले,
5: अहिले पनि मान्छे जीवितै छन्, अझै जीवितै छन्। अब अहिले पनि तपाईँको के छ भने, हामीले अब त्यो विदेशीको सहयोग कतिखेर दिनु पर्थ्यो? सरकारले काम गरिरहेको छ, नगरे होइन, पहिलाको सरकार भन्दा राम्रै काम गरिरहेछ होइन पहिलाको सरकार जस्तो त्यो हेरेर
4: बस्नु
5: गृहमन्त्रीको त्यो गृहमन्त्रीको काम होइन त्यो त एउटा आर्मीको
4: गृहमन्त्री राम्रो काम गर्नुभएको नि त त्यतिखेर
5: होइन त्यो चाहिँ त्यसलाई राम्रो काम भन्न थालियो भने संसारभरिका मान्छेले के भन्छन् राम्रो भन्छन् त्यसलाई होइन त्यो चाहिँ देखाउँछ
4: गृहमन्त्री दौडिरहनु भएको नि त सिलिन्डर लगाएर
5: गृहमन्त्रीको काम चाहिँ के हो त अब मलाई भनिदिनुहोस् न गृहमन्त्रीले तपाईँको बेलैमा आर्मीलाई स्काई भेटर पुऱ्याइदियो भने गयो भने त्यो मिलु स्काई भेटर भर्खर अस्ति गयो होइन बस्तीपट्टि होइन अब त्यो आर्मीका टाउकोमा लाउने हेल्लै छैन अहिले पनि
4: चीन र भारतले अनुमति दिन 4 दिन लाग्यो जलविद्युत आयोजनाको प्राविधिकलाई अनुमति दिन 11 दिन लाग्यो
5: होइन
4: खोजी गरेर उनीहरूले देखाएको ठाउँमा गएर चाहिँ त्यस्तो भइरहेको छ। यो त कमजोरी भयो हो।
5: मान्य गृहमन्त्रीज्यूले गर्ने त्यही हो नि। मान्य गृहमन्त्रीज्यूले गर्ने के हो भने टक्क बसेर जसरी उहाँले त्यो सिंहदरबार जलाउँदाखेरि होइन जङ्गी आन्दोलनमा कोठाभित्र बसेर जुन प्लान बनाउनु भएको थियो नि
4: गृहमन्त्री चलाएन नि त सिंहदरबार
5: होइन उहाँकै केटाहरूले जला हो नि त उहाँकै पनि देख्नु भएको छ नि मैले भने होइन यो राष्ट्रिय मानव अधिकार आयोगले भने है उहाँले जलाएको भनेर है मैले होइन है बुझ्नुभयो राष्ट्रिय मानव अधिकार आयोगको रिपोर्ट हामीले मान्नु पर्यो नि त निकायहरू त्यो भयो भने त उहाँले त अब भने जसरी उहाँले त्यो प्लान गर्नुभएको थियो आन्दोलनको होइन त्यो त भिडियोसम्म आएको छ भाइ भिडियो पनि नपत्याउने ठ्याक्कै अहिले बसेर उहाँले त्यो मान्छेको उद्धार गर्न जानु हुन्थेन भन्ने होइन त्यो जानुपर्छ होइन ल उहाँले त्यो जुन तपाईँको त्यो व्यवहार देखाउनु भयो अब त्यो जसरी त्यो एउटा सहान्यता देखाउनु भयो त्यो राम्रो कुरा हो तर उहाँले काठमाडौँको मिटिङै छोडेर उद्धार भइसकेर सुरुङबाट बाहिर निस्कालिया मान्छेलाई हेलिकप्टर चढेर अनि छोडेर भिडियो खिच्नका लागि जाने कुराले काठमाडौँमा कति राम्रो थियो दिवेश्वरलाई जेलैमा सुरुङमा जान दिएको भइदिएर अझै मान्छे जिरो निस्किन्थे होइन अब त्यो इन्जिनियरहरूसँग विद्युत क्षेत्रका विज्ञसँग जसले त्यो सुरुङ बनाएको थियो प्राइभेट क्षेत्रलाई होइन सुरुकै पहिलो दिन अहिले धेरैभन्दा धेरै मान्छे बस्थ्यो मेरै जिल्लाको 5 मान्छे जीवित आएको थियो त्यहाँबाट सुरुङभित्रबाट होइन अब धेरै जीवित हुन्थे होइन अझै पनि छन्। अब त्यतातिर ध्यान दिनु छोडेर त्यता जाँदाखेरि के भइदियो भने अब त्यो चाहिँ फेसबुक र सामाजिक सञ्जालमा सुन्ने मान्छे हेर्ने मान्छेले अहिले जसरी तल गरेर देखेर गाली पनि गर्लान् होइन
4: गाली गर्दैलाई त मैले त आइजिपी साहबसँग मैले हिजो मात्र कुरा भएको छ नेपाली बसमा आइजिपी साहबले के भन्नुभएको छ भने जसले गाली गर्यो स्क्रिनसट मलाई पठाउनु होला त्यसको
5: चाहिँ
4: आइजिपी साहबले मसँग भन्नुभएको छ कि नेपाली बसमा यही कार्यक्रममा
5: भन्नुभएको छ तपाईँको मुद्दा लिएर सायद अहिलेसम्म मान्छेको हेरेन त्यो त भन्दैन हो
4: आइजिपी साहबले यही कार्यक्रममा भन्नुभएको छ क्या दानबहादुर मसँग कुरा गरेर
5: अरू कुरा सोधिदिनुहोस् आइजिपी के भन्ने कुरा सोधिदिनुहोस् जसले जेसुकै जेसुकै गर्ने सत्य बोल्नु पाइँदैन त्यो भयो भने हामीले के छ भने सरकारले काम नगरेर होइन
4: यसको मतलब सुदम गुरुङ गएर चाहिँ सुदम गुरुङ गएर त्यहाँ सिलिन्डर बोक्ने भन्दा पनि कम्तीमा चाहिँ माथि चाहिँ मेकानिजममा काम गर्नु पर्थ्यो भन्ने हो तपाईँहरूको भन्नु
5: त्यो सिलिन्डर चाहिँ त्यहाँ उहाँको पछाडि बसेको त्यो आर्मीले पनि बोक्न सक्थ्यो उहाँलाई त्यो भिडियो खिचेको मान्छेले पनि बोक्न सक्छ तर गृहमन्त्रीको कुर्सीमा बसेर त्यो डिसिजन गर्न त्यो पछाडि उहाँको पछाडि पुग्नु भएको आर्मीको जवानले पनि सक्दैन
4: तर फेरि अहिले त्यहाँ गएन भने गएन गृहमन्त्री यहाँ बस्यो भन्ने होला नि त फेरि होइन
5: त्यस्तै हुँदैन त्यस्तो किन हुन्छ अब चाइनाको गृहमन्त्री त्यसो भने त खत्तम भएछ त होइन चाइनाको गृहमन्त्री सिलिन्डर बोक्न पनि आएन होइन ग्यास बोक्न पनि आएन यो त खत्तमै रहेछ इजरायलको गृहमन्त्री झनै खत्तम रहेछ किनभने गाजामा हतियारको कुरा मान्न गएन अमेरिकाको गृहमन्त्री साह्रै खत्तम रहेछ अफगानिस्तानमा युद्ध लड्नै आएन
4: भारतको गृहमन्त्रीले भारत पनि छोडेको छैन रे क्या देश पनि छोडेको छैन भने
5: भनेपछि अब त्यो भारतको गृहमन्त्री झनै खत्तम रहेछ नक्सलिस्टहरूलाई गर्नको लागि आफै हतियार बोकेर गएन है
4: तर उद्धार रातको काम चाहिँ जे भए पनि अलिकति
5: किनभने जानु जाने भन्ने कुरा गलत होइन है फेरि जानुपर्छ गृहमन्त्रीहरू उहाँ निरीक्षण गर्न जानुभयो मजाले निरीक्षण गरेर कहाँ कहाँ आवश्यकता छ के छ त्यसको म्यानेजमेन्ट बनाएर डायरी बनाएर होइन निकै राम्रो कुरा र उहाँ त अस्ति त के गर्नुभयो भने काठमाडौँमा मिटिङ गरेर मिटिङ पुरै मिटिङ चलिराखेका छ सबभन्दा ठुलो निर्णय लिनुपर्ने त उता मान्छे आयो भनेदेखि यताको मिटिङ छोडेर हेलिकप्टरमा गएर अनि त्यहाँ उद्धार गरेर जस्तो गरेर अनि आउनु भयो नि त
4: मान्छे फेला पऱ्यो भनिसकेपछि मिटिङै छोडेर भागिहाल्ने
5: हो फेलिसकेपछि जानुभयो त अस्ति त कान्तिपुर भन्नुभयो सबै पत्रिकाले लेखेकै छ त्यो त अधिकारी भेटेकै थियो
4: ए भनेपछि मान्छे फेला पऱ्यो भनेर सूचना आइसके पछाडि उल्टै मान्छेलाई 5-10 मिनट रोकेर गृहमन्त्री नआउन्जेलसम्म त्यस्तो नगर्ने होला त्यसो भयो
5: 5-10 मिनट होइन करिब करिब 4-5 घन्टा
4: ए 4-5 घन्टासम्म त्यही राखियो त्यसो भए उद्धार गर्नु
5: पर्ने उद्धारमा जानुभयो अनि उद्धारमा गएन अनि मान्छेको सहायता आएपछि फेरि
4: भने क्यामेरा र गृहमन्त्री नहुन्जेलसम्म चाहिँ उद्धार नहुने हुन्छ र त्यसो भए त्यसो चाहिँ हुँदैन नि त मान्दीज्यू.
5: अनि उद्धार गरिसकेपछि जानुभयो उहाँले गरे होइन त्यो कानुनी भयो.
4: अनि अब चाहिँ राहतको काम के भइरहेको छ त्यहाँ चाहिँ होइन मान्छेले खाना पर्ने टाइममा पाएको छ कि छैन, प्रसुतिहरूको अवस्था के छ, सुत्केरीको अवस्था के छ?
5: अहिले गृहमन्त्रीको कुनै आलोचना गर्नुपर्ने काम होइन होइन, तर गृहमन्त्रीले त मान्छे नै
4: होइन सर. तपाईँ त भनिहाल्नु भयो त अनि उद्धार गरिसकेको मान्छेलाई चाहिँ रोक र म आउँछु अनि फोटो खिच्छु त्यसपछि मात्र उद्धार गर भने जस्तो भए त त्यो त राम्रो भएन नि त मान्दीज्यू.
5: अनि त्यो त अब राम्रो नराम्रो जसरी होस् तर गृहमन्त्रीजीले मलाई के अपिल हो भने त्यो उद्धार गरिसकेको मान्छे उहाँको पछाडि त्यो भिडियोमा लाग्न पछाडि हिँडेर आर्मी छन् नि जवान, उहाँले पनि त्यो सिलिन्डर बोक्न सक्नुहुन्थ्यो. उहाँको अगाडि बसेर
4: सिलिन्डर बोक्ने भनेर रेस्क्यु गर्ने मान्छेको हो त गृहमन्त्रीले सिलिन्डर बोक्नै पर्दैन नि, त्यहाँ त मेकानिजम काम गर्नु
5: अगाडि बसेर उहाँको त्यो भिडियो खिचिरहेको छ नि त उहाँको सचिवालयको टिमले. त्यो भिडियो खिच्ने मान्छेले किन भिडियो नखिची त त्यो आएन बुझ्नुभयो? अनि त्यो भिडियो खिच्न त तपाईँ गए होइन, कोही पत्रकारको आएन, उहाँको
4: त्यो त अब रेस्क्यु कतिपय कुराहरू त त्यो भिडियो खिच्नै पर्दैन नि होइन, त्यो त अब बादमा आउने कुराहरू होला नि
5: होइन. तर अब
4: उहाँले के भन्नुभएको भने हामी त रेस्क्युमा गएको थियौँ, टनेलमा छिरेको छौँ, सुरुङमा गएको छौँ.
5: सुरुङमा छिरेपछि उहाँले गलत रिपोर्ट ल्याएर प्रधानमन्त्रीले संसदमा अहिले मान्छे विरुद्ध छैन भन्ने किन भइरहेको?
4: अनि मान्छे त भेटिन्छन्, अझै पनि भेटिन्छन् नि, यो त राम्रो भएन, त्यो सरकारले राम्रो काम
5: गर्दैन. उहाँले प्रधानमन्त्रीको संसदै भन्नुभयो त अब मान्छेहरूलाई गाह्रो छ, अप्ठ्यारो छ, माटो सुकेपछि सबै सुकेपछि मात्र उद्धार गर्ने भन्नुभएको थिएन.
4: नेपालमा त यो नेपालमा रेस्क्यु नै छैन, विश्वमै छैन भन्नुभएको छ प्रधानमन्त्री नै भन्नुभएको.
5: त्यो त गृहमन्त्रीले ब्रिफिङ गरेर प्रधानमन्त्रीले बोल्नुभएको नि त होइन र के भयो भने के हो भने केटाकेटी आए बिलेली खेलाए मटङ्गाको सत्यमा नगरी देख्छ तपाईँहरूको पनि जनताको निर्वाचित प्रतिनिधि हामी पनि प्रतिनिधि तपाईँहरूको हामी सहकर्मी तपाईँहरूको शुभेच्छक सही निर्णयमा तपाईँले काम गरिदिनु भयो भने निर्णय गर्ने ठाउँमा मैले अघि नै भने त गृहमन्त्रीले गएर त्यसरी मान्छे बोक्नु नराम्रो नहोला त्यो राम्रो
4: होला
5: होइन. अब त्यो चाहिँ कस्तो भने उहाँ नगए पनि त त्यो आर्मीको सिकाइले त्यो मान्छेले बोक्न सक्थ्यो नि त होइन,
4: सकिहाल्छ त उनीहरूको कामै त्यही हो.
5: उहाँको अगाडि भिडियो खिच्ने मान्छेले पनि त बोक्न सक्थ्यो, आर्मीको त्यो छ नेपाल आर्मीका जुन जवान छन् त्यो जवानहरूले सक्थ्यो नि त. सुन्नु न मेरो कुरा, क्लियर कुरै सुन्नु न
4: तपाईँलाई.
5: क्लियर कुरा के भने कस्तो भने उहाँले त्यहाँ जाँदाखेरि उहाँले जुन सिलिन्डर बोक्ने काम अरूले पनि गर्न सक्थ्यो क्या, तर उहाँ काठमाडौँमा बसेर जुन डिसिजन गर्नुपर्छ नि, जुन उहाँले सिलिन्डर गरेर ठुला ठुला काम गर्नुपर्छ नि, त्यो काम चाहिँ अरूले गर्न सक्दैन क्या भने त्यसमा ध्यान दिने. अब सुरुङमा तपाईँको आज दिल्लीमा हामीले उद्धार गरे अब त धेरै मान्छे जीव राख्न सक्नु रहेछ नि त, अहिले त थाहा भयो नि त हामीलाई.
4: बाढी पहिरो गएकै दिन मात्रै पनि दुई चारवटा
5: बाढी पहिरो गएको दिनमा बाढीमा मान्छे बचाएन सरकारले भनेर आरम्भ लाउने भनेको त्यो बेकार कुरा हो, बाढीमा कसरी पनि बचाउन सक्दैन.
4: एक दुई दिनमा हेली हेली चाहिँ राम्रोसँग प्रचालन भएको भए आफ्नै टिमको मान्छेलाई
5: होइन गरेको हो बाढी, तर सुरुङमा त मान्छे जीवितै थिए त, जीवितै थिए त, मैले भने हो त यो कुरा मैले
4: मलाई त के भन्नु भएको छ भने कालिका गाउँपालिका उपाध्यक्षले चाहिँ गृहमन्त्रीले टाइममा आफ्ना मान्छेलाई चाहिँ हेलीमा नबोकेर कम्तीमा एक बाढी गएको दोस्रो दिन मात्र आइदिएको भए पनि धेरै मान्छे बस्थे भन्नुभएको छ क्या मेरा लामा.
5: हामीले त के गरेका छौँ जस्तो बाढी गयो बिहान एक बजे कति गर्नु बिहान कति चाहिँ आठ बजे र 43 मिनटमा होइन दिउँसो एक बजे दुई बजेभित्र त म गृहमन्त्रीसँगै बसेर होइन भोलिपल्ट गृहमन्त्रीसँग अहिले पनि विपद व्यवस्थापनसँग बसेर यो सुरुमा यति एकजना मान्छे जीवितै छन् किनभने मान्छे किन जीवित छन् भन्ने कुरा मैले त्यो हावातालमा बोलेको थिएन, किनकि हाम्रो जुम्लाका काम गर्ने मान्छेहरू मेरो सम्पर्कमा आएका थिए क्या, त्यही काम गर्ने मान्छेहरू सुरुङभित्रबाट भागेर आएका मान्छे भोलिपल्ट 48 घन्टामा आइपुग्यो होइन. अब तिनीहरूलाई पनि राखेर सुरुङभित्र पठाउने काम पनि गरेँ मैले होइन, त्यति मात्र नभएर तपाईँको पर्वत आरोहीहरू लगेर पनि मैले पठाएँ व्यक्तिगत रूपमा. म सांसद हो, मसँग बजेट चलाउने अधिकार छैन नि, मैले 17 खर्ब बजेट मैले चलाउँछु कि सरकारले चलाउँछ, मैले जम्मा 63,000 रुपियाँ चलाउँछु
4: भन्नुभयो.
5: अब मैले तपाईँको जम्मा मेरो एउटा सोके सचिव चलाउने अधिकार छ नेपालको संविधानले दिएको मलाई, मैले 1,00,000 आर्मी चलाउन पाउँदिनँ त्यो गृहमन्त्री चलाउन पाउँछ, 70,000 नेपाल प्रहरी मैले चलाउन पाउँदिनँ त्यो गृहमन्त्रीले चलाउँछ, 38,000 सशस्त्र प्रहरी गृहमन्त्रीले चलाउँछ, 75,000 निजामती कर्मचारी गृहमन्त्रीले चलाउने भने अब हो यतिखेर यो सुरुङमा जाने को हो त? सुरुङमा तपाईँको गएर अनि एक जेलका लुगो फालेर अनि तपाईँको त्यो मान्छे निकाल्न सकिन्छ? त्यसका लागि त विज्ञ पठाउने हो नि त त्यो सुरुङभित्र. विज्ञता होइन, नेपाल आर्मीसँग त्यो विज्ञतै छैन भनेर आर्मीले भनेको छ नि त।
4: तर हितेन्द्रदेव साक्यजीले मलाई के भन्नुभएको, हामीसँग नेपालमा विज्ञ छ, नेपालको विज्ञले चाहिँ त्यो रेस्क्यू गर्न सक्छ तर सरकारले अनुमति ढिला दियो भन्नुभएको
5: छ। होइन, नेपालमा कस्तो छ भने आर्मीले अहिलेसम्म सुरुङ मार्गभित्र नेपालमा उद्धार गरेको काहीँ रेकर्ड छैन।
4: प्राविधिकहरूसँग त्यो ज्ञान रहेछ क्या, मान्छे
5: प्राविधिकसँग ज्ञान छ। अब आर्मीसँग तपाईँको अब भइसकेको आर्मीहरू कसरी गएको होला भने त हेल्मेट
4: प्राविधिकहरूलाई चाहिँ 11 दिनपछि मात्र रेस्क्यूको लागि टाइम दियो
5: होइन। अब यो त गृहमन्त्रीको कमजोरी हुन्छ, त्यतातिर गर्नुको सट्टा अब नेपाली जनताले त के चाहिन्छ भने विदेशमा बसेको छ, गृहमन्त्रीले एउटा फोटो हालिदियो भने वाउ भन्ने हो, काम के हो थाहा छैन।
4: धेरै मान्छेहरू चाहिँ अकालमा ज्ञान,
5: पत्रकारको काम के हो, पत्रकारको काम भने अहिले के हो भने तपाईँले सत्य सूचना बाहिर निकाल्ने हो नि। अब के भन्छ अलिअलि कुरा गर्ने, तपाईँ हिजोभित्र किन गएन भनेर मलाई प्रश्न गर्छ।
4: होइन, ठिक छ भन्ने एउटा होला, तर नेपालको रेस्क्यु टिम चाहिँ अब चाहिँ
5: हिजोभित्र गएर गर्न सक्नुहुन्छ, हाम्रो गृहमन्त्रीले एकजना चाहनुलाई गृहमन्त्री प्रारम्भ बढी नै हान्न सक्यो होला, किनभने म त जुम्लामा दीर्घमा जन्ने मान्छे हो।
4: होइन, गृहमन्त्रीलाई त अब त्यो कुराको बारेमा आइडिया पनि भएन नि त, त्यो त हुन सक्दैन
5: होइन। एउटा छिर्यो जस्तो सागर ढकालले श्रीराम नेपालले जान सक्छन् किनभने उनी ती क्षेत्रका विज्ञ हो, त्यहाँ अभिलान खाने गरेर केही हुँदैन नि त।
4: हुँदैन,
5: ज्ञानेन्द्र साईको काम के हो भने यतिखेर म्यानेज गर्ने, वेल गर्ने, सूचना प्रवाह गर्ने, सरकारसँग निरन्तर टचमा
4: होइन।
5: जनताको पीडामा स्थानीय तहमा तपाईँको राहतै दिएका छन्, सबै आर्मीको क्याम्पमा र तपाईँ शिविरकालीन थम्पाइ दिएको छ। अब त्यो राहत पाएको छैन कसरी भन्यो भने मारिहाल्छ,
4: होइन किन मार्नु छ र राहत पाएको छन् कि छैन, जनताले राम्रोसँग डिस्ट्रिब्युसन भएको छ कि छैन, तपाईँले हेर्नु भएको छ।
5: राष्ट्रपतिको राष्ट्रपतिको चुनाव हारेको एकजना सांसदको चुनाव हारेको मान्छे हुनुहुन्छ,
4: को हुनुहुन्छ भन्नु त,
5: नाम चाहिँ मलाई थाहा भएन, सबै गाउँले के भन्छ भने उनले
4: राष्ट्रपतिले हारेको मान्छे हुनुहुन्छ
5: होइन, उहाँले भनेपछि मात्रै हुन्छ कि अहिले भने हुँदैन भन्दै थिएँ मलाई रसियामा। धेरै मान्छेले के लाग्छ भने ज्ञानेन्द्र चाहिँ रसिया पुगेन, म त रसिया 48 घन्टाभित्र म रसिया 48 घन्टा पछाडि नै म रसिया पुगिसकेको छु, तर मैले भिडियो हालिनँ क्या,
4: तपाईँ पुगेको भिडियो हाल्नुपर्छ भन्ने नै छैन नि, जनताको दुःख सुख
5: नेपालीलाई त केही चाहिन्छ नि त। हजुर, मेरो आफ्नै भाइ, मेरो आफ्नै भाइ आज पनि बेपत्ता छ, 59 जना मान्छे मेरो जिल्लाको अहिले पनि बेपत्ता छ, देशभरि 5,000 मान्छे बेपत्ता छ, सबै बेपत्ता छ त। अब बेपत्ता भए बाढीले बगाएर लगे त्यो मान्छे सरकारले बचाउन सक्नुहोस् भनेर भन्नु हामी मूर्ख बुझ्नु हो,
4: त्यो त त्यो त हुँदैन।
5: तर सुरुङभित्र त मान्छे जीवितै छ नि त,
4: सुरुङभित्र
5: होइन, मैले पहिल्यै भने अब संसदमा मैले भन्दा
4: मलाई पागल भनेको खिचिचौरी भएको कुरा हामी क्लियर,
5: खिचिचौरी होइन, फोन गरेर गाली गर्न सक्नुहुन्छ, सरकारको विरोध गरे मान्छे जिउँदैछ उद्धार गर्दै पनि भन्न नहुने यिनीहरूलाई,
4: त्यो त्यो ब्रिफिङ चाहिँ गलत भयो, प्रधानमन्त्रीसँग ब्रिफिङ गलत गरियो,
5: हामी बराबर ब्रिफिङ भएको छैन, किनभने हामीसँग किन ब्रिफिङ त्यो भयो भने हामीले अनुमानको आधारमा भने होइन, किनभने सुरुङभित्रबाट भागेर आएका मान्छे मेरै गाउँका दाजुभाइ हुन् क्या, उनीहरूले मलाई भनिसकेका थिए
4: प्रधानमन्त्रीले भन्नुभयो भने त्यो सुरुमा कोही पनि मान्छे छैन होइन, त्यो रेस्क्यू गर्ने क्षमतै छैन कुनै विश्वमा पनि
5: भने, अहिले पनि के मान्छेले मलाई मेरा भाइहरूले मलाई भनेको थियो एकजना चाइनिज पनि जिउँदैछ भने, त्यो कुरा पनि मैले भने
4: अझै पनि सुरुङमा चाहिँ फसेका धेरै छन्, तर
5: सुरुङभित्र अब त्यो सुरुङबाट भागेर आएको मान्छेको कुरा सुनियो भने अहिले पनि तपाईँको 200 छोरा जेलभित्र मान्छे जिउँदैछ,
4: 200 छोरामा
5: अहिले नेपाली सेनाको वर्षासँग कुरा गरेर चाहिँ अहिलेसम्म तपाईँ नेपाली सेनाभित्र छिर्न सकेका छैन,
4: तर नेपाली सेनाले के भन्छ भने 131 जना मात्र हराएको थियो सुरुङभित्र भन्ने रेकर्ड निकाल्दैछ,
5: कस्तो विश्वास मान्ने हामीले, इपानले भन्छ 934 जना, अब त्यो सुरुङ मार्गभित्र मान्छे को को छन् भन्ने कुरा कहीँ
4: वैकल्पिक ऊर्जा समूहको इपालले चाहिँ करिब करिब हामीसँग रेकर्ड भयो 859 जना चाहिँ अलरेडी हाम्रो बेपत्ता भएको छ भन्दैछ क्या फेरि।
5: अब यो यसो हुन्छ कि सुरुङमा जानभन्दा पहिला चाहिँ फोटो खिचाउने चलन को को गयो त्यसको डेली रुटिन नै हुन्छ क्या प्राइभेट कम्पनीसँग, त्यो भए हुनाले अहिले आएर हामी दिने समय होइन, अहिले चाहिँ स्पष्ट कुरा के हो भने सरकारलाई साथ दिने, सरकारलाई गरेन भने खबरदारी गर्ने, अब धेरैले के भन्छन् तैँले भनिस्क गरे हो सरकारले भन्छ,
4: उद्धार गरिएका मान्छेहरूको पनि त बिचल्ली छ भन्ने आइरहेको
5: छ क्या, कुरा छैन, अहिले पनि तपाईँको भन्दैछु जो मान्छे सुरुङबाट भागेर आयो ती मान्छेको रेकर्ड पनि छैन क्या, सरकारले उद्धार गरे होइन, उनीहरू आफै भागेर आएका हुन्छ
6: हो भित्रबाट
4: धेरै मान्छे भागेर आएको छ.
6: ती मान्छे त बिचरा हामीले 22 जना त जुम्लाकै मान्छे छ त्यहाँबाट आज सुरु
4: भएको
6: 22 जना मान्छे यहाँ प्राइभेट रूपमा हामीले व्यक्तिगत रूपमा खर्च गरेर जुम्ला गराइसक्यौँ. एउटा खर्च गरिदेऊ भनेर गएको म है विपद व्यवस्थापनमा
4: 35 अर्ब उठिसकेको छ नि त अनि पैसा
6: 500 रुपियाँ पनि दिएन बुझ्नुभयो त्यो जुम्लाको 22 जना मान्छेले.
4: अनि यो 35 अर्ब पैसा कहाँ गयो त्यसो मान्छे?
6: अनि सीतापतिलाई त्यसपछि गएर गृहमन्त्रीलाई मैले अगाडि गएर राखेर बोलेको भनेर
4: 35 अर्ब रुपियाँ कहाँ गयो त्यसो भए सरकारको
6: गरिराखेको छ गरेसमा. अहिले त्यो सरकारले अपराध गरे भन्न मिल्दैन यो यसरी नगरौँ है. तर म्यानेजमेन्ट चाहिँ भएन त्यसको ओइलमा. अब अस्ति प्रधानमन्त्री सांसद बोल्नुहुन्छ 4000 मेगावाट बिजुली चाहिँ यसबाट खेती भयो नेपालमा उत्पादन 4000 छ. त्यो 4000 कसरी खेती
4: उद्धारमा राख्नुपर्ने मान्छे जसलाई घर पठाउनु पर्ने मान्छे अप्ठ्यारो परेको मान्छे जसलाई चाहिँ आर्थिक सहयोग चाहिएको छ त्यो मान्छेले पैसा पाएन भने नेपालीले पठाएको पैसा कहाँ गयो भन्ने त प्रश्न त होला नि त हुँदैन र भन्नु.
6: होइन यो कस्तो भइरहेको छ भने हावा चल्नै हजार काम भयो. अब त्यो उद्धार गरे भने त रसियामा तपाईँको मजाले होटलमा काम गरेर मान्छेले उद्धार गरेर हिलको नेपाल झारिएको छ क्या.
4: होइन हामी नेपाली टिमको मान्छेहरू धेरै गएको छ त्यतिखेर पनि होइन. गृहमन्त्रीज्यूले राम्रो काम गर्नुभएको छ रेस्क्यु गर्नुभएको छ एउटा पाटो होला. तर कम्तीमा पनि जनताहरू खुसी छन् जसको नागरिकहरू चाहिँ रात पाएका छन् तपाईँहरू त्यहाँ जाँदाखेरि
6: चाहिँ त्यहाँका लोकल मान्छेलाई त्यहाँ भिडियो गएर सोध्नुहोस् त बहिनी होइन. म त त्यहाँ बजारको मान्छेहरू के छ भने गा हो
4: त्यो मान्छेले पैसा पाएन भने नेपालीले पठाएको पैसा कहाँ गयो भन्ने त प्रश्न त होला नि त हुँदैन र भन्नु.
6: होइन यो कस्तो भइरहेको छ भने हावा चल्नै हजार काम भयो. अब त्यो उद्धार गरे भने त रसियामा तपाईँको मजाले होटलमा काम गरेर मान्छेले उद्धार गरेर हेलिकप्टर नेपाल झारिएको छ क्या.

0: गर्दाखेरि जनताले विकल्प खोजे अहिले हामीले पनि प्रधानमन्त्रीको सरकारको विरोध गरेको भने सरकारलाई अहिले पनि के अपिल गर्न चाहन्छु भने सिस्टमेटिक रूपमा काम गरिदिनुहोस्। अहिले पनि सुरुङ मार्गभित्र मान्छे छन्, मान्छे सुरुङ मार्गभित्र पनि बेली ब्रिजको कुरा उठिरहेको छ।
1: तपाईँले अस्ति भन्नुभएको थियो होइन, त्यो बेली ब्रिज त हाम्रो हिमेश पन्तजीले झन्डै हालेको बेली ब्रिज त भत्कियो नि त हिजो मात्रै, त्यो त कामै
0: नभएको रहेछ। हिमेश पन्त त को हुँदा
1: राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ता हो नि त उहाँ पनि,
0: त्यो उहाँ होला तर देशको गृहमन्त्रीले हाल्नुभयो त त्यो कुरा
1: हिमेश पन्तजीको कपी गर्नु उहाँले
0: त्यसपछि हाल्नु गृहमन्त्री त्यो बेली ब्रिज बन्ने नबन्ने कुरा यसमा झगडा गर्नु पनि आवश्यक छ। यस्ता
1: गृहमन्त्रीले हालेको कुरा त क्वेसन त बन्यो नि त
0: मान्नेज्यू 1964 सालमा हाम्रो जुम्लामा कालीको जुम्ला कालीको
1: जन्म बनेकै रहेछ भन्ने कुरा त पछि उहाँले हटाउनु भएको छ नि त, उहाँले हटाएर त्यसपछि पति हाल्नुभयो नि त अर्को गृहमन्त्रीले।
0: होइन छोडिदिनु जेसुकै हो, त्यतिखेर मान्छे बताइदियो जेसुकै यसमा कसैको कम्प्लेन गर्नुपर्ने कसैको विरोध गर्नुपर्ने म केही कारण देख्दिनँ, किनभने उनीहरूको हामीले अहिले राष्ट्रवाद धेरै साथीलाई के लाग्छ
1: गृहमन्त्रीले पछि त्यो पुल हटाउनु, पुल हटाएर चाहिँ अर्को हाल्नु भएको छ क्या फेरि त्यो नयाँ
0: जेसुकै गरन्थ्यो हालौँ न बनाउन नबनाउन् त्यो उनीहरूको विषय भएको। अहिले भनेको मुख्य विषय भएको भनेको मान्छे बचाउने, यसमा अलिएर केही फाइदा छैन। डेली ब्रिजहरू बन्नुपर्छ नौलो काम हो त, नेपाली सेनाले 2063 सालमा जुम्ला र कालीकोट जन्मे तपाईँको तल त्यो उसले शिला प्रणालीको पुलमा 7 दिनभित्र डेली ब्रिज योभन्दा ठुलो डेली ब्रिज बनाइसकेको त। डेली ब्रिज भने रेडिमेड पुल हो, ल्याएर जोड्ने त हो नट कस्ने त हो।
1: अब एउटा कुरा के बताइदिनु जाँदा जाँदै भने यो त्यहाँको उद्धार र राहतको काम एउटा होला तर त्यहाँ सुत्केरी महिलाहरू धेरै छन्, जसलाई
0: अहिले पनि के भन्न चाहन्छु
1: धेरै मान्छेहरू चाहिँ सुन्नु मान्दैछु धेरै मान्छेहरू चाहिँ त्यहाँ अपरिचित मान्छेहरू पनि एक ठाउँमा गोलबन्द गरेर राखिएको छ, महिलाहरूलाई दुध चुसाउनै गाह्रो होला बच्चाहरूलाई पनि होइन, त्यो
0: अहिले मैले अहिले पनि के भन्छु भने सरकारलाई त्यो दोष दिनुपर्ने काम भन्दा पनि सरकारलाई अहिले राम्रो काम गरिदियो भनेर हामीले आग्रह गर्ने हो यतिखेर। अब आग्रह पनि विरोध
1: होइन, पैसा उठाएर काम गर्ने हो नि त, पैसा खल्तीबाट हाल्ने होइन नि त मान्दै थियो, पैसा त उठाएर पैसामा गर्नु पर्यो भन्ने छ नि त अहिले त नागरिकहरू
0: गर्नु पर्यो। अब किन अनि फेरि सरकारलाई नभनेर हामीले कसलाई भन्ने,
1: सरकारले काम त गर्नु पर्यो नि त, काम गर्नु पर्यो, पैसा उठेको छ 3-4, 35-40 अरब पैसा उठेको छ, काम गरौँ भन्ने हो क्या अहिले चाहिँ नागरिकहरूको भने यही त हो नि होइन र।
0: अनि मजाले गरिदिनुहोस्, किनभने यहाँ केही छैन, तपाईँको सरकारको विरोध गर्नुपर्ने कुनै कारण छैन, किन विरोध गरेर हामी मन्त्री हुने होइन, हामी प्रधानमन्त्री हुने होइन, भए पनि राष्ट्रपति मान्छे हुनु नभए पनि राष्ट्रपति मान्छे हुने हुन होइन, अहिलेको प्रतिपक्षहरू तपाईँको सरकार चलाउने हैसियत राख्दैनन्, त्यो कारणले सरकारको कुरा कुनै प्रतिपक्षको कुरा होइन। तर स्पष्टका साथमा के भन्न चाहन्छु भने मजाले काम गर्नुहोस्, हाम्रो सहयोग कामेर पर्छ हामी सहयोग गर्छौँ होइन, त्यो कुनै अब प्रधानमन्त्रीका विरुद्ध गृहमन्त्रीका विरुद्धको कुरा होइन। तर एउटा कुरा के हैसियत राख्नुपर्छ भने जनताको जनप्रतिनिधि सबै बराबर हो यो देशमा, किनभने कसैका तपाईँको गतिल्ला कसैका अगतिल्ला भन्ने हुँदैन, किनभने जनताले विचारै पठाएको हुन्छ, जनताले अनुमति गरेर पठाएको हुन्छ। हाम्रो कर्तव्य के हुन्छ भने आफूले सकेको सहयोग गर्ने, जानेर सहयोग माग्नुपर्ने, सहयोग माग्ने हो हामीले होइन, जस्तो मैले मागेँ त, मैले मसँग अहिले अधिकार के छ भने 66,000 महिनाको तलब चलाउने अधिकार मसँग छ है, मैले 66,000 रुपियाँ तलब चलाउँछु भने सुदन गुरुङ र बालेन्द्र शाहजीले यो देशमा अहिले तपाईँ 17 खर्ब बजे चलाउन पाउँछन्। मैले एकजना सोखी शक्ति मात्र परिचालन गर्न पाउने मसँग अधिकार छ भने उहाँहरूसँग तपाईँको झन्डै 1,00,000 आर्मी, 77,000 निजामती कर्मचारी, 77,000 तपाईँको नेपाल प्रहरी, 78,000 गरी भने 3-4 लाख तपाईँको कर्मचारी परिचालन गर्ने उहाँसँग अधिकार छ। हामीले त्यो आफ्नो स्रोतलाई प्रयोग गरिदिनुहोस् भनेर हामीले आग्रह गर्नु भनेको विरोध होइन। र अब यदि अहिले पनि भन्छु, किनभने अहिले पनि भन्छु सुरुङ मार्गमा गतिलोसँग अहिले जसरी पछिल्लो पटक काम भयो, जब तपाईँले विदेशीलाई अनुमति दिनुभयो तब जब तपाईँले स्थानीय तपाईँले त्यो प्राविधिकलाई अनुमति दिएपछि बल्ल मान्छे बाँच्यो त्यहाँ राष्ट्रपति सांसद सागरजीले बताए होइन, त्यहाँ
1: सागरजीको त कामै थिएन, त्यहाँ चाहिँ श्रीरामजीको काम छ अलिकति, उहाँ किनभने पिकियो
0: होइन, श्रीरामजी सागरजीले जो गर्नुभएको छ म त्यो नराम्रो भन्दिनँ, उहाँ इन्जिनियर इन्जिनियर छ केही न केही क्षमता होला। अब अहिले एकजना सांसद भएर अनि त्यो सामान सामान बोकेर बाँड्दै हिँड्ने भने त्यो ओडादेखि गरिहाल्छ, सांसदले किन गर्न पर्यो, त्यो ओडादेखि गरेन, त्यो भए हुनाले आफ्नो अधिकार कर्तव्य के छ त्यही अनुसार गरौँ। र अहिले पनि अपिल गर्न चाहन्छु सुरुङभित्र मलाई छिरछिर भन्नु, पहिला प्रधानमन्त्रीलाई पनि छिरा भन्नु, म पनि छिर्छु, अनि एकैवटा बेल्ची हानौँला क्या, अनि एकैवटा हामीले बेल्ची हानेर जनता बस्ने हो र, हामीले त हामी जान छोडेर प्राविधिकलाई पठाउनु पर्यो। अस्ति गृहमन्त्रीले मलाई के भन्नुभएको थियो, तपाईँ जानुहोस् भन्नुभयो, मलाई मैले स्पष्ट भने मसँग सुरुङभित्र छिर्ने सिट छैन, मसँग त्यो अनुभव छैन, मैले त्यो पढेको होइन, मेरो सट्टा बरु कुनै प्राविधिक पठाउनुहोस्, कुलमान घिसिङलाई पठाउनुहोस् भनेको थिएँ मैले, त्यो कुरा त मैले संशोधन राखेँ नि त, कुलमान घिसिङ त हामीभन्दा विज्ञ होला नि त,
1: उहाँको त सुझाव पनि लिनुभयो प्रधानमन्त्रीज्यूले, उहाँसँग भेट पनि
0: भयो, त्यो सुझाव कहिले लिनुभयो, 8 दिन 9 दिन पछि लिनुभयो, त्यो सुझाव सुरुको दिन लिन सकिँदैन थियो या दोस्रो दिनमा लिन सकिन्थ्यो त, धेरै मान्छे बस्थ्यो त बहुमतको, पहिला केपी शर्मा ओलीले पनि बहुमतै ल्याएका हुन् है, त्यसले पनि त्यतिकै आएका होइनन्।

0: टिका लाएर आएका होइनन् केटीहरू, शेरवाद देवार पनि टिका लाएर आएका होइन, तपाईँहरू जस्तै बाउ मात्रै लिएर आएका हुन् है।
1: परदेशबाट नेपालको जुनै ठाउँ
2: खुसी वालेट वा बैंक खातामा तुरुन्तै खुसी पत्ता।

0: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो 83 PM
1: रेडियो साइनो 89.8 MHz तपाईँ हाम्रो अटुट साइनो

0: डेड बडी ब्याग जस्ता प्राविधिक सहयोग प्राप्त भएको उहाँको भनाई छ। केरुङ रसुवा नाका अवरूद्ध भई सप्लाई चेनमा समस्या आएपछि कोरला नाकामा थप जनशक्ति खटाई सामान भित्राउने व्यवस्था गराइएको र अर्थ मन्त्रालयद्वारा व्यवसायिक पुनरुत्थान प्याकेज कार्यान्वयन रहेको उहाँको भनाई छ। अर्थ सचिव उपाध्यायले पूँजी बजार र सुदृढीकरण एफटीएफको निगरानी सूचीबाट बाहिरिने रणनीति र सार्वजनिक पूर्वाधारमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त कोषको संचालक समिति गठन गरिएको जानकारी दिनुभएको छ। बैठकमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बाढ़ीपछि खोज तथा उद्धार कार्यलाई निरन्तर जारी राखिएको बताउनुभयो। चिलिमे र तेसुले 3A 3B को आन्तरिक कनेक्टिभिटी भएका सुरुङमा विशेष ध्यान केन्द्रित भएको उहाँको भनाइ छ। विपदपछिको प्रारम्भिक पुनर्वहालीका लागि अर्ली कभरी 1-4 महिनाको योजना अघि सारिएको छ। यसै गरी अर्थ समितिले रसुवा बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित सुझाव सरकारलाई दिने प्रयोजनका लागि अध्ययन अनुसन्धान गर्न उपसमिति गठन गरेको छ। आज बसेको समिति बैठकले सम्बन्धित मन्त्रालय र विभिन्न निकायसँग समेत समन्वय गरेर निर्देशन सुझाव तयार पार्ने जिम्मेवारी उपसमितिलाई दिएको छ। उपसमितिको संयोजकमा सुशील खड्का तोकिनु भएको छ। भोटेकोशी बाढ़ी पीड़ितका लागि संकलन गरिएका राहत सामग्रीको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्थलगत अनुगमन गरेको छ। काठमाडौँको सामाखुशी स्थित राधा स्वामी सत्संगमा भण्डारण गरिएका सामग्रीको वरिष्ठ खाद्य अनुसन्धान अधिकारी डाक्टर बालकुमारी शर्माको टोलीले निरीक्षण गरेको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 बमोजिम गरिएको अनुगमनका क्रममा प्याकेट बन्द खाद्य वस्तुको अवस्था सन्तोषजनक पाइएको छ। चाउचाउ बिस्कुट जुस नुन र प्याकेटका चामलमा उद्योगको नाम ब्याज नम्बर म्याद बाँकी नरहेको पाइएको विभागले जनाएको छ। ललितपुरको साध्य बाटो स्थित स्विमिङ पूल कम्प्लेक्स परिसरमा निर्माण गरिएका जयन्ती आन्दोलनका 45 जना सहितको शालिग अनावरण कार्यक्रम आज स्थगित भएको छ। निर्मित शालिग सहितको वास्तविक अनुहारसँग नमिलेको भन्दै परिवारका सदस्यले आपत्ति जनाएपछि अनावरण कार्यक्रम रोकिएको हो। परिवारले शालिगको अनुहार नसचाएसम्म अनावरण गर्न नदिने अडान लिएपछि कार्यक्रम स्थगित गरिएको थियो। शालिग अनावरण कार्यक्रममा सहभागी हुन पुग्नुभएका गृहमन्त्री सुबन गुरूङ समेत शालिग अनावरण नगरी फर्किनु भएको छ। माग सम्बोधन भएपछि मात्रै अनावरण प्रक्रिया अघि बढ़ाउने तयारी भएको बताइएको छ। प्रतिनिधि सभाको बैठक अहिले जारी छ। अहिले विभिन्न सांसदहरूले आफ्नो धारणा राखिरहनु भएको छ। राजपा सांसद एवं जेएनजी सहितकी आमा रचना खतिवड़ा खत्रीले जेएनजी सहितले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो। हिजो मंगलबार जेएनजी सहितको सम्झनामा आयोजित स्मृति सभामा बोलाउँदा पनि नआएको भन्दै उहाँले आपत्ति जनाउनुभयो। निमन्त्रणा दिएर आउन बोल्न आग्रह गरेको पनि उहाँले जनाउनु भएको छ। उहाँले प्रधानमन्त्रीलाई सो कुरा बताउनु भएको र बिहान 7 बजेदेखि आग्रह गर्दा पनि प्रधानमन्त्री बालेन्द्र शाहले साँझ 7 बजे मात्रै स्टाटस लेखेको भन्दै आपत्ति जनाउनु भएको छ। जेएनजी आन्दोलन भएको 1 वर्ष भयो। जेएनजी सहितले देशले सहित पायो, एक दिन विदा पायो। उहाँले भन्नुभयो निमन्त्रणा दिएर कि त आइदिनुहोस्, केही त बोलिदिनुहोस्, जेएनजी सहितको नाममा केही त लेखिदिनुहोस् भनेर बिहान 7 बजेबाट भन्दा भन्दा बेलुकी 7 बजे स्टाटस त आयो। अन्तमा 1 वर्षपछि शहीदलाई श्रद्धांजलि। उहाँले सोही प्रसंगमा सरकारलाई थप 2 प्रश्न गर्नुभयो। अब म यो सरकारलाई 2 प्रश्न सोध्न चाहन्छु। शहीदले न्याय कति वर्षमा पाउँछ? सरकार शहीद र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ? उहाँले भन्नुभएको छ। सांसद खतिवड़ाले गत वर्ष भदौ 23 गतेको जेएनजी आन्दोलनका क्रममा 23 वर्षीय छोरा रसिक खतिवड़ालाई गुमाउनु भएको थियो। यसै गरी जेएनजीसँग सरकारले गरेको 10 बुधे सम्झौता कार्यान्वयनको विषय पनि आजको प्रतिनिधि सभामा उठेको छ। यो कहिले कार्यान्वयन हुन्छ भनेर सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरूषोत्तम शुभ प्रभात यादवले यो विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यसै गरी आजकै संसद बैठकमा बोल्दै जेएनजी दिवसका अवसरमा आयोजित कार्यक्रममा विवादित धर्मगुरूलाई मंचमा राखिएको प्रति राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले संसदमा असन्तुष्टि पोख्नु भएको छ। राज्यसभा सांसद मधुकुमार चौलागाईले बुधबारको प्रतिनिधि सभा बैठकमा यसबारे असन्तुष्टि राख्नु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले भोटेको सुबारीलाई लिएर जलवायु न्यायको ढोका ढकढकाउने बताउनु भएको छ। आजको जारी प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रपा सभापति लामिछानेले भोटेकोशी बाढ़ीमा मृत्यु हुनेहरूलाई जलवायु अन्याय पीड़ितको संज्ञा दिनुभयो। आफूले नगरेको गल्तीमा उनीहरूले ज्यान गुमाएको लामिछानेको भनाई छ। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेहरू जलवायु अन्यायका पीड़ित हुन् उहाँको भनाई छ। यस विषयमा न्यायका लागि पहल गर्नुपर्ने उहाँको भनाई थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: जम्मा गराए। सँगै सँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो मोबाइल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौं। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, धुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660111110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। नेपाली खबर।
2: अब बाँकी खबर। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ 23 र 24 गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। व्यक्ति स्मृति दिवसको अवसरमा आज भिडियो सन्देश दिँदै सभापति थापाले भदौ 24 गते आफ्नो घर समेत जलेको स्मरण गर्नुभयो। थापाले उक्त दिनको आफ्नो व्यक्तिगत पीड़ा भन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीड़ा ठूलो भएको बताउनु भएको छ। उहाँले भदौ 23 गते शान्तिपूर्ण आन्दोलनमाथि भएको राज्य दमन र आन्दोलनमा घुसपैठ गरी हिंसा भड़काउनेको पहिचान गर्नुपर्ने बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका 2 खैरघारीमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार 2 जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गल्छीबाट सिमलेतर्फ जाँदै गरेको 52 57 4322 नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। मृत्यु हुनेमा गल्छी गाउँपालिका 5 का दिनेश तामाङ र हरि तामाङ रहेको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि बढ़ाएको छ। पछिल्लो समयमा समाजमा मानसिक स्वास्थ्य समस्या बढ़दै गएको पाइएपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पहिचान उपचार र नियन्त्रणमा बढ़ी जोड़ दिँदै आएको छ। मन्त्रालयका अनुसार त्यस समस्या ग्रामीण भेगभन्दा शहरी क्षेत्रमा बढ़ी देखिएको छ। मानसिक स्वास्थ्य समस्याको न्यूनीकरण तथा रोकथामका लागि मुलुकका 7 प्रदेशमध्ये सबैभन्दा पहिला कर्णाली प्रदेशले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति तथा कार्ययोजना निर्माण गरेको हो। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
4: बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
4: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड.

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। संयुक्त राष्ट्र संघको 81 महासभा शुरू भएको छ। संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा शुरू भएको महासभा आगामी 29 सेप्टेम्बरसम्म जारी रहनेछ। विश्वासको पुनर्स्थापना रूपान्तरणको व्यवस्थापन सबैका लागि काम गर्ने संयुक्त राष्ट्र संघ भन्ने नारासहित 20 दिन चल्ने महासभाको बैठकलाई अध्यक्ष खालिलुर रहमान र महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नु भएको छ। यता बेलायतको हवाई यातायात व्यवस्थापन प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण देशभर 1000 भन्दा बढ़ी उडान रद्द भएका छन्। समस्याका कारण हजारौं यात्री प्रभावित भएका छन्। र खेल खबर। नेपालको पुरूष भलिबलमा पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज लीगले कोटभित्रको रोमाञ्चक प्रतिस्पर्धासँगै कोट बाहिर पनि भलिबलको क्रेज बढ़ाएको छ। नेपाल भलिबल लीगको पहिलो संस्करणले कबड हलमा दर्शकको बाक्लो उपस्थिति

110 रूपियाँ प्रधानमन्त्री दैविप्परको पुद्दार कोषमा जम्मा गरिएको छ। कर्णाली शिवराज 8 अंक सहित शीर्ष स्थानमा अपराजित छ भने उडान वायर मंखवायर र अहमद मुस्ताफाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। नेपालको पुरूष भलिबलमा पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज लीगले कोर्टभित्रको रोमाञ्चक प्रतिस्पर्धासँगै कोर्ट बाहिर पनि भलिबलको क्रेज बढ़ाएको हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। बाढ़ीपछिको प्रभावलाई सम्बोधन गर्न अर्थतन्त्र पुनरुत्थानका प्याकेज अघि बढ़ाइएको सरकारद्वारा जानकारी। बाढ़ीको आर्थिक क्षतिबारे सरकारलाई दिने निर्देशन तयार पार्न अर्थ समितिले बनायो उपसमिति। प्रतिनिधि सभा बैठक जारी। जेएनजी शहीदहरूले कहिले न्याय पाउने भन्दै सरकारसँग प्रश्न। आन्दोलनका शहीदको शालिक अनावरण कार्यक्रम स्थगित। शालिक शहीदको वास्तविक अनुहारसँग नमिलेको भन्दै परिवारका सदस्यले जनाए आपत्ति। भोटेकोशी बाढ़ी पीड़ितका लागि संकलन गरिएका राहत सामग्रीको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरे स्थलगत अनुगमन। जेएनजी दिवसको कार्यक्रममा विवादित धर्मगुरूलाई मंचमा राखिएको प्रति रासपा सांसदद्वारा संसदमै असन्तुष्टि। राष्ट्रसंघको 81 महासभा शुरू। विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा। प्राविधिक समस्याका कारण बेलायतमा 1000 भन्दा बढ़ी उडान रद्द। र नेपालको पुरूष भलिबलमा पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज लीगले कोर्टभित्रको रोमाञ्चक प्रतिस्पर्धासँगै कोर्ट बाहिर पनि भलिबलको क्रेज बढ़ायो। नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि

सुनाई साथी दोधारमा परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया हुन्छ पत्याउनु भनी सुन्छु रातले फकाउँछ काम

0: केटा म त सक्दिनँ हिँड्ने यहाँ कति दिन लाग्छ अन्त
1: आज गएर देउराली बस्ने हो अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
0: हो र
2: यसको हिँडाइले त चार दिन पनि पुगिन्न जामिनँ

पहिलो समय सूचक अहिले दिउँसोको चार बज्यो। 8:00 PM

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सधैँ सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सधैँ छ।
1: डेङ्गु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाइबाट सूचना सिन्धिको डेङ्गु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5-7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये दुई वा दुईभन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टुकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, शुद्ध झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
2: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू। धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढ़ाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढ़ी हुन्छ।
3: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढ़ाउँछ।
2: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढ़ी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
3: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढ़ाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
2: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
3: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनाव मुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
2: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने।
3: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 मा 24 घण्टा सेवा उपलब्ध छ।
2: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा, जनस्वास्थ्य कार्यालय चितवन।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सही।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
6: सम्पर्क नम्बर 9845082997,
4: 9855109997।
7: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
8: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
7: कलेजका विशेषताहरू:
8: पर्याप्त सुविधा सहित आफ्नै भवन,
7: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
8: पर्याप्त छात्रवृत्ति व्यवस्था,
7: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
8: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
2: जापानिज इन्सेफ्लाइटिस, क्युलेक्स गाँठको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने किट जन्ने सरुवा रोग हो। यो लामखुट्टे, सुँगुर, बंगुर, हाँस जस्ता पशु पक्षीलाई टोकेपछि मानिसबाट मानिसमा सर्दैन। लक्षणहरू: अचानक उच्च ज्वरो आउनु, बेसरी टाउको दुख्नु, बान्ता हुनु, शरीर काम्नु, घाँटी अर्रो हुनु, बेहोस हुनु। यो रोग लागेपछि पक्षघात हुने, अपाङ्ग हुने र अन्त्यमा मृत्यु समेत हुन सक्दछ। त्यसैले यो रोगको कुनै पनि लक्षण देखिन साथ बिरामीलाई जति सक्दो चाँडो नजिकको अस्पतालमा लैजानु पर्दछ।
9: यो रोगबाट बच्ने उपायहरू: लामखुट्टेको टोकाइबाट बस्ने, घर वरिपरि पानी जम्ने खाल्टा खुल्टी पुर्ने, बालबालिकालाई यो रोग विरुद्धको खोप लगाइदिने, सुँगुर, बंगुर, हाँस जस्ता घर पालुवा पशु पक्षीलाई व्यवस्थित तरिकाले घरदेखि टाढा राखी पाल्ने, सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनो जाली हाल्ने। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय, चितवन।
10: आमा, एक गिलास दही खाऊ न, सारे गर्मी हो।
11: आमा, मलाई दूध है।
10: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
12: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
10: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
12: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। सिंहबाद भरतपुर तहस दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर तहस इन्द्रेणी टोल भरतपुर तीन बेलसोक
13: लौ न लौ लौ चटाइन पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
14: हुन्न हुन्न चटाइन गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
15: हो र
14: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
15: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
14: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
15: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
14: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
16: नेपाल सरकार विज्ञापन बोर्ड
17: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट स्पाइनो

सफाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने:
2: वेभिस्ट्रिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना: चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
6: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
7: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
6: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
7: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
6: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि।
8: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्लेक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
7: सम्पर्क नम्बर 98-750-82-997,
5: 98-550-10-997।
9: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना। कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
10: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359।
11: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
12: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
11: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
12: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
11: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
12: नेपाली
11: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो भूत।
13: के तपाईं ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
14: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल क्लासिक कम्प्युटर भरतपुर 20 सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855552754 9455220754 इमेल lok.logic2@gmail.com
15: हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसी मा पनि काम गरिन्छ। लोजिक सोलुसन
16: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
14: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा?
16: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपोर्ट मूल्यमा पाइन्छ।
14: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल लिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर 20 चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 9845509986।
17: रेडियो साइनो 89.8 MHz, तपाईँ हाम्रो अटुट साइनो।
0: आमाले मिठो खाना दिनुहुन्छ, अनि बाबाले काखमा लिनुहुन्छ।

0: रेडियो स्पाइनो 89.8 MHz तपाईँ हाम्रो अटुट स्पाइनो।
1: ए साथी, ऊ त्यो माथि हेर त, बादल भन्दा माथि, कति राम्रो सुन्नुलाई, त्यही जान मलाई। आहा, कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुर्याइदिन्छ र?

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM।

0: व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवा ग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा, मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन। सम्पर्क नम्बर 056493495।

0: No! No! No!
1: सफाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.1 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो।

जापानिज इन्सेफ्लाइटिस क्युलेक्स गाँतको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने किटजन्य सरुवा रोग हो। यो लामखुट्टे सुँगुर बङ्गुर

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: 100-4477. Classic Tech, Zatima Payo, Setima Payo.
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: सीता जाउँ बाहिर पसलमा के खाएर आइहाल, अहिले फेरि ढिलो होला नि.
3: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने. आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि. यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु.
2: ओहो, तिमी त घरको खाने भएछौ नि.
4: के को सर सल्लाह हो दुईजनाको?
3: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर.
4: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ. यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन. धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ.
2: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ. यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि. यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि.
5: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं. हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ. ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब CIM.
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ.
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो. तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषयमा आइन्छ.
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ.
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ.
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं.
6: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं. जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र OARC, सामुदायिक रेडियो उदयपुर र CIM.
8: प्यासो फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
11: CIM को साझा खबर अब नेपाली पात्रोमा पनि.
12: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
11: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि.
12: नेपाली पात्रो अब तपाईँको मोबाइलमा.
13: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम.
14: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 मा फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्. हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
13: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
15: जैले पनि यस्तै गर्छ एक बिहानै र समसाझै।
16: को हो यो?
17: हामी
12: सामुदायिक सूचना नेटवर्क CIN साझा खबरको साथमा आएका छौ।
17: सुन्न नबिर्सनुस् है,
12: हरेक दिन बिहान 6 बजे र बेलुका 7:30 बजे साझा खबर, अब सारा नेपाल तपाईसँग।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र OERC, सामुदायिक रेडियो उदयपुर र CIN।
18: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस् रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाईफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: ग्यासको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
3: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
2: ओहो, तिमी त घरको खाने भएछौ नि।
4: के को सरसल्लाह हो दुईजनाको?
3: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
4: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
2: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
5: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब सीआईएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: डेंगू ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले भीममा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी प्लास्टिकका भाँडाहरू टिनका डब्बाहरू ड्रमहरू थोत्रा वा पुराना टायर गमला कुलरमा जम्मा भएको सफा पानी खुल्ला पानीको ट्याङ्की आदिमा फूल पार्दछ। यो लामखुट्टेले फूल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा टिन ड्रम टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं। अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिउँ कि भनेको, विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
2: लिउँ चाहिँ होइन, कन्डिसन एन्ड ओक्सबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
1: ए हो र, म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र किराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
4: प्राइटर अमित परसाई भटभटी रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98 5 50 82 751।
5: स्कर्ब टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइतलले चोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्ब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
6: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन सुन्ने?
7: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझिन छोरी?
8: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
7: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
9: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छ नि।
7: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 9845082997,
2: 9855010997।
10: होइन है दिदी, कतै हुनुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
11: मेरो मोबाइल देखेर जहिले डिस्काउन्छ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
10: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
11: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 9845509386।
12: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
13: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
12: नेपाली चाड पर्व तथा शुभ साहित्यको विस्तृत विवरण,
13: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
12: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
13: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
12: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
14: ए लौ न लौ लौ, चट्याङ पर्न आँट सबै जाने यता आउ त यता, यो ठुलो रुखको फेदमा बसौ।
15: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
16: हो र?
15: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
16: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
15: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
16: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
15: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।

बड़ी बुम्बा

0: रेडियो साइन 89.8
1: मेगाहर्ज इतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: शेरबहादुर देउवाद्वारा राजनीतिक सक्रियताको घोषणा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: आर्टिफिशियल इन्टेलिजेन्स सम्बन्धी ठूलो संस्था एन्थ्रोपिकका अनुसन्धानकर्ताहरूले उक्त प्रविधिले मानवतालाई खतरा निम्त्याउन सक्नेमा चिन्ता लागेको बताएका छन्। एक पूर्व सहकर्मीको समर्थनमा पत्र लेख्दै एन्थ्रोपिकका अलाइनमेन्ट साइन्स लिड इभान हबिङ्गरले आगामी दशकभित्र एआईले हामी सबैलाई सिध्याउने सम्भावना 10% भन्दा बढ़िरहेको उल्लेख गरेका छन्। उनका अनुसार एआईको वर्तमान अवस्थाबाट कम जोखिम भए पनि त्यसले चाँडै एउटा बिन्दुमा सुधार ल्याउन सक्छ जहाँ मानव अस्तित्वमाथि खतरा निम्तिन सक्छ। यसअघि एन्थ्रोपिकका एक पूर्व कर्मचारीले मानवको अरू कुनै गतिविधिले यो तहको खतरा उत्पन्न नगराएको बताएका थिए। चीनको सबैभन्दा ठूलो मेसेजिङ सेवा वीच्याटको स्वामित्व रहेको टेन्सेन्टले 1 अर्ब भन्दा बढ़ी प्रयोगकर्तालाई जोखिममा पार्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएकोमा अमेरिकी साइबर सुरक्षा कम्पनीलाई धन्यवाद दिएको छ। वीच्याटको कल मार्फत केही सेकेण्डभित्रै एउटा मोबाइलबाट अर्को मोबाइलमा फैलिन सक्ने एआईबाट संचालित साइबर हमला गर्ने वर्म विकास गरिएको क्यालिफले जनाएको छ। एपमा रहेको सुरक्षा कमजोरी पत्ता लगाउन केही दिन मात्रै लागेकोमा सफ्टवेयर तयार गर्न एक भन्दा बढ़ी समय लागेको अनुसन्धानकर्ताहरूले बताएका छन्। टेन्सेन्टले उक्त सुरक्षा कमजोरी अहिले समाधान भइसकेको जनाएको छ। युरोपमा आफ्नो सबैभन्दा ठूलो एउटा लगानीमा गुगलले फिनल्याण्डमा कम्तीमा 15 अर्ब डलर खर्च गर्न लागेको छ। उक्त लगानी गुगलको एआई महत्वाकांक्षालाई सघाउने डेटा सेन्टर र अरू डिजिटल पूर्वाधार निर्माणमा खर्च गरिनेछ। 2 वर्ष निर्माण कार्यमा मात्रै 37,000 जागिर सिर्जना हुने गुगलको अनुमान छ। गुगलकी प्रमुख लगानी अधिकारी रूथ फोराटले भने गुगलको यो दीर्घकालीन लगानीको घोषणाले फिनिस नेतृत्व जनशक्ति र डिजिटल रूपान्तरण प्रतिको हाम्रो आत्मविश्वासलाई दर्शाएको छ। गुगलकी प्रमुख लगानी अधिकारी चिसो वातावरण र तुलनात्मक रूपमा सस्तोमा बिजुली पाइने फिनल्याण्डमा पछिल्ला वर्षहरूमा डेटा सेन्टरहरूको निर्माणमा वृद्धि भएको छ। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसालीका इजरायलहरूद्वारा उत्पादित सामानमाथि प्रतिबन्ध लगाउने ब्रिटेन र युरोपेली मुलुकका कतिपय नागरिक तथा संस्थाहरू विरूद्ध इजरायलले थप कदम चालिरहेको छ। इजरायलका डायस्पोरा मामिला मन्त्रीले अक्सफाम र सेभ द चिल्ड्रेन लगायत संस्थाका प्रतिनिधिहरूलाई मुलुक प्रवेश गर्न नदिन सीमा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। इजरायलले ब्रिटेनलाई इस्ट जेरुसलेममा रहेको उसको वाणिज्य दूतावास 30 दिनभित्र बन्द गर्न भनेको छ। र जल सुरक्षा सम्बन्धी ब्रिटिश संस्था युकेएनटीओले इरान तथा अमेरिका बीच पछिल्लो समय तनाव चुनिँदा थुप्रै व्यापारिक जहाजहरूमाथि हमला भएको जनाएको छ। उसका अनुसार एउटा जहाज ढल्किएको देखिएको छ जसमा पानी पसेको हुन सक्छ। अर्कोतर्फ इराकी अधिकारीहरूले 30 लाख ब्यारल इन्धन बोकेको एउटा ट्याङ्करको आगो निभाएको बताएका छन्। उक्त ट्याङ्कर इराकी जल क्षेत्रमा ड्रोन हमलामा परेको उनीहरूले जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले बाढ़ीले निम्त्याएको विपत्तिमा सरकारले गरिरहेको कामको प्रशंसा गरेका छन्। कतिपयले सरकारको सक्रियतामाथि प्रश्न उठाइरहेका बेला प्रतिनिधि सभाको आजको बैठकमा सभापति लामिछानेले विपदमा परेकाहरूको आक्रोश र सन्तुष्टिलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। संकटको घड़ीमा ऐक्यबद्धता देखाएको भन्दै उनले विपक्षी पार्टीहरूको प्रशंसा पनि गरे। सभापति लामिछानेको आजको सम्बोधन बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित थियो, जसक्रममा उनले सरकारले गरिरहेका कामदेखि उठेका प्रश्न र आलोचनासम्मको चर्चा गरे। विपदमा राज्य कहाँ छ, के गरिरहेको छ भन्ने प्रश्न आफूले सुनेको बताउँदै उनले त्यसको जवाफ दिए।
2: राज्य यति बेला त्यो काहाली लाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। राज्य यति बेला सर्वस्व गुमाएर खुला आकाश मुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छाहारी बन्न रात दिन खटिएको छ। राज्य यति बेला भेलले बगाएका सड़क र चुडिएका पुलहरू मात्र होइन, विपदले फुटाएको नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ।
0: उनले सरकारको बचाउ गर्दै भावी योजना बनाइरहेको पनि सुनाए।
2: राज्य यति बेला भविष्यमा फेरि यसको नियति कहिल्यै भोग्न नपरोस् भनेर बलियो पूर्व तयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको छ। र राज्य यति बेला आफ्ना सम्पूर्ण सीमा स्रोतहरूको अभाव र थकानलाई पछ्याएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ। हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होलान्, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
0: लामी छानेले सरकारको आलोचना र उसलाई सच्याउन दिइने दबावलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए, तर विपदको क्षणलाई राजनीतिक लाभ र हानिको विषय बनाउन नहुने उल्लेख गर्दै उनले विपक्षी पार्टीहरूले देखाएको ऐक्यबद्धताको प्रशंसा पनि गरे।
2: विपत्तिका समयमा हामी सरकारको साथमा छौ भनेर विपक्षी दलका नेताहरूले गर्नुभएको उद्घोष केवल सामान्य अभिव्यक्ति होइन, एउटा ठूलो प्रतिबद्धता र परिपक्व राजनीतिक संस्कार हो। म खुला हृदयले उहाँहरूको प्रशंसा गर्न चाहन्छु।
0: उनले बाढ़ीलाई उनकै शब्दमा राष्ट्रिय महत्वको जलवायुजन्य विपत्ति घोषणा र क्षति र अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न प्रस्ताव पनि राखेका छन्। अहिलेसम्म रसियाको बाढ़ीमा ज्यान गुमाएका करिब 1370 जनाको शव फेला परेको अधिकारीहरूले बताएका छन्। हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन्। तीमध्ये कैयौंले सरकारले बनाएको अस्थायी शिविरमा आश्रय लिइरहेका छन्। तर ती महिला मैत्री नभएको गुनासो सुनिएको छ भन्छन् नुवाकोटबाट शक्तिमाया तामाङ।
3: अधिकांश होल्डिङ सेन्टरहरू विद्यालय, क्लब भवन, होटल लगायत स्थानहरूमा बनाएको छ। पाउरी त्रिशुलीमाथि कोलोनीमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएकी सुनिता तामाङले आफूहरू बस्दै आएको होल्डिङ सेन्टरमा समस्यामै समस्या रहेको बताइन्। होल्डिङ सेन्टरमा खानाको राम्रो सुविधा रहे तापनि आफूहरू बस्ने ठाउँमा सीमित संसार मात्र रहेकाले निकै समस्या खेप्नु परेको स्नेह तामाङले बताइन्। होल्डिङ सेन्टरमा पानीको अभाव, भीड़भाड़, जथाभावी रहेको फोहोरको कारण रुवाखोकी लगायत विभिन्न रोगहरू दिन प्रतिदिन बढ़न थालेको विपना लामाले बताइन्। होल्डिङ सेन्टरमा भएको समस्याबारे जानकारी आए लगतै समाधानमा निरन्तर पहल गर्दै आएको विभिन्न नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए।
4: अलिकति केही समस्या पक्कै पनि यहाँ वारी भन्दा पारि छ नि, MI-17 मार्फतै हामी 3,000 भन्दा बढी मिटर पाइपहरू हामीले त्यहाँ पठाएर द्रुत गतिमा वाटर सप्लाईको लागि कदम चलिरहेछ।
3: वहाँ वितरण तथा विभिन्न निकायबाट आएका स्वयंसेवकहरू त्रिशुलीमाथि कोलोनीमा पुग्न निकै कठिन भएको कारण अलि समस्या भएको सरकारी अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अर्को विषय, आज भदौ 24 गते गत वर्ष राज्यका सबैजसो प्रमुख अंगका भवनमा आगजनी भएको दिन राष्ट्रिय योजना आयोगले क्षतिको आकलन गर्दै 3 वर्षभित्र पुनर्निर्माण गर्ने बताएको थियो। के त्यो लक्ष्य अनुसारको काम भइरहेको देखिन्छ? साथी अशोक ढालले यो प्रश्न सोधेका थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई।
5: होइन, त्यस्तो अब निजी क्षेत्रहरूले अब आफै बनाएतिर दिए होइन, व्यक्तिगत घरहरू पनि अब धेरै ठाउँमा आफै बनाइसकेका छन्। तर सरकारी संरचना अब सुन्नतर अहिलेसम्म बन्न सकेको छैन। राष्ट्रपति भवन अगाडिको अवस्था त्यस्तो देखिन्छ। जुन हिसाबले पुनर्निर्माण गति हुनु पर्यो त्यो चाहिँ बुझेको छैन। तर यसको लागि नयाँ सरकार आउने क्रममा विशेष परिस्थितिमा भएको आम निर्वाचन यी कारणले हुनसक्छ, तर कुनै पुनर्निर्माण चाहिँ भएको छैन।
6: त्यसका लागि यो आर्थिक वर्षमा सरकारले छुट्याएको बजेट पर्याप्त छ जस्तो लाग्छ यहाँलाई?
5: सबै तहको बजेटहरू प्रयोग गरियो भन्ने हुन्थ्यो होला, तर अहिले सरकारसँग नयाँ चुनौती थपिएका छन्। होइन, सरकारको हरेक विकासका खर्चहरू ऋण लिएर गर्नुपर्ने अवस्था छ। सरकारले सायद पुनर्निर्माणलाई छुट्याउने बजेट पनि त्यो विकास बजेटहरू पर्छ। त्यस कारणले अब यो बाढ़ीको क्षतिबाट अर्थतन्त्रमा ऊर्जा निर्यात बढाउने रेभिन्यू होस्, भन्सारा बढाउने राजस्व होस्, अथवा त्यो आर्थिक गतिविधि प्रवर्धन भएबाट आउने राजस्व होस्, हाइड्रो पावर बढाउने रोयल्टी होस्, पर्यटक बढाउने विदेशी मुद्रा होस्, यो सबैमा असर परेको छ भने चाहिँ सरकारलाई आगामी 2-3 वर्षसम्म पुनस्थापन, पुनर्निर्माण र निजी क्षेत्रको हौसला बढाउनेमा विभिन्न प्रकारका कर छुटहरू दिनुपर्ने अवस्था छ। किनभने दुईटा छ, एउटा जिन्दगी आन्दोलनमा संसारभरि लगानीको माहौल बिगार्नमा दूरेश्वर रामको नेतृत्वलाई आरोप लगाइन्छ भने नेपालमा जिन्दगी आन्दोलनपछि त्यो तेस्रो आयाम पनि थपिएको छ। नेपाली समाज, विशेष गरी युवा समाज चाहिँ निजी क्षेत्र मैत्री रहन्छ भन्ने देखाएको छ त्यति बेला। र अहिलेको पहाडीको अवस्थामा र पहिलेदेखि सार्वजनिक ऋण पनि भएको अवस्थामा ऋण खोजेर लिएर विकास गर्नुपर्ने भएको हुनाले जहाँ अति आवश्यक छ, जसले अर्थतन्त्रलाई सरायमन बनाउँछ, जसले जनताको जीवनी उकास्छ, त्यहाँ मात्रै खर्च गर्न सक्ने अवस्था देखिन्छ। यदि साँच्चै बुद्धिमा चिन जाने हो भने त्यस कारण केही संरचनाहरू पुनर्निर्माण पनि जन्मिन्छ
6: यो बाढीले गर्दाखेरि हाम्रो बजेट चाहिँ अझै अर्को क्षेत्रमा लगाउनु पर्ने भएर पनि यसलाई असर पर्न सक्ने यहाँले भन्न खोज्नुभयो।
5: यो जुन अहिले क्षेत्रमा तहसमा प्रकारले प्रलयकारी बाढी गयो, अब यो क्षेत्र जल विद्युत गर्नुभएका संसारको नाका आयात गर्ने पर्यटकीय यात्रा गर्ने होस् चाहे धार्मिक होस् चाहे पर्यटक ट्रेकिङको कुरा अनि त्यहाँको कृषि उत्पादन लगायतले देशको सबभन्दा पलायन कोरिडोरमा त्यो पर्छ होला। यो यस्तो क्षेत्रमा गएको क्षतिले सरकारको राजस्वमा असर पर्ने हो, रोजगारीका अवसरमा असर पर्ने हो, हाम्रो विद्युत निर्यात गरेर रेभिन्यू जुन हामीले आमदानी गर्छौँ निर्यात मार्फत गएको वर्ष करिब 30 अर्ब भन्ने पुगेको थियो, आगामी वर्ष यो निरन्तर बढेर हामीले 2-4 वर्षमा 1-2 खर्ब आमदानी गर्ने हाम्रो लक्ष्य थियो। यी सबैमा अहिले यसले ब्रेक लगाएको छ। अन्त जति स्थानीय तहहरू त्यो स्थानीय बजेटबाटै धेरै कभर भएका छन् होइन, प्रदेशका संरचनाहरू पनि विस्तारै हुँदैछन्, तर त्यहाँ सङ्घीय बजेटबाटै जाने हो, यही राजस्व उठेकोबाट बाँध्ने हो। तर यो सबै सरकारको आमदानी भएपछि सार्वजनिक थप्पै निर्माण गर्ने हो, त्यस कारणले जुन गतिमा हुन्छ भन्ने त्यो नहुन सक्छ। अहिलेको यो आर्थिक अवस्था फेरि भर्खरै विभिन्न बहसमा ल्याइएको छ, सरकारी संरचनाका आकारहरू घटाउने, कर्मचारी तन्त्रलाई सानो आकार बनाउने भन्ने विभिन्न कुराहरू छ। यसले गर्दाखेरि एक वर्ष त संरचना र हात वितरण पुनर्स्थापना यस र निजी क्षेत्रलाई मोटिभेसन गर्ने पनि बाँकी छ।
6: अबको पुननिर्माणको हाम्रो विधि चाहिँ के हुनुपर्छ? गत वर्ष भदौ 24 क्षति भएका हाम्रा सम्पदा र संरचनाहरूको चाहिँ
5: सिंहदरबार पहिला भूकम्पमा भत्काउन थालिएको थियो, त्यसलाई मैले बल्ल बल्ल रोजेको थिएँ, त्यसलाई पुनस्थापना गरेर विशेष गरी हाम्रा संरचना त्यही मौलिक हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ। अब त्यसमा आगो लाउन सक्ने विधानसभा गर्ने यो प्रस्तुति पनि सुरक्षा चाहिँ अपनाएर गराउनु पर्ने हुन्छ, किनभने सरकारी संरचनालाई विभिन्न सुरक्षाको दृष्टिकोणले चाल राखेर त्यसको निर्माणको प्रविधि त्यसको सुरक्षा प्रबन्धक लगायतको हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ।
0: उनी थिए राष्ट्रिय योजनाका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल अशोक दाहालसँग कुरा गर्दै। अन्तिम एउटा राजनीतिक प्रसंग, नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक रूपमा आफू पुनः सक्रिय हुने घोषणा गरेका छन्। जेएनजी आन्दोलनमा भौतिक आक्रमण बेहोरेका र त्यसपछि पार्टी सभापतिबाट विस्थापित गरिएका देउवाले आज एउटा कार्यक्रममा भने,
7: साथीहरूलाई आफ्नो जिल्ला गाउँ सबै ठाउँमा भ्रमण परेका साथीहरू सबैलाई आफू आफ्नो पक्षमा ल्याउँदै म पनि अब छिटै नै म देशभरि घुम्छु, फेरि जनताको पक्षमा जान्छ जाने विश्वास गराउँदै बिदा हुन्छु।
0: विशेष महाधिवेशनबाट सभापति गगन थापा निर्वाचित भइसकेका छन्। त्यससँगै दुई खेमामा विभाजित पक्षबीच एकता प्रयास पनि जारी रहेको छ। तर देउवाले उक्त विशेष महाधिवेशनको प्रसंगमा भने,
7: मैले विश्वभर बोल्न पाउँछ अधिकार छ पार्टी, पहिले पनि बोलाएको थियो, पार्टी सभापति सुभाङ सुझे हुँदाखेरि बोलाएको हो, अहिले पार्टी सभापति बोल्छु मलाई थाहै छैन तिमी बोल्न पाउँछ मलाई थाहै छैन बोलाइदिने भन्दाखेरि हुन्छलाई विचार गर्छलाई विचार गर्छु राई भनेर असारलाई बोलाइदिए। मैले स्वागत गराउन स्वागत त्यो हो कि होइन, त्यो मेम्बर छ कि छैन पार्टीको भनेर खल्तीबाट हालेर जान राखेर दबाउँदै राखिदियो, त्यो विशेष बोलायो।
0: देउवाले थापाको कदमको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास समेत व्यक्त गरेका छन्। सभापति थापाले भने पार्टी महाधिवेशन गर्ने घोषणा गरिसकेका छन्। हवस्, त्यसका साथै डीबीसी नेपाली सेवाको साँझ पक्र हुनसकिन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्।

0: 34 विकासोन्मुख देश नेपालको न्यायको पक्षमा, कालो कार्बन पनि तापक्रम बढ़ाउने कारक, कानून मन्त्री सुविताको झुटो आरोप, शक्तिशाली सरकारका निरीह उद्योग मन्त्री, जेएनजी आन्दोलनमा पौने 2,00,000 प्रदर्शनकारी, भोटेकोशी विपदका अझै 5,000 बेपत्ता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको छोरीको सम्झनामा बाटो निर्माण शीर्षकको शुभ समाचार।
1: गत वर्ष भएको जेएनजी आन्दोलनमा ज्यान गुमाएका दोलखाका 3 युवाका अभिभावकले आफ्ना सन्तान देशका लागि बलिदान भए पनि सरकारले आफूहरूलाई वास्ता नगरेको गुनासो गरेका छन्। बैतेश्वर गाउँपालिका 8 राजेश खड्काले आन्दोलनमा ज्यान गुमाएका आफ्नी छोरी 28 वर्षीय स्वस्थानी खड्कालाई हालसम्म सहित घोषणा नगरेको गुनासो गर्नुभयो। गत भदौ 24 गते पोखराको एक निजी कम्पनीमा जागिरी रहेकी उहाँको निधन घरमा आगो लाग्दा भएको थियो। सरकारले व्यवस्था गरे पनि छोरीको सम्झनामा आफ्नै लगानीमा गाउँमा करिब 500 मिटर गोरेटो बाटो निर्माण गरेको खड्काले बताउनुभयो। जेएनजी आन्दोलनका क्रममा दोलखा शान्त रहे पनि काठमाडौँमा भएको प्रदर्शनमा भने दोलखाका 2 युवाले ज्यान गुमाएका थिए। सैलुङ गाउँपालिका 4 मागा पौवाका अभिषेक चौलागाई र बेगु गाउँपालिका 3 महेश बुढाथोकीको प्रदर्शनका क्रममा मृत्यु भएको थियो। महेश बुढाथोकीका ठूला बुबा नारायण बहादुर बुढाथोकीका अनुसार 22 वर्षकै उमेरमा परिवारको सहारा बनेका महेशको मृत्यु भएपछि क्यान्सरबाट पीड़ित आमाको उपचारमा समस्या भएको छ। सरकारले उपलब्ध गराएको 10,00,000 रूपियाँ समेत आमाको डायलाइसिस र उपचारमा खर्च भइसकेको उहाँले बताउनुभयो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नि राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी बाढ़ीबाट प्रभावित नेपालका लागि जलवायु वित्त सहयोग जुटाउने प्रयासले अन्तर्राष्ट्रिय तहमा चासो बढ़ेको छ। हानि नोक्सानी प्रतिकार्य कोषमा रहेका साना टापु विकासशील राष्ट्रहरू र ल्याटिन अमेरिका क्यारिबियन समूहले नेपाललाई तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। साना टापु राष्ट्र समूहका बोर्ड सदस्य दोप पीटर जर्ज अब्राहम जुनियर एन्टिगुआ एण्ड बारबुडा र आइज्याक ग्लासी रायन कुक टापु तथा वैकल्पिक सदस्यद्वय लौरा एलिजाबेथ अगातिन र अहमद वाहिदले 8 सेप्टेम्बरमा पत्र पठाएका हुन्। उनीहरूले अल्पविकसित मुलुक र समूहका अध्यक्ष एम्बासेडर ओदासो सोरेश बारबोसा र नेपालका बोर्ड सदस्य डाक्टर महेश्वर ढकाललाई पत्र लेख्दै दरिलो समर्थन जनाएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले दुई समूहको समर्थनलाई सकारात्मक रूपमा लिएका छन्। विश्वका 134 राष्ट्रिय सम्पूर्ण विकासोन्मुख देशले एक मतमा नेपाललाई सहयोग गर्न आह्वान समेत गरेका छन्। त्यसै गरी विकसित देशहरूसँग पनि हामी संवादमा नै छौं। उनले भने नेपालले कुनै अंकमा रकम दावी गरेको छैन, अहिले हामी जलवायु जोखिममा परेका छौं, जति सक्नुहुन्छ त्यति सहयोग गरौं भनेको मात्र हो उनले भनेका छन्। आफै जलवायु जोखिममा रहेका साना टापु राष्ट्रहरूले द्रुत प्रतिकार्यको महत्व बुझेको पत्रमा उल्लेख छ। संयुक्त राष्ट्र संघ वातावरण कार्यक्रमको लिमिटिङ ओभरसुट प्रतिवेदनले विश्वको तापक्रम 1.8 डिग्री सेल्सियससम्म पुग्दा साना र अल्प विकसित देशमा गम्भीर असर पर्ने चेतावनी दिएको छ। कोषको 50% बजेट जोखिमयुक्त देशका लागि तोकिएकाले नेपाल यसको हकदार रहेको उनीहरूको भनाइ छ। यसै गरी कोस्टारिका र इक्वेडोर सहित ल्याटिन अमेरिका क्यारिबियन समूहका प्रतिनिधिहरूले 7 सेप्टेम्बरमा

0: 2083 साल भदौ 25 गते बिहीबार, भदौ कृष्ण चतुर्दशी 10 सेप्टेम्बर सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।

0: पत्र लेख्दै 26 अगस्तको विपदप्रति ऐक्यबद्धता जनाएका छन्। नेपालका अर्थमन्त्री र कृषि वन तथा पर्यावरण मन्त्रीले 31 अगस्तमा कोषको परिषदलाई पठाएको औपचारिक अनुरोधलाई यो समूहले पूर्ण समर्थन गरेको छ। नेपालले अपनत्व लिएको जलवायु नीति कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय कोषबाट प्रतिबद्धता भएको रकम आवश्यकताको तुलनामा 1% भन्दा कम छ। नेपालले आफ्ना लक्ष्यहरू पूरा गर्न कम्तीमा 121.14 बिलियन अमेरिकी डलर आवश्यक पर्छ। यसमध्ये 12.32 बिलियन डलर आन्तरिक स्रोतबाट र बाँकी 108.83 बिलियन डलर बाह्य स्रोतबाट जुटाउनु पर्नेछ। तर मन्त्रालयको तथ्याङ्कले आवश्यकता र अन्तर्राष्ट्रिय जलवायु वित्तबीच ठूलो खाडल देखाउँछ। जलवायु वित्त विज्ञ तथा प्राकृतिक रिसोर्स सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित छेत्रीका अनुसार नेपालले मागे जति रकम अन्तर्राष्ट्रिय निकायबाट कहिल्यै पाउँदैन। उनी भन्छन् हामीले आफ्नै स्रोत साधनबाट के गर्न सकिन्छ भन्ने मनन गर्नुपर्छ। उत्सर्जनकर्ता देशहरू उत्तरदायी भएर जलवायु वित्त प्रवाह गर्नुपर्छ तर उनीहरूकै मात्र मुख ताकेर पुग्दैन। वार्षिक 5 बिलियन डलरका दरले रकम आए पनि नेपालको खर्च गर्ने क्षमता बढ़ाउनु पर्ने र बजेट व्यवस्थापनमा आन्तरिक कसरत चाहिने उनको भनाइ छ। गैर सरकारी संस्था र बैंक मार्फत पाउने बजेट फरक फरक निकायमा दर्ता हुने भएकाले अर्थ मन्त्रालय र ओडीसीडीको तथ्याङ्कमा भिन्नता आउने समेत उनी बताउँछन्। मन्त्रालय स्रोतका अनुसार नेपाल सम्मानका अन्य मुलुकको तुलनामा नेपालको जलवायु वित्तमा पहुँच कमजोर भने छैन। अल्प विकसित देशहरूमा आएको सहयोग निजी संस्था तथा बैंकहरूले प्राप्त गर्ने ग्रीन बन्ड समेत हिसाब गर्दा रकम धेरै देखिन्छ। विकसित देशहरूको तथ्याङ्क हेर्दा सहयोग बढ़ी देखिए पनि वास्तवमा वास्तविक सहयोग भने थोरै छ। मन्त्रालयको तथ्याङ्क अनुसार नेपालले निर्धारण गरेको राष्ट्रिय अनुकूलन योजना पूरा गर्न सन् 2050 सम्म 47.4 बिलियन अमेरिकी डलर आवश्यक पर्छ। यसमा 1.5 बिलियन डलर आन्तरिक र 45.9 बिलियन डलर बाह्य स्रोतबाट प्राप्त गर्नुपर्ने हुन्छ। त्यसै गरी नेपालको राष्ट्रिय निर्धारित लक्ष्य एनडीसी सन् 2025 देखि 2035 सम्म पूरा गर्न 73.74 बिलियन डलर आवश्यक पर्छ। 134 विकास उन्मुख देश नेपालको न्यायको पक्षमा शीर्षकमा हानि नोक्सानी कोषबाट राहत दिलाउन दबाव मागे जति बजेट कहिल्यै पाउँदैन नेपाल लगायतका उपशीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
1: कालो कार्बन पनि तापक्रम बढ़ाउने कारक नागरिक दैनिक खबर लेख्छ। वायुमण्डलमा पाइने कालो कार्बन ब्ल्याक कार्बनले वृद्धिको तापक्रम बढ़ाउन यस अघिका अनुमान भन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। अध्ययन अनुसार कालो कार्बनभित्र रहेका विभिन्न प्रकारका कण मध्ये बढ़ी प्रकाश सोच्ने सुटको हिस्सा औद्योगिक युग शुरू भए यता उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। नेचर न्यू साइन्समा मंगलबार प्रकाशित वैज्ञानिक अध्ययन अनुसार मानवजन्य कालो कार्बन उत्सर्जनमा सुटको हिस्सा सन् 1750मा 16% रहेकोमा 2019मा आइपुग्दा बढ़ेर 35% पुगेको छ। वैज्ञानिकले यसको प्रमुख कारण जीवाश्म इन्धनको बढ़दो प्रयोगलाई मानेका छन्। कालो कार्बनलाई अहिलेसम्म जलवायु अध्ययनमा प्राय एउटै एकाईको रूपमा गणना गरिँदै आएको छ। तर वैज्ञानिक टोलीले गरेको नयाँ अध्ययनले कालो कार्बनभित्र पनि प्रकाश सोच्ने क्षमता फरक फरक भएका दुई प्रमुख स्वरूप 4 र सुट रहेको देखाएको छ। 4 तुलनात्मक रूपमा कम प्रकाश सोच्ने कण हो भने सुटले बढ़ी प्रकाश सोच्ने भएकाले वायुमण्डललाई बढ़ी तताउने क्षमता राख्छ। वैज्ञानिकहरूको अनुसार 4 वायुमण्डललाई कम तताउने र सुट बढ़ी तताउने प्रकारको कालो कण हो। सन् 1750 देखि 2019 सम्म कालो कार्बन उत्सर्जनको स्वरूप अध्ययन गर्न शोधकर्ताहरूले कालो कार्बनका करिब 2500 नमूनालाई ताप र प्रकाशको प्रयोगबाट परीक्षण गरेका थिए। बाढ़ीलाई जलवायुजन्य विपद घोषणा गर्न माग उपशीर्षकमा यससँगै खबर छ। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीलाई कुनै सामान्य प्राकृतिक प्रकोप नभई मानव सृजित जलवायु अन्यायको परिणामका रूपमा हेरिएको छ। सांसदका धारणा वैज्ञानिक विश्लेषण र शीर्ष नेताहरूको मन्तव्यका आधारमा यो विपत्तिलाई सिंगो हिन्दुकुश हिमालय क्षेत्रको संकटका रूपमा चित्रण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले यो विपत्तिलाई जलवायु न्यायका लागि प्रमुख एजेण्डा बनाउनुपर्ने बताएका छन्। लामी छानेले प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा पृथ्वीको तापक्रम वृद्धिमा कुनै हिस्सा नभएका निर्दोष नेपालीले जलवायु परिवर्तनका असरको मूल्य बाढ़ीबाट चुकाउनु परेको बताए। बाढ़ी पहिरो र विपदलाई राष्ट्रिय महत्वको जलवायुजन्य आपतकाल घोषणा गर्नुपर्ने, विपदका कारण क्षति र यसलाई अन्तर्राष्ट्रियकरण गर्न सर्वदलीय संसदीय विशेष समिति गठन गर्नुपर्ने, बाढ़ीबाट भएको मृत्यु, बेपत्ता, विस्थापन र भौतिक क्षतिको राष्ट्रिय अभिलेख तयार पार्नुपर्ने प्रस्ताव लामिछानेले अघि सारेका छन्।
0: जयन्ती दिवसको अवसरमा काठमाण्डुमा आयोजित समारोहमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाले असहयोग गरेरै कानून निर्माणमा अवरोध भइरहेको बताइन्। के राष्ट्रिय सभाले अवरोध गरेर कुनै कानून निर्माण रोकिएका छन् त? के कानून मन्त्रीले भने जस्तै कुन कुन कानून बन्ने कार्यमा राष्ट्रिय सभाले अवरोध गर्यो? राष्ट्रिय सभामा पुगेर कुन कुन कानून रोकिएर फिर्ता आए? कानून निर्माण गर्न नसकेपछि दोष अरूलाई लगाउन खोजिएको त होइन? 2082 फागुन 21 निर्वाचनबाट बनेको प्रतिनिधि सभामा 10 विधेयक प्रमाणीकरण भएका छन् जसमा राष्ट्रिय सभाबाट कुनै अवरोध गर्ने काम भएको छैन। तर कानून मन्त्री गौतमले सरकारमा रहेको यो अवधि सोचे जस्तो सहज नभएको बताएकी छन्। यो 4.5-5 महिनाको अन्तराल सरकारमा रहँदा त्यति सहज पनि भइरहेको छैन। प्रतिनिधि सभामा सिंगै नम्बर त छ छ तपाईहरूसँग भनेर भनिरहनु भएको छ उनले भनेकी छन्। किनभने सरकार चलाउँदै गर्दा, संरचना चल्दै गर्दा आफ्नै नियम परिधिहरू हुन्छन्। यहाँहरूलाई थाहा छ हाम्रो देशमा 2 सभा छन्। कानून बन्नका लागि दुवै सभाबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण गरेपछि मात्रै कानून बन्छ उनले भनेकी छन्। उनले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न सके पनि राष्ट्रिय सभामा अवरोध भइरहेको संकेत गरेकी छन्। त्यस्तै नेकपाकी सांसद रेणु सन्धले यसै विषयमा कानून मन्त्रीले झूट बोलेको बताएकी छन्। राष्ट्रिय सभाले कुन विधेयक रोक्यो, कहाँनिर असहयोग गर्यो त्यसको स्पष्ट जानकारी दिनुपर्छ। मन्त्री स्वयंले जनतालाई मिथ्या सूचना दिने कुरा अत्यन्तै खतरनाक छ। राष्ट्रिय सभालाई डिफेम गर्न खोजिएको छ जुन सही छैन उनले भनेकी छन्। राष्ट्रिय सभा लगायत सबैमा आफ्नो प्रभुत्व भएमा मात्रै भने अनुसारका कानून बन्न सक्ने उनको भनाइ छ। उनले भनेकी छन् सरकारका अप्ठ्याराहरू पनि तपाईँहरू हेरिरहनु भएको होला। एक दिन पक्कै आउँछ जहाँ तपाईँहरूले छान्नुभएका नेताहरू ती सबै ठाउँमा पुग्नुहुनेछ। सविता गौतमको भनाइ थियो। कानून मन्त्री गौतमबाट राष्ट्रिय सभाको मान मर्दन भएको भन्दै प्रश्न उठेको छ। राष्ट्रिय सभा सांसद रेणु सन्तले असहयोग गरेको देखाउन चुनौती दिएकी छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीकी सांसद चन्दले कानून मन्त्री गौतमसँग कतिवटा विधेयक रोकियो भन्ने जानकारी समेत माग गरेकी छन्। उनले भनिन् केही दिनभित्र नआएमा अन्य विधेयक 2 महिनाभित्र फिर्ता नभएमा प्रतिनिधि सभाले सोझै प्रस्ताव अगाडि बढ़ाए राष्ट्रपतिबाट प्रमाणीकरणका लागि पठाउन सक्ने संवैधानिक व्यवस्था छ। उनका अनुसार प्रतिनिधि सभामा उत्पत्ति भएका विधेयकहरूको सन्दर्भमा प्रतिनिधि सभाले आफ्नो प्रक्रिया पूरा गरिसकेपछि राष्ट्रिय सभामा पठाउन सक्ने व्यवस्था रहेको छ। कानून मन्त्री गौतमबाट राष्ट्रिय सभाको मान मर्दन भएको भन्दै अहिले प्रश्न समेत उठिरहेको छ। राष्ट्रिय सभाले विधेयक रोकेको छ शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ।
1: 6 महिनादेखिको ग्यास संकट, शक्तिशाली सरकार, निरीह मन्त्री शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। देशमा झण्डै 2/3 बहुमत प्राप्त बलियो सरकार छ, तर शक्तिशाली सरकारकै मन्त्री भन्दैछन् मलाई कसैले टेरेन, केही काम गर्न सकिन हजुर। आम उपभोक्ता एक थान खाना पकाउने एलपी ग्यास सिलिण्डरका लागि दिनभर लाइनमा बस्दा समेत रित्तै फर्किरहेका बेला तालुकदार मन्त्री भने सिंहदरबारमा आफ्नो निरीहता प्रकट गरिरहेकी छिन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्नुको साटो उल्टै अरूलाई दोष लगाएर उम्किने प्रयास गर्नुभएको हो। सरकारी कर्मचारी र ग्यास उद्योगीकै कारण समस्या आएको उहाँले ठोकुवा गर्नुभयो। उद्योगी र कर्मचारीले टेरेनन्, केही गर्न सकिन मन्त्री यादव उपशीर्षकमा खबर छ। उद्योग मन्त्री गौरी कुमारी यादवले उद्योगी र कर्मचारीले नटेर्दा आफू निरीह बन्नु परेको बताउनु भएको छ। संसदीय समिति बैठकमा उहाँले उद्योगीलाई कडाई नगरेसम्म समस्या समाधान नहुने बताउनुभयो। 10 पटक पत्राचार गर्दा पनि उद्योगीहरूले विवरण नदिएको मन्त्री यादवले बताउनुभयो। कानूनभित्र रहेर काम गर्दा सरकार नै निरीह बन्नु परेको उहाँको भनाई छ। उद्योगी व्यवसायीहरूले भने सरकारकै नालायकीले समस्या आएको बताएका छन्। सरकारले उद्योगीलाई दोष दिए पनि उनीहरूले त्यो स्वीकार्न तयार छैनन्। बरू सरकारकै कारण समस्या आएको उनीहरूको भनाई छ। यसअघि आफूहरूले दिएको सुझाव नमान्दा अहिले समस्या आएको एक उद्योगीले बताए। ग्यास आपूर्तिको समस्या अझै केही समय समाधान नहुने उनको भनाई छ। समस्या उद्योगीका कारणले नभई सरकारकै कारण आएको हो। शुरूमै हामीले दिएको सुझाव मानेको भए अहिले समयमै समस्या आउँदैन थियो। नाम उल्लेख गर्न नगर्न आग्रह गर्दै एक उद्योगले भने यो आधा ग्यास लिन थालेदेखि समस्या आएको हो, हामीले त्यसो नगरौं भनेका थियौं, सरकारले सुनेन, सरकारकै नालायकीले अहिले समस्या